0: नजिकैको चन्द्र ज्योति माध्यमिक विद्यालयमा स्थापना गरिएको शिविर होल्डिङ सेन्टरमा बसिरहनु भएको छ। मानवीय क्षति नभए पनि बाढ़ीले उहाँको घर र सम्पूर्ण सामान बगाएको छ। तैपनि उहाँ अहिले शिविरको बसाई र व्यवस्थापनप्रति सन्तुष्ट हुनुहुन्छ। नेपाली भन्नुहुन्छ, शिविरमा उपलब्ध गराइएको खाना खाजा र वासस्थानप्रति पूर्ण सन्तुष्ट छु। बाढ़ीले घर बगाएको पीड़ा त छँदैछ, तर यो मायालु वातावरणले पीड़ालाई थोरै भए पनि बिर्साइदिएको छ। दमको बिरामी नेपालीलाई शिविरमा खटिएका स्वास्थ्यकर्मीबाट बेला बेलामा स्वास्थ्य जाँच पनि गरिएको छ र आवश्यकता अनुसार औषधि पनि उपलब्ध गराइएको छ।
1: त्रिशुलीमा आएको बाढ़ीका कारण आइतबार पृथ्वी राजमार्गको कृष्णवीर खण्डमा पहिरो जाँदा मुगलिन हुँदै काठमाडौँमा आउने बाटो अवरूद्ध बने पनि तत्काललाई नआतिन सरकारवालाले सुझाएका छन्। खाद्यान्न, पेट्रोलियम पदार्थ, ग्यास, तरकारी, औषधि लगायत अत्यावश्यक वस्तु ढुवानीका लागि वैकल्पिक व्यवस्था गरेर आपूर्ति गरिने उनीहरूको भनाई छ। सड़क अवरूद्ध भए पनि उपत्यका लागि 20 दिनलाई खाद्यान्न मौजदात रहेको नेपाल खाद्य किराना व्यवसायी संघले जनाएको छ। काठमाडौँमा खाद्यान्नको मौजदात पर्याप्त रहेकाले तत्काल बजारमा अभाव हुने अवस्था नरहेको संघका अध्यक्ष देवेन्द्र भक्त श्रेष्ठले बताएका छन्। नेपाल आयल निगमले पनि वैकल्पिक बाटोबाट पेट्रोलियम पदार्थ र ग्यास ढुवानी गर्ने बताएको छ।

पंक्षीको दुर्गन्ध फैलिन थालेको छ। उक्त नदीमा आइतबार पुनः आएको बाढ़ीले माटोमुनि पुरिएका मानव तथा पशु पंक्षी बाहिर निस्किएपछि दुर्गन्ध फैलिएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद हुमागाईले बताउनुभयो। हिजो बिहान आएको बाढ़ीले माटोभित्र मिसिएका मानव तथा पशु पंक्षीका शरीर टुक्राहरू बाहिर निकालिएपछि दुर्गन्ध फैलिएको छ। उहाँले भन्नुभयो,

0: Essential. LG ले ले आयो नया LG Essential Series. अब किफायती मूल्य में refrigerator, washing machine, AC को complete range. 10 वर्ष को warranty सहित 0% no cost EMI. नागरिकता भाई पुक्सा. हर एक घर को खुशी, घर घर में LG. LG, life's good.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर.
2: परमा अब भित्री पृष्ठका खबर. भोटेकोशीमा आएको आकस्मिक महावाढ़ीलाई जलवायु परिवर्तन र ग्लोबल वार्मिङको परिणाम मान्न सकिने विज्ञहरूले बताएका छन्। बुधबार आएको महावाढ़ी पछिको कारण के हो भन्ने विषयमा तर्क वितर्क हुँदै आए पनि यसलाई जलवायु परिवर्तनको उपज मान्नुपर्ने कृषि वन तथा वातावरण मन्त्रालयका प्रवक्ता महेश्वर ढकालले बताएका छन्।
3: भोटेकोशीमा आएको बाढ़ीका कारण 13 जलविद्युत आयोजना क्षतिग्रस्त भएका छन्। ती क्षति भएका संरचनालाई पुनर्निर्माण गर्न करिब 50 खर्ब लाग्ने अनुमान गरिएको छ।
2: नेकपा एमाले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीपछि उत्पन्न मानवीय संकट व्यवस्थापनका लागि सरकारले तत्काल गर्नुपर्ने 8 काम सुझाएको छ। एमाले महासचिव शंकर पोखरेलको नेतृत्वमा गएको निरीक्षण टोलीले तयार पारेको राहत तथा उद्धार सम्बन्धी सुझाव प्रतिवेदन आइतबार पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई बुझाइएको हो।
3: सप्तकोशी नदीमा आइतबार दिउँसोदेखि निरन्तर पानीको बहाव बढ़ेसँगै खतराको संकेत रातो बत्ती बालिएको छ। साँझ 6 बजेको मापन अनुसार पानीको बहाव 184,785 प्रति सेकेण्ड क्यूसेक पुगेको छ।
2: भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीमा परि 232 विद्यार्थी र 18 शिक्षक सम्पर्कविहीन भएका छन्। बाढ़ीले रसुवा, नुवाकोट र धादिङका 16 विद्यालयमा पूर्ण तथा आंशिक क्षति पुर्याएको शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ।
3: नेपाल टेलिकमले बाढ़ी प्रभावित क्षेत्रको चीनसँगको सीमा क्षेत्रसम्म मोबाइल सेवा पुनः संचालनमा ल्याएको छ। आइतबार बाढ़ी प्रभावित क्षेत्रका थप 7 स्थानका बीटीएस साइट संचालनमा ल्याई सेवा सुचारू गरेको हो।
2: रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढ़ीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि गैर आवासीय नेपाली संघ एनआरएनएले संचालन गरेको राहत अभियान तेस्रो दिन पनि जारी रहेको जनाइएको छ। प्रभावितलाई तत्काल आवश्यक राहत सामग्री उपलब्ध गराउन संघका पदाधिकारी र स्वयंसेवकको टोली प्रभावित क्षेत्रमा खटिएको छ। संघले राहत तथा मानवीय सहयोगलाई प्राथमिकतामा राखेको जनाएको छ।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश हो, डिश हो खुशीको कनेक्शन।
1: एनबीएल सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल अफर
0: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
1: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%।
0: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा,
1: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
0: 25 वर्ष

0: सम्मको लचिलो कर्जा अवधि,
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
0: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह। थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
1: शर्तहरू लागू हुनेछन्।
2: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: नेपाली खबरमा अब विदेशका खबर। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलासँग वृहत तेल सम्झौता गरेको बताएका छन्। सम्झौता कार्यान्वयन भएमा अमेरिकाले भेनेजुएलाको विशाल कच्चा तेल भण्डारणमा लागत मूल्यमा पहुँच पाउनेछ। राष्ट्रपति ट्रम्पले विदेश मन्त्री मार्को रूबियो, रक्षा मन्त्री पीट हेगसेट र भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रेड्रिगेज बीच वार्तापछि सम्झौता भएको बताएको अमेरिकी टेलिभिजन संस्था सीएनएनले जनाएको छ।
1: अब खेल खबर। एसीसी प्रिमियर कप क्रिकेट 2026 शुरू भएको छ। एसिया कपको छनौटका रूपमा लिएको प्रिमियर कप आइतबारबाट मलेसियामा शुरू भएको हो। 10 टीम सहभागी छनौटबाट एक टीम एसिया कपका लागि छनौट हुने एसियन क्रिकेट काउन्सिलले जनाएको छ। सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपालले दोस्रो पटक एसिया कप खेल्ने योजना बनाएको छ। सन् 2023 नेपालले युएईलाई हराउँदै एसिया कप खेलेको थियो। त्यति बेला रोहित कुमार पौडेलको कप्तानीमा नेपालले भारत र पाकिस्तानसँग खेल्दा सर्वत्र चर्चा भएको थियो। तर सन् 2025 भने नेपाल पुनः युएईसँगै फाइनलमा पराजित हुँदा दोस्रो पटक एसिया कप खेल्न असफल भयो। यसपटक मलेसियामा 10 टीमबाट उत्कृष्ट एकमा पर्दै एसिया कप खेल्ने अवसर नेपाललाई रहेको छ।
4: अब विचार विश्लेषणको पालो। सीमापार विपद, पूर्व सूचना प्रणालीको आवश्यकता शीर्षकमा डाक्टर राजेश्वर कुशवाहाको विचार नागरिक दैनिकमा छापिएको छ। जलवायु परिवर्तनका कारण हिमाली क्षेत्र तीव्र गतिमा तातिरहेको, हिमतालहरू तीव्र गतिमा पग्लिएर ठूला बन्दै गएका र मनसूनी वर्षाको प्रणाली पनि बदलिँदै गएको समयमा अब कागजी पत्राचार र पुराना अनौपचारिक प्रणालीले मानिसको ज्यान र अरबौंका पूर्वाधार जोगाउन सक्दैन। संकटको बेला रियल टाइम डेटा स्वत प्राप्त हुने पूर्व सूचना प्रणालीको अभाव हुनु नै आजको सबैभन्दा ठूलो प्राविधिक चुनौती बनेको छ। सीमावर्ती अधिकारीहरू बीच हुने अनौपचारिक फोन सम्वाद, प्रशासनिक चिठीपत्र, ईमेल र परम्परागत कूटनीतिक प्रक्रियाहरू यति ढिला हुन्छन् कि सीमापारी फुटेको बाढ़ी मिनटभरमै नेपाली बस्तीमा आइपुग्दा ती सूचना निरर्थक सिद्ध भइसकेका हुन्छन्।
1: हस्त काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
1: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
2: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
1: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि। त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन। नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
3: जेनुन नै ठिक छ, जेनुन नै ठिक छ।
4: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
1: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
3: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
1: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्राली, भाडगंगा एक बैरिया, कपिल वस्तु।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 98570-50-243, 98026-25-243 र 98013-51-417।
0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल भदौ 15 गते सोमबार, सन् 2026 अगस्त 31 तारिक भदौ कृष्ण पक्षको तृतीया तिथि।
2: काया कैरनका साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिङ सोल्युसन।
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: बाढ़ीका कारण सम्पर्कविहीन भएकाहरूको उद्धारमा ढिलाइ हुँदा परिवार र आफन्त चिन्तामा, जलविद्युतको सुरुङमा फँसेकाहरूको उद्धार प्रयास चल्दै सासको आशमा भौतारिँदै आफन्त,
0: राहत नपाएको बाढ़ी पीड़ितको गुनासो, संघले स्थानीय र प्रदेश सरकारसँग समन्वय थाल्दै कृष्णभीरमा पहिरोपछि आपूर्तिका लागि वैकल्पिक बाटो प्रयोग, अत्यावश्यक सामग्री अभाव नहुने,
1: बाढ़ी प्रभावित क्षेत्रमा पानी र खानाजन्य स्वास्थ्य जोखिम बढ्दै स्थानीय रूपमा उपलब्ध पोषणयुक्त खानामा जोड़ दिन विज्ञको सुझाव,
0: जोर्डनमा अमेरिकी सैन्य अखड़ामा आक्रमण गरेको इरानको दावी, दुई देशबीच फेरि तनाव बढ़ने संकेत,
1: र प्रिमियर कपको आफ्नो पहिलो खेलमा नेपालले आज बहराइनको सामना गर्दै।
4: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
5: विगत तीन दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
4: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
5: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
4: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
5: फोन 056-421-2161, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
3: काया कैरनमा अब खबरको सिलसिला। भोटे कोशी नदीमा विनाशकारी बाढ़ी आएको पाँचौं दिन हिजो पनि सरकारले बाढ़ी प्रभावित 11 जलविद्युत आयोजना कार्यालयबाट सम्पर्कविहीन भएका र सुरुङमा फल्सेकाहरूलाई निकाल्ने प्रयास गरिरहेको छ। निरन्तर प्रयास भइरहे पनि बाढ़ीले रसुवाका 6 र नुवाकोटका 5 सञ्चालन तथा निर्माणाधीन जलविद्युत आयोजना कार्यालयबाट सम्पर्कविहीन भएका र सुरुङमा फल्सेकाहरूलाई बाहिर निकाल्ने प्रयास सफल भएको छैन। सम्पर्कविहीन भएकालाई खोज्न र सुरुङमा फल्सेकालाई बाहिर निकाल्न ढिलाइ हुँदा परिवार र आफन्त डर र चिन्तामा छन्। उनीहरूले सामाजिक सञ्जाल आयोजना स्थल र आयोजनाको कार्यालय गएर असन्तुष्टि पोख्नुका साथै उद्धारलाई तीव्रता दिन अनुरोध गरिरहेका छन्। भोटेकोशी र त्रिशुली नदी क्षेत्रका जलविद्युत परियोजनाका सुरुङमा फँसेका अनुमानित 500 भन्दा धेरै मजदूर कर्मचारीको 5 दिनसम्म पनि उद्धार हुन सकेको छैन। सरकारले निकै ढिला मात्रै भारतीय र चिनिया पक्षलाई पनि उद्धारका लागि अनुमति दिएपछि दुई देशका उद्धारकर्ता हिजो आइतबारदेखि मात्रै खटिएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण नेपाल विद्युत प्राधिकरण र स्वतन्त्र ऊर्जा उत्पादहरूको संस्था नेपाल इपानको तथ्याङ्क विश्लेषणमा विभिन्न जलविद्युत आयोजनामा 1000 हाराहारी सम्पर्कविहीन छन्। सुरुङमा फँसेका व्यक्तिहरूको उद्धारका लागि हिजो भारतीय र चिनिया सेनाका विशेषज्ञसँगै कोरियाली विशेषज्ञ टोली पनि थपिएका छन्। रसुवाको माथिल्लो त्रिशुली 1 चिनिया र कोरियन विशेषज्ञ टोलीले नेपाली सेनाको समन्वयमा उद्धारको प्रयास गरिरहेका छन्। भोटेकोशी बाढ़ीपछि सम्पर्कविहीन व्यक्तिहरूको खोजीमा आफन्तजन रसुवा नुवाकोट धादिङ चितवन गोर्खा तनहु पोखरा नवलपरासीसम्म पुगिरहेका छन्। कोही शव राखिएको ठाउँमा भेटिन्छ कि भनेर धाइरहेका छन्। बाढ़ीमा बगेर कता पुगे वा कता पुरिए वा कतै फसेका पो छन् कि भन्ने यकिन नहुँदा कहाँ खोजी गर्ने भन्ने समस्यामा पनि आफन्त रहेका खबर कान्तिपुर लेखेको छ। यसैबीच बाढ़ीमा फँसेका मध्ये अहिलेसम्म 9000 भन्दा धेरैको उद्धार भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार प्रभावित क्षेत्रबाट 9435 जनाको उद्धार गरिएको छ। जलविद्युत आयोजनाका सुरुङबाट 279 जनाको उद्धार गरिएको छ। बाढ़ीमा परि ज्यान गुमाउनेको संख्या 781 पुगेको छ। बाढ़ीपछि सम्पर्कविहीन हुनेको संख्या 2502 रहेको छ। बाढ़ी प्रभावित क्षेत्रमा खोज तथा उद्धारमा 20000 भन्दा धेरै सुरक्षाकर्मी परिचालन गरिएको छ।
4: यस्तै प्रधानमन्त्री राहत कोषमा तीव्र रूपमा राहत संकलन भइरहेको छ। सर्वसाधारणले समेत कोषमा रकम जम्मा गरेको प्रमाण स्वरूप क्यूआर कोडको स्क्रीनशट सामाजिक सञ्जालमा सार्वजनिक गरिरहेका छन्। विदेशबाट पनि रकम आइरहेको सरकारी अधिकारीहरू बताउँछन्। तर बाढ़ी गएको 5 दिन बितिसक्दा पनि पीड़ितले राहत नपाएको गुनासो गरिरहेका छन्। चाउचाउ र बिस्कुटका लागि उनीहरूले हारगुहार गरिरहेका छन्। केन्द्र सरकारबाट राहत आएको छैन, आएको पनि सुगम ठाउँमा लिएर जान्छन्। हामीले सकेको गरिरहेका छौं, स्थानीय सरकारका जनप्रतिनिधिको गुनासो छ। पीड़ितको मात्र नभई उद्धार र खोजीमा खटिएका सुरक्षाकर्मी समेत चिउरा र चाउचाउको भरमा रात दिन काम गरिरहेका छन्। राहतको रकम आपतका बेला नबाढ़े कहिले बाढ़ने भन्ने प्रश्न समेत उठेको खबर अन्नपूर्ण पोस्टमा छ।
3: भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा उद्धार तथा राहत वितरणका लागि प्रदेश र पालिका सरकारसँग तालमेल नगरेको भन्दै गुनासो बढ़ेपछि संघ सरकारले समन्वय थालेको छ। बाढ़ी प्रभावित क्षेत्रमा राहत सामग्री पुगे पनि वितरण हुन नसकेको, सड़क तथा वैकल्पिक मार्ग सञ्चालनमा ढिलाइ भएको र पालिकाको आवश्यकता नजिकबाट पहिचान गर्न सक्ने संयन्त्रलाई सरकारले परिचालन नगरेको गुनासो प्रभावित क्षेत्रका जनप्रतिनिधिले गर्दै आएका थिए। हिजो राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामी छाने र प्रधानमन्त्रीका नीति योजना कार्यक्रम सल्लाहकार सुदीप ढकालसँग बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले छलफल गर्नुभएको छ। मुख्यमन्त्री थापाले राहत पुनर्स्थापना र पुननिर्माणमा आजदेखि नै तीन तहबीच सहकारी हुने बताउनुभयो। बीचमा समन्वय नहुँदा कमजोरी देखिए पनि अब नहुने उहाँको भनाई छ। संघ सरकारले पनि तीन तह मिलेर काम अघि बढ़ाउन चाहेको उहाँले जानकारी दिनुभएको छ। रसुवाको गोसाईकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नर्पु तामाङले अहिलेसम्म संघ सरकारले आफूहरूसँग समन्वय नगरेको बताउनुभयो। सरकारले बाढ़ी आएको पाँच दिनपछि मात्रै पालिकालाई राहत तथा उद्धारका लागि 6,75,00,000 रूपियाँ निकासा गरेको छ। बाढ़ीको महाविपत्तिमा राजनीतिक दलहरूले आवश्यक समन्वय खोजी उद्धार राहत र पुनर्स्थापनामा सक्रिय हुन सरकारलाई सुझाव दिएका छन्। दलहरूले सहयोग रकम प्रधानमन्त्री विपद राहत कोषमा जम्मा गर्ने निर्णय गरेका छन् भने खोजी उद्धार राहत र पुनर्स्थापनामा तीनै तहका सरकारको समन्वयको आवश्यकता उल्याएका छन्। काया कैरनमा बाढ़ी प्रभावित क्षेत्रमा पानी र खानाजन्य स्वास्थ्य जोखिम र ध्यान दिनुपर्ने विषयमा कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
5: भर्ना खुल्यो।
2: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
5: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
2: फोन नम्बर 01-5670-924, 5670-925।
6: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंक को बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्ष सम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर 9 देखि 15 गते सम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
7: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
8: सुन त मेरो कपडा प्याकिङ गर्दिउ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
9: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
8: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
10: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट।
11: फोन 0556-94-333-493-555।
12: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
3: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले बाढ़ीका कारण सम्पर्क विहीन भएकाहरूको उद्धारमा ढिलाइ हुँदा परिवार र आफन्त चिन्तामा, जलविद्युतको सुरुङमा फल्सेकाहरूको उद्धार प्रयास चल्दै सासको आसमा भौतारिँदै आफन्त राहत नपाएको बाढ़ी पीड़ितको गुनासो, संघले स्थानीय प्रदेश सरकारसँग समन्वय थाल्दै लगायतका खबर प्रस्तुत गर्यौं।
4: अब बाँकी प्रसंग। बाढ़ी गएको एक साता बित्नै लाग्दा प्रभावित क्षेत्रमा विभिन्न स्वास्थ्य समस्याको जोखिम बढ़ेको छ। दीर्घ रोगीले समयमा औषधि खान नपाउँदा रोग बल्झिने खतरादेखि मरेका पशु चौपाएको दुर्गन्ध फैलिन थालेको छ। अहिले ती क्षेत्रमा औषधि उपचार सहितको सचेतना अभियान र समुदायमा सरसफाई लगायतको काम अगाडि बढ़ाउन ढिलो हुन थालेको छ, तर सरकार अझै खोज र उद्धारको काममा व्यस्त छ। कतिपय पालिका लगायतका स्थानीय संयन्त्र नै विपदबाट प्रभावित भएकाले तत्काल दिनुपर्ने स्वास्थ्य लगायतका अत्यावश्यकीय आधारभूत आवश्यकता समेत पुग्न सकेका छैनन्। विपदको यो समयमा प्रभावित क्षेत्रमा देखिने स्वास्थ्य समस्या र अपनाउनुपर्ने सावधानीका बारेमा स्वास्थ्यविद डाक्टर सागर राज भण्डारीसँग सम्झना महर्जनले कुराकानी गर्नुभएको छ।
11: पानीबाट हुने थुप्रै रोगहरू छ, जस्तै वाटर बोर्न डिजिज, पानीका मुहानहरू चाहिँ एकदम दूषित भइराखेको हुन्छ, त्यसमा विभिन्न किसिमका जनावरहरू अथवा मृत शरीरहरू पनि डुबिराखेको हुन्छ, विभिन्न किसिमका खाद्य पदार्थहरू चराचुरुङ्गीहरू मरिराखेको हुन्छ, त्यसले गर्दाखेरि हाम्रो पानीका मुहानहरू दूषित हुन्छन्, जसको कारणले गर्दाखेरि कलेरा जस्तै टाइफाइड त्यस्तै हेपाटाइटिस ए जस्ता थुप्रै प्रकारका पानीजन्य रोगहरू चाहिँ एकदमै कमन हुन्छ। भने अर्को भिक्टर बर्न डिजिज, किन भन्दाखेरि लामो समयसम्म पानी जमिराखेको हुन्छ, त्यसले गर्दाखेरि विभिन्न किसिमका मस्किटोहरू चाहिँ ग्रोथ हुने अवस्थाले गर्दाखेरि डेंगू कालाजार जस्तै यी मलेरियाहरू चाहिँ प्रशस्त मात्रामा भेटिन सक्छ। चिसो पनि हुन्छ, एउटा मोइस्ट पनि हुँदाखेरि चाहिँ मानिसहरू चिसो छिमीमा बसिरहेको अवस्थामा ती ठाउँहरूमा विभिन्न किसिमका फङ्गल ग्रोथहरू पनि हुन्छ, त्यसले गर्दाखेरि मानिसहरूमा विभिन्न किसिमको इन्फेक्सन हुने, रेस्पिरेटरी इन्फेक्सन हुने, दीर्घरोगीहरू छन्, सासका दीर्घरोगी छन्, उनीहरूको रोग बढ्ने समस्याहरू हुन्छन्। भने विभिन्न किसिमका मानिसहरूमा सरसफाईको कमीले गर्दाखेरि छालाका विभिन्न रोगहरू, फंगल इन्फेक्सन्सहरू त्यतिकै मात्रामा बढ्दै गर्छन्।
13: संक्रमणकै कुरा गर्दाखेरि संक्रामक रोगहरू चाहिँ के फैलिन सक्छ र कति समयपछि चाहिँ यसले चाहिँ अलि उग्र रूप लिने सम्भावना चाहिँ रहन्छ?
11: 24 घण्टापछि यसका असरहरू देखिँदै जान्छ। विभिन्न जनावरहरू मरेको ठाउँहरूमा अथवा जनावरहरू पक्षीका दानाहरू राखेर कुहिएर, पानीले भिजेर कुहिएर त्यसमा दुर्गन्धहरू आइराखेको हुन्छ, जसले गर्दाखेरि वरिपरिका वातावरणबाट नजिकका खोला नालादेखि लिएर पानीका मुहानहरू पनि दूषित बनाउँछ, तात्कालै देखाउँछ, जसले गर्दाखेरि विभिन्न किसिमका सरुवाजन्य रोगहरू विभिन्न पशु पक्षीहरूमा थिए, जनावरहरूमा थिए, ती चिजहरू पनि चाहिँ पानीको माध्यमद्वारा अरू व्यक्तिहरूमा सर्ने सम्भावना हुनसक्छ।
13: अब खानाजन्य र पानीजन्य रोग निम्तन नदिनको लागि अहिले तत्काल के चाहिँ गर्नुपर्छ?
11: सबभन्दा पहिले विचार गर्नुपर्ने कुरा पानी नै हो। शुद्ध पानी हामीले वितरण गर्नुपर्ने हुनसक्छ। स्थानीय स्तरमा भएका पानीका मुहानहरूलाई चाहिँ हामीले चाहिँ आइडेन्टिफाई गरेर त्यहाँ कसरी चाहिँ स्थानीय रूपमा पानी शुद्धिकरण गर्ने, मानिसहरू बसेको वासस्थानमा कसरी पानी सप्लाई गर्ने भन्ने कुराहरू हुनु, र अर्को कुरा ती पानीहरूलाई प्रयोग गर्नुभन्दा पहिले सुरक्षित छ छैन भने एकिन गरेर त्यसको चाहिँ टेस्टहरू पनि गर्नुपर्ने हुनसक्छ। पानी शुद्धिकरणका विभिन्न प्रकारहरू घरासी रूपमा चाहिँ हामीले प्रयोग गर्छौँ भने त्यसलाई फिल्ट्रेसन गरेर हुन्छ अथवा बोइल गरेर हुन्छ अथवा क्लोरिन ट्याब्लेटहरू वितरण गरेर हुन्छ, जसरी भए पनि चाहिँ पानी शुद्धिकरण गरेर मात्र चाहिँ प्रयोग गर्ने। खानेकुराको लागि पनि सकेसम्म हामीले मासुजन्य पदार्थहरू चाहिँ वितरण गर्नु हुँदैन, खान पनि हुँदैन, र त्यसको साथमा प्रोटिनयुक्त चिजहरू, गेडागुडीहरू प्रशस्त मात्रामा गेडागुडी चिजहरू, सुपाच्य खानेहरू, चाउचाउ बिस्कुट भन्दा पनि स्थानीय लेभलमा जे चिज पाइन्छ, कोदो पाउन सक्छ, कोदोको पिठो पाउन सक्छ, गहुँ पाउन सकिन्छ, जे चिज पाइन्छ प्रयोग गरेर पनि स्थानीय रूपमा पनि खाद्य पदार्थहरू बनाउन सकिन्छ।
3: स्वास्थ्यविद डाक्टर सागर राज भण्डारीसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। फेरि पनि खबरको सिलसिला, त्रिशुली नदीमा आएको बाढ़ीका कारण हिजो पृथ्वी राजमार्गको कृष्णवीर खण्डमा पहिरो खस्दा मुगलिनिङ हुँदै काठमाडौँ ओहोरदोहोर गर्ने बाटो अवरूद्ध बने पनि तत्काललाई नआतिन सरकारवालाले सुझाव दिएका छन्। खाद्यान्न, पेट्रोलियम पदार्थ, ग्यास, तरकारी, औषधि लगायतका अत्यावश्यक वस्तु ढुवानीका लागि वैकल्पिक अवस्था गरेर आपूर्ति गरिने उनीहरूको भनाइ। सड़क अवरूद्ध भए पनि काठमाडौँ उपत्यकाका लागि 20 दिनलाई खाद्यान्न मौजदात रहेको नेपाल खाद्य किराना व्यवसायी संघले जनाएको छ। नेपाल आयल निगमले वैकल्पिक बाटो प्रयोग गरी काठमाडौँ उपत्यकामा पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज बनाउने भएको छ। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा बाढ़ीले सड़क भत्काएपछि काठमाडौँ उपत्यका जोड्ने सड़क अवरूद्ध हुँदा वैकल्पिक बाटो प्रयोग गरेर आपूर्ति व्यवस्था सहज बनाउन लागि हो। निगमका कार्यकारी निर्देशक नागेन्द्र शाहले वैकल्पिक बाटो प्रयोग गरेर पेट्रोलियम पदार्थ ल्याउने हुँदा बजार अभाव नहुने बताउनुभयो। इन्धन ल्याउन त्रिभुवन राजपथ अन्तर्गत हेटौँडा, भैंसी, पालुङ, नौबिसे, काठमाडौँ सड़क छन्। यस मार्गबाट ट्याङ्कर आउनेछन्। ग्यासका सिलिण्डर भने साना गाड़ीमा पनि आउने हुँदा अरू सड़क प्रयोग गरिनेछ। जाम कम हुने अरू बाटो समेत प्रयोग गरेर इन्धनको आपूर्ति जति सक्दो सहज गरिने उहाँको भनाइ छ। उहाँले भन्नुभयो ग्यासका धेरै जसो प्लान्ट तराईमै छन्, त्यहाँबाट ग्यास लोड गराएर वैकल्पिक बाटोबाटै ल्याउनेछौ। यस्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीले बजारमा पर्याप्त मात्रामा मात्रामा खाद्यान्न मौजदात रहेकाले तत्काल अत्यावश्यक वस्तु अभाव नहुने बताउनुभयो। उहाँले काठमाडौँ उपत्यकामा वैकल्पिक मार्गबाट खाद्य वस्तु आपूर्ति गर्ने व्यवस्था भइसकेकाले आम उपभोक्तालाई नआतिन अपील गर्नुभएको हो। मन्त्रालयका अनुसार साना गाड़ी मार्फत खाद्यान्न ढुवानी गर्न टोखा छहरे नुवाकोट खण्ड तथा कान्ति रातपस जस्ता वैकल्पिक सड़क सञ्चालनमा ल्याइने प्रयास गरिरहेको छ। मन्त्रालयले सरकारी स्वामित्वका खाद्य व्यवस्था तथा व्यापार कम्पनी साल ट्रेडिङ कर्पोरेशन र निजी क्षेत्रसँग गर्दा काठमाडौँ उपत्यकामा दुई तीन महिनासम्म ठप्प भए पनि पुग्ने गरी खाद्य वस्तु मौजदात रहेको जनाएको छ। खाद्य कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत शर्मिला सुवेदीले काठमाडौँ उपत्यकामा चामल दलहन लगायतका खाद्य वस्तु पर्याप्त मौजदात रहेको र वैकल्पिक बाटोबाट ल्याउने गरी तयारी भएकाले अभाव हुने अवस्था नरहेको जानकारी दिनुभएको छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
14: बाढी र डुबानबाट बच्न के गर्ने?
15: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने। खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
14: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
15: बस्तीभित्र निश्चित ठाउँ खुला राखौं र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराऊ।
14: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौं।
15: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौं।
14: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम, डिश होम खुशीको कनेक्शन।
1: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती, पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
2: ब्याङ्कको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइलसम्म,
1: यक्ष प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने,
2: इतिहास, गाथा र कथा, गाँठका कुरा,
1: गाँठका कुरा।
2: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। भोटेकोशी बाढ़ीमा परि ज्यान गुमाएकाहरूको शव तत्काल शनाखत हुन नसकेका कारण वैज्ञानिक प्रमाण राखी जमिन मुनि सुरक्षित व्यवस्थापन गर्न थालिएको छ। मृत मानव अंगलाई बेबारिसे मानेर अन्त्येष्टि गर्न लागि नभई शवसँग सम्बन्धित सबै प्रमाण सुरक्षित राखेर भविष्यमा आफन्तले पहिचान गर्न सक्ने गरी जमिन मुनि सुरक्षित व्यवस्थापन गर्न थालिएको प्रहरले जनाएको छ। कतिपय शव संग्लो अवस्थामा नरहेका, केही कुहिन थालेका र ठूलो संख्यामा शव फेला परेपछि अस्पताल र अस्थायी शव गृहमा राखिरहन कठिन र थप असुरक्षित हुने भएकाले कानूनी तथा अन्तर्राष्ट्रिय अभ्यास अनुसार आवश्यक प्रमाण सुरक्षित गरेर शव व्यवस्थापनको प्रक्रिया अघि बढ़ाएको नेपाल प्रहरीले जनाएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक अभि नारायण काफ्लेले प्रत्येक शवको तस्विर, हुलिया, शरीरमा रहेका विशेष चिन्ह, फोरेन्सिक विवरण र डीएनए नमूना सुरक्षित राखी व्यवस्थापन मात्र गर्न लागि स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो, शवको व्यवस्थापन भनेको तत्काल हटाउने वा अन्तिम संस्कार गर्ने होइन, भविष्यमा आफन्तले शनाखत गर्न सक्ने गरी प्रत्येक शवका वैज्ञानिक प्रमाण सुरक्षित राखेर जमिन मुनि सुरक्षित व्यवस्थापन गर्न लागि हो। उहाँले शव फेला परेको ठाउँ, अवस्था र छुट्टै कोड नम्बर समेत अभिलेख राखिने भएकाले वर्षौंपछि पनि आफन्तले दावी गरेमा वैज्ञानिक परीक्षण मार्फत शनाखत गरी बुझाउन सकिने बताउनुभयो। यस्तो अभ्यास अन्य विकसित देशहरूमा पनि रहेको उहाँको भनाई छ। आजको गोर्खापत्रमा खबर छ।
3: अब विदेशको खबर। इरानको इस्लामिक रेभुलन्सरी गार्ड आईआरजीसीले जोर्डनमा रहेका अमेरिकी सैन्य अखडामा क्षेप्यास्त्र र ड्रोन मार्फत आक्रमण गरेको दावी गरेको छ। आईआरजीसीका अनुसार इरानको लाराक द्वीपमा अमेरिकी सेनाले गरेको आक्रमणको जवाफी कार्यवाही स्वरूप जोर्डनका किङ हुसेन र अल अजराक सैन्य अड्डालाई लक्षित गरिएको हो। आक्रमणबाट सैन्य पूर्वाधार तथा लड़ाकु विमान तैनात गर्ने क्षेत्रमा ठूलो क्षति पुगेको अल जजिराले जनाएको छ। यसअघि अमेरिकी अधिकारीहरूले लाराक द्वीपमा इरानी रिभोल्युशनरी गार्डका दुई रकेट प्रक्षेपण केन्द्रमा अमेरिकी सेनाले बमबारी गरेको बताएका थिए। ती प्रक्षेपण केन्द्रबाट हर्मुज जलमार्गतर्फ समुद्री सुरुङ लैजाने तयारी भइरहेको अमेरिकाले दावी गरेको थियो। लाराक आक्रमणमा केही इरानी सैनिक तथा सर्वसाधारण मारिएको र घाइते भएको खबरमा उल्लेख छ। यद्यपि मृतक तथा घाइतेको एकिम संख्या सार्वजनिक गरिएको छैन। यो घटनासँगै अमेरिका र इरान बीचको तनाव फेरि बढ़ने संकेत देखिएको छ।
4: अब खेल खबर। मलेसियामा चलिरहेको एसीसी पुरूष प्रिमियर कप क्रिकेटमा नेपालले आज आफ्नो पहिलो खेल बहराइनसँग खेल्दैछ। समूह ए अन्तर्गतको खेल मलेसियाको बांगीमा रहेको वाईएसडी यूकेएम क्रिकेट ओभलमा हुनेछ। खेल नेपाली समयअनुसार अहिले बिहान 7:15 शुरू हुँदैछ। प्रतियोगितामा नेपालले कप्तान सन्दीप लामिछानेको नेतृत्वमा प्रतिस्पर्धा गर्दैछ। रोहित पौडेलको स्थानमा सन्दीपलाई एक दिवसीय टोलीको कप्तानको जिम्मेवारी दिएको हो। नेपालका लागि प्रतियोगिताको पहिलो खेल नै महत्वपूर्ण मानिएको छ। समूह चरणमा राम्रो शुरूआत गर्दै सेमी फाइनलको बाटो सहज बनाउने लक्ष्यमा नेपाल छ। नेपालले दोस्रो खेल भदौ 18 गते आयोजक मलेसियासँग, तेस्रो खेल भदौ 21 गते साउदी अरबसँग तथा समूह चरणको अन्तिम खेल भदौ 23 गते हङकङसँग खेल्नेछ। हिजोदेखि शुरू भएको प्रतियोगितामा ओमान र हङकङले विजयी शुरूआत गरेका छन्। ओमानले सिंगापुरलाई 131 रनले हराउँदा हङकङले साउदी अरबलाई 16 रनले पराजित गरेको छ।
3: काया कैरनमा अब केही खबर संक्षेपमा। अहिले गण्डकी र बागमती प्रदेशका एक दुई ठाउँमा हल्का पानी परिरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो एक घण्टामा पाल्पामा 16.8 मिलिमिटर पानी परेको छ। गैराती देशका पहाड़ी तथा हिमाली भेगका विभिन्न ठाउँमा मध्यमदेखि ठूलो पानी पर्यो। पछिल्लो 6 घण्टामा लमजुङमा 87.8 मिलिमिटर पानी परेको छ। यस्तै बागमती, कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा हिमाली भेगमा हल्कादेखि मध्यम वर्षा भएको छ। महाशाखाका अनुसार आज देशका पहाड़ी भेगका साथै बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। लमजुङको चेपे खोलाले सतर्कता तह पार गरेकाले तल्लो तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
4: गएको बुधबार भोडेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावित रसुवा नुवाकोट र धादिङका अधिकांश क्षेत्रमा मोबाइल सेवा फेरि शुरू भएको सेवा प्रदायकले दावी गरेका छन्। बीटीएस टावर तथा अप्टिकल फाइबर मर्मत सम्हार तथा पुरानो माइक्रोवेभ लिंकको प्रयोग गर्दै बाढ़ी प्रभावित क्षेत्रमा सेवा शुरू भएको उनीहरूको भनाइ छ।
3: भोटेकोशीबाट शुरू भए त्रिशुली नदीमा गएको बुधबार आएको बाढ़ीका कारण भएको विनाशपछिको पुननिर्माणका लागि प्रारम्भिक तयारी शुरू भएको छ। यसअघि नै राष्ट्रिय योजना आयोगले आर्थिक क्षेत्रको मूल्यांकन थालिसकेको जानकारी राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्टले दिनुभएको थियो। प्रारम्भिक रूपमा क्षतिको आर्थिक मूल्यांकन 4 खर्बदेखि 7 खर्ब रूपियाँसम्म हुन सक्ने अनुमान गरिएको छ।
4: भोटेकोशीमा आएको आकस्मिक महावाढ़ीलाई जलवायु परिवर्तन र ग्लोबल वार्मिङको परिणाम मान्न सकिने विज्ञहरूले बताएका छन्। गएको बुधबार आएको बाढ़ी पछिको कारण के हो भन्ने विषयमा तर्क वितर्क हुँदै आए पनि यसलाई जलवायु परिवर्तनको उपज मान्नुपर्ने कृषि वन तथा वातावरण मन्त्रालयका प्रवक्ता महेश्वर ढकालले बताउनुभयो।
3: भोटेकोशी करिडोरमा आएको बाढ़ीले राजमार्गसँगै नेपाल चीन जोड्ने रसुवागढ़ी नाका बगाएपछि चीनसँगको नेपालको मुख्य स्थल मार्ग व्यापार सम्पर्क टुटेको छ। पछिल्लो विवरण अनुसार विपत्तिमा 700 भन्दा बढ़ीको ज्यान गएको छ। 2500 भन्दा धेरै बेपत्ता छन्। बाढ़ीले नेपाल चीन व्यापारको अन्तर्राष्ट्रिय नाका नै नाम निशाना नरहने गरी बगाएपछि नेपाल चीन व्यापारको रसुवागढ़ी लाइफ लाइन नै संकटमा परेको व्यवसायी बताउँछन्।
4: लामटाङ लिरुङ हिमपातको टुप्पोबाट खसेको हिउँको ढिक्का गएको 8 महिनादेखि निरन्तर मासिँदै भदौ 10 गते चोइटिएर खस्दा भोटेकोशी हुँदै नेपालमा ठूलो हिमबाढ़ी निम्तिएको तथ्य सार्वजनिक भएको छ।
3: प्रणालीमा उच्च सुरक्षा जोखिम रहेको देखाउँदै विद्युतीय खरिद प्रणाली ई बिडिङ अनिश्चितकालका लागि बन्द भएको छ। 11 भदौदेखि प्रणाली बन्द भएपछि व्यवसायहरू हार्ड कपी मार्फत नै बोलपत्रको प्रक्रियामा सहभागी हुन बाध्य छन्।
4: भोटेकोशी बाढ़ीको मारमा यसपटक धेरैजना विदेशी पाहुना पनि परेका छन्। तीमध्ये केही विदेशी नेपाल हुँदै तिब्बतको कैलाश मानसरोवर यात्राका क्रममा थिए। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढ़ीको चपेटामा परेका झण्डै 600 जना पर्यटक अझै सम्पर्कविहीन छन्।
3: र प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 1,20,000 रूपियाँ सहयोग गरेको भन्दै नक्कली भाउचर बनाई सामाजिक सञ्जालमा पोस्ट गर्ने व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा गोकुलगंगा गाउँपालिका 2 खोसी रामेछापका 32 वर्षीय भवन कार्की रहेका छन्। काया कैरनमा अब पालो उखानको
4: दुःख भोग्नेले मात्रै थाहा पाउँछ।
3: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
4: बाढ़ीका कारण सम्पर्कविहीन भएकाहरूको उद्धारमा ढिलाइ हुँदा परिवार र आफन्त चिन्तामा। जलविद्युतको सुरुङमा फँसेकाहरूको उद्धार प्रयास चल्दै सासको आसमा भौतारिँदै आफन्त।
3: राहत नपाएको बाढ़ी पीड़ितको गुनासो। संघले स्थानीय र प्रदेश सरकारसँग समन्वय थाल्दै कृष्णभीरमा पहिरोपछि आपूर्तिका लागि वैकल्पिक बाटो प्रयोग। अत्यावश्यक सामग्री अभाव नहुने।
4: बाढ़ी प्रभावित क्षेत्रमा पानी र खानाजन्य स्वास्थ्य जोखिम बढ़दै स्थानीय रूपमा उपलब्ध पोषणयुक्त खानामा जोड़ दिन विज्ञको सुझाव।
3: जोर्डनमा अमेरिकी सैन्य अखड़ामा आक्रमण गरेको इरानको दावी। दुई देशबीच फेरि तनाव बढ़ने संकेत।
4: र प्रिमियर कपको आफ्नो पहिलो खेलमा नेपालले आज बहराइनको सामना गर्दै।
3: र अन्त्यमा आजको कार्टुन। आज हामीले महेश बस्ताकोटीले बनाउनु भएको पुरानो कार्टुन लिएका छौं। दुखी गरीब मान्छेले आफूलाई समस्या परेको बेला खोजे जस्तो साथ सहयोग नपाउने अवस्थासँग यो कार्टुन सम्बन्धित छ। यहाँ थोत्रो पालमुनि बुढ़ाबुढ़ी रूल्ल टुल्ल भएर बसिरहेका छन्। गरीबको चमेली बोलदिने कोही छैन भन्ने पुरानो गीत सम्झँदै बुढ़ा मान्छे बुढ़ीसँग भन्दैछन्, हाम्रो बारेमा बोलिदिने एकजना मात्रै हुनुहुन्थ्यो, त्यही नै प्रधानमन्त्री भनेर गइदिनु भयो। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री FE550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: खुशीको खबर, विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिल वस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
3: शुभारम्भको अवसरमा विशेष छुट। थप जानकारीका लागि आले डेन्टल बाढगंगा 1 जितपुर कपिल वस्तु एभरेस्ट ब्याङ्क नजिकै।
4: अबै सर्प मार्नु आमा मार्नु, नत्र टोक्छ यसले।
5: नातिउ छोरा, सर्पलाई केही नगरेसम्म सर्पले केही गर्दैन। ल ऊ आफ्नो बाटो गइहाल्यो नि, केही गर्यो त। अनि सबै सर्प विषालु पनि हुँदैनन्।
4: विषालु हो कि होइन कसरी चिन्ने त आमा?
5: ल नेपालमा पाइने विषालु सर्पका बारे सुन। एउटा हुन्छ करेत, जुन प्राय रातिको समयमा घरभित्र छिर्न सक्छ। यसले टोक्दा नदुख्न सक्छ, तर टोकेपछि सासै फेर्न नसक्ने गरी पक्षघात हुन सक्छ। अर्को हुन्छ गोमन, जो निकै रिसा खालको हुन्छ र फणा बनाउँछ। गोमन सर्प दिन वा रात दुवैमा देखा पर्ने र यसले टोक्दा पनि पक्षघात हुन सक्छ। अनि अर्को हरियो जातिको सर्प, यसले टोक्दा टोकेको भाग सुन्निन्छ र असाध्यै दुख्छ। रगत पनि पातलो भई रक्तस्राव हुन सक्छ। त्यसै गरी हाम्रो देशको तराईको सबै भूभागमा पाइने बाघको जस्तो बुट्टा हुने बाघी सर्प, यसले डसेको बिरानी कमै मात्र पाइन्छ। तर यसको डसाई एकदम खतरनाक हुन्छ।
6: वर्षायाम र बाली भित्राउने समयमा सर्पको टोकाई अथवा डसाईका घटनाहरू धेरै हुने गर्छन्। बाढी र अरू प्राकृतिक प्रकोपहरूको कारणले सर्पको वासस्थान नाश हुँदा सर्प डसाईका घटनाहरू बढी हुने गरेको पाइन्छ।
7: धेरै जसो सर्पका डसाई हानिकारक हुँदैनन्, तापनि सर्पले डसिहाले तुरुन्तै नजिकैको उपचार केन्द्र गइहाल्नुपर्छ।
6: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
8: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: नमस्कार, सामुदायिक रेडियो बुद्ध आवाजको बिहान 6:35 बजेको बुद्ध खबरमा यहाँलाई हार्दिक स्वागत छ। खबरसँगै उपस्थित भएकी छु शोभा भूषाल। तपाईँ यो खबर एफएम ब्याण्डको 99.6 MHz इन्टरनेट अनलाइन www.buddhawaj.com हाम्रो पात्र र बुद्ध आवाज मीडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरिकै साथ प्रत्यक्ष सुन्न सकिन्छ। बुद्ध खबरमा अब खबरको सिलसिला शुरू गरौं प्रमुख खबरका शीर्षकहरूबाट। आज दिउँसो पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन महाशाखाको आग्रह। बोटेकोशी बाढ़ीमा 9,000 धेरैको उद्धार, 2,500 बढ़ी सम्पर्कविहीन। सरकारले बाढ़ी प्रभावित क्षेत्रमा पठायो 6,75,00,000 रूपियाँ। सरकारद्वारा तोकियो राहत संकलन केन्द्र। उद्धारका नाममा क्षतिग्रस्त भवनमा अनाधिकृत प्रवेश नगर्न प्रहरीको चेतावनी। गल्छी स्याब्रुवेसी सड़क 2 हप्ताभित्र खुल्लाउने तयारी। कृष्णभीरमा थपियो पहिरो, 2 वैकल्पिक मार्गबाट गाड़ी सञ्चालन गरिने। कांग्रेसले बाढ़ी प्रभावितलाई 1 करोड़ सहयोग गर्ने निर्णय। यूएई सरकारद्वारा बाढ़ी प्रभावितका लागि 10 मिलियन अमेरिकी डलर सहयोग। र विपत्तिमा रगत अभाव हुन नदिन, कपिल वस्तुमा वृहत रक्तदान। 145 जनाको सहभागिता, 145 पिण्ड रगत संकलन। जापान जाने सोचमा छु, राम्रो जापानिज इन्स्टिच्युट कुन होला? बजारमा छ्याप छ्यापी इन्स्टिच्युट खुलेका छन्, कहाँ जाने होला?
1: कोरियन भाषा पढेर कोरिया जाने भनेको, कहाँ जाने होला खै? मेसै पाइएन।
2: मलाई त विदेश जाने होइन, कम्प्युटर र आइटी स्किल सिकेर राम्रो जब गर्न मन छ, कहाँ जाने होला, कहाँ सिक्ने होला?
3: अरे चिन्ता लिनु पर्दैन, तपाईँको सबै खोजको एउटै गन्तव्य डिजिटल इन्टरनेसनल एकाडेमी गोरुसिङे कपिल वस्तु। यहाँ त स्टुडेन्ट तथा वर्किङ भिजा जापान जान चाहनेहरूका लागि तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। अनि विगत लामो समयदेखि दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा जापानिज, कोरियन, आइल्स र पीटी अध्ययन गराई युके, क्यानाडा, जापान र कोरिया जस्ता देशहरूमा सयौं विद्यार्थीलाई पठाउन सफल भएको छ नि। साथै बेसिकदेखि एडभान्स लेभलसम्मका कम्प्युटर तथा आइटी कोर्सहरू पनि सञ्चालन हुँदैछन्।
2: प्र्याक्टिकल प्रोजेक्ट ट्रेनिङ, इन्टर्नसिप र जब प्लेसमेन्टको सुविधा सहित गुणस्तरीय तालिम पनि उपलब्ध छ।
3: विदेश जाने सपना होस् या आईटी क्षेत्रमा सफल करियर बनाउने लक्ष्य, आजै डिजिटल इन्टरनेशनल एकेडेमी गोरुसिङेमा भर्ना हुनुहोस्।
0: हाम्रो शाखा कार्यालय तौलिहावा जिल्ला प्रशासन कार्यालय अगाडि रहेको छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् 0675901989 र 97-6-27-86-341।
2: डिजिटल इन्टरनेशनल एकेडेमी, आजको भाषा भोलिको उज्जवल भविष्य।
3: खुसीको खबर, विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिल वस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
4: शुभारम्भको अवसरमा विशेष छुट। थप जानकारीका लागि आले डेन्टल, बाढगंगा 1 जितपुर, कपिल वस्तु, एभरेस्ट ब्याङ्क नजिकै।
0: अब समाचार विस्तारमा। अहिले गण्डकी र बागमती प्रदेशका 1-2 ठाउँमा हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो 1 घण्टामा पाल्पामा 16.8 मिलिमिटर पानी परेको छ। गैराती देशका पहाड़ी तथा हिमाली पेकका विभिन्न ठाउँमा मध्यमदेखि ठूलो वर्षा भएको हो। महाशाखाका अनुसार आज देशका पहाड़ी भूभागका साथै बागमती, गण्डकी, लुम्बिनी र पश्चिम सुदूरपश्चिम प्रदेशका तराई भूभागका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ। ठूलो वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढ़ी पहिरो तथा डुबानको जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। रसुवाको भोटेकोशी नदीमा गएको बुधबार आएको बाढ़ीमा फँसेका मध्ये अहिलेसम्म 9,000 भन्दा धेरैको उद्धार गरिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार प्रभावित क्षेत्रबाट 9,400 35 जनाको उद्धार गरिएको छ। जलविद्युत आयोजनाका सुरुङबाट 279 जनाको उद्धार गरिएको हो। नेपाली सेनाले 254 विदेशी र 367 नेपालीलाई हवाईबाट उद्धार गरेको छ। बाढ़ीमा परि ज्यान गुमाउनेको संख्या 781 पुगेको छ। रसुवामा 13, नुवाकोटमा 52, धादिङमा 50, गोर्खामा 58, नवलप्रासी पूर्वमा 100, निरञ्जो नवलप्रासी पश्चिममा 100, तनहुमा 37, चितवनमा 272 जनाको शव तथा मानव अंग भेटिएको हो। बाढ़ीपछि सम्पर्कविहीन हुनेको संख्या 2502 रहेको छ। बाढ़ी प्रभावित क्षेत्रमा खोज तथा उद्धारमा 20,000 भन्दा धेरै सुरक्षाकर्मी परिचालन गरिएको छ। भोटेकोशी बाढ़ी प्रभावित जिल्लाका स्थानीय तहलाई सरकारले 6,75,00,000 रूपियाँ नगद राहत पठाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आइतबारसम्म रसुवा नुवाकोट र धादिङका 15 स्थानीय तहमा राहत पठाएको हो। रसुवा र नुवाकोटमा 1,1 करोड़ र धादिङमा 50,00,000 रूपियाँका दरले नगद राहत पठाएको छ। सरकारले बाढ़ी प्रभावितका लागि प्रधानमन्त्री दैविक प्रकोप कोष उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा सहयोग गर्न अपील गरेको थियो। त्यही कोषबाट पहिलो चरणमा सहायता पठाइएको हो। प्रधानमन्त्री बालेन्द्र शाहले एकता र सामूहिक प्रयासबाट वर्तमान संकट प्रास्त गर्न सफल हुने आशा व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री शाहले रसुवाको भटेको सिनादीमा गएको बाढ़ीबाट सिर्जित संकट समाधानमा सरकार प्रभावित नागरिकको अभिभावक बनेर उभिने उल्लेख गर्नुभएको छ। प्रभावित प्रत्येक व्यक्तिसम्म राहत पुर्याउने र पुननिर्माण तथा पुनर्स्थापनाको काम पूर्ण नतिजा नआएसम्म निरन्तर जारी रहने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको छ। सरकारले रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावित नागरिकका लागि राहत सामग्री संकलनका लागि विभिन्न ठाउँमा राहत संकलन केन्द्र तोकेको छ। सहयोग गर्न इच्छुक व्यक्ति संघ संस्था तथा सहयोगी निकायले विदेशबाट हवाई माध्यमबाट ल्याइने राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल राष्ट्रिय आपतकालीन गोदाम घरमा संकलन गर्नेछ। आवश्यकताका आधारमा सरकारले प्रभावित क्षेत्रमा पठाउने व्यवस्था मिलाउनेछ। स्वदेशभित्र राहत सामग्री संकलनका लागि निर्वाचन आयोग कान्तिपथ काठमाण्डु शहरी विकास तथा भवन निर्माण विभाग बबरमल नेपाली सेना मैथली ब्यारेक बटर नुवाकोट नेपाली सेना बैरेनी ब्यारेक धादिङ तोकिएको छ। यसबाहेक इच्छुक दाताले सम्बन्धित जिल्लाका प्रमुख जिल्लाधिकारी मार्फत पनि राहत सहयोग उपलब्ध गराउन सक्ने सरकारले जनाएको छ। नेपाल प्रहरीले बाढ़ीबाट क्षतिग्रस्त तथा भग्नावेश बनेका भवनमा अनाधिकृत रूपमा प्रवेश नगर्न चेतावनी दिएको छ। केन्द्रीय प्रहरी प्रवक्ता अविन नारायण काफ्ले उद्धारको नाममा क्षतिग्रस्त घर तथा भवनमा अनाधिकृत रूपमा प्रवेश नगर्न गर्न नपाइने बताउनु भएको छ। उहाँका अनुसार प्रहरीको उपस्थितिमा मात्रै क्षतिग्रस्त घर तथा भवन भित्र खोजी तथा तलासी गर्न पाइनेछ। विपदको फाइदा उठाउँदै कानूनले विर्जित गरेका गतिविधि गर्ने व्यक्तिमाथि प्रहरीले निगरानी बढ़ाएको उहाँको भनाइरहेको छ। उहाँले अपराधिक मनसाय भएका व्यक्ति भग्नावेश र खण्डहर भवनमा प्रवेश गरेको देखिए तत्काल प्रहरीलाई खबर गर्न समेत सबैलाई आग्रह गर्नुभएको छ। उहाँले विपदका सम्बन्धमा गलत तथा मिथ्या सूचना फैलाउने गतिविधिमाथि समेत प्रहरीले निगरानी गरेको बताउनु भएको छ। मिथ्या सूचना फैलाइएको पाइएमा कारण बमोजिम कार्यवाही हुने बताउनु भएको छ। रसुवाको भोटेकोशी नदीमा गएको बाढ़ीपछि उद्धार गरिएका बाढ़ी प्रभावित घर फर्कने क्रममा सवार यात्रुवाहक बस नवलपरासी पूर्वको डण्डामा दुर्घटना परेको छ। यो समाचार तयार पार्दासम्म बसमा सवार 38 जना मध्ये 32 जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब परीक्षक अनिल पण्डितका अनुसार घाइते मध्ये 27 जना उपचारपछि घर फर्किएका छन् भने 5 जनाको उपचार भइरहेको छ। नेपाल चीन सीमा नजिक नेपाली भूभागमा निजी ड्रोनहरूको अत्याधिक गतिविधि बढ़दा उतार उड़ान प्रभावित बनेको छ। मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले ड्रोन गतिविधिले उड़ानमा जोखिम भएको भन्दै नोटाम जारी गरेको छ। यसअघि सरकारले अनुमति नलिई ड्रोन उड़ाउँदा उद्धार राहतमा संलग्न हेलिकप्टरको उड़ानमा असर पुगेको जनाएको थियो। सही गतिविधि पनि दोहोरिएपछि त्यस वेगमा उड़ान अवरूद्ध हुन पुगेको छ। हेलिकप्टर पाइलटहरूलाई उद्धार गर्दा विशेष सावधानी अपनाउन प्राधिकरणले आग्रह गरेको छ। धादिङको गल्छी र रसुवाको स्याप्रवेशी सड़क खण्ड 2 हप्ताभित्र सञ्चालनमा ल्याउने गरी काम थालेको सड़क विभागले जनाएको छ। बाढ़ीका कारण झण्डै 40 किलोमिटर सड़कमा क्षति भएको छ। गएको बुधबार बोटेकोशी नदीमा आएको बाढ़ीका कारण रसुवा नुवाकोट र धादिङका सड़क तथा पुलमा ठूलो क्षति पुगेको छ। बाढ़ीका कारण धादिङ र नुवाकोट जोड्ने कोल्पु खोलाको पुल बाङ्गिएको छ। बोटेकोशी हुँदै आइतबार बिहान आएको बाढ़ीले धादिङमा 4 घर र चौधारीको छोलुङ्गे पुल बगाएको छ। यस्तै अरू केही घर पनि जोखिममा रहेको छ। धादिङको गल्छी गाउँपालिका 4 चिदौरीमा त्रिशुली नदीमा आएको बाढ़ीले 4 घर बगाएको हो। बिहान त्रिशुली नदीमा पानीको बहाव बढ़ेको थियो। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णवीरमा सड़क भाँचिएपछि काठमाण्डुबाट बाहिरिने गाड़ीका लागि वैकल्पिक सड़क प्रयोगमा आएको छ। त्रिशुली नदीमा आएको बाढ़ीले सड़कको तल्लो भाग कटान गरेपछि हिजो कृष्णवीरमा झण्डै 20 किलोमिटर लम्बाईको सड़कको आधा भन्दा धेरै भाग भाँसिएको थियो। यो सड़क भाँसिएपछि पृथ्वी राजमार्गमा हिजो बिहानदेखि यातायात सञ्चालन प्रभावित भएको काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालय राम शाहपथले जनाएको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेश राज सुवेदीका अनुसार काठमाण्डुबाट बाहिरिने गाड़ीलाई तत्कालका लागि 2 वैकल्पिक मार्गबाट सञ्चालन गर्ने व्यवस्था मिलाइनेछ। बाढ़ीका कारण नुवाकोटमा निर्माणाधीन 216 मेगावाटको माथिल्लो त्रिशुली एजल विद्युत आयोजनामा फँसेका आफन्तको 5 दिन बितिसक्दा पनि यकिन हुन नसकेपछि परिवारका सदस्यहरू आक्रोशित भएका छन्। फँसेकाहरूको उद्धारमा ढिलाइ भएको भन्दै उनीहरूले काठमाण्डुको थापाथली स्थित नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीको कार्यालयमा पुगेर तत्काल अवस्था सार्वजनिक गर्न माग गरेका छन्। तपाईले सामुदायिक रेडियो दावाजको बुद्ध खबर सुनिरहनु भएको छ। बुद्ध खबरमा अन्य खबर पनि बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: यो बाइक बिग्रेर हैरानै पार्यो। जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च।
0: इनर्जी डेभलपमेन्ट कम्पनीको कार्यालयमा पुगेर तत्काल अवस्था सार्वजनिक गर्न माग गरेका छन्। तपाईले सामुदायिक रेडियो दावाजको बुद्ध खबर सुनिरहनु भएको छ।

0: बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
1: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
0: पैसा नपुगेर के भयो त? बाढगङ्गा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
1: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
0: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
2: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाढगङ्गा अटो ट्रेडर्स, बाढगङ्गा एक बैरिया कपिल वस्तु।
1: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा। बाढगङ्गा अटो ट्रेडर्स, पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
2: सम्पर्क नम्बर 076550111, 98570131363 र 98019440066। विश्रामपछि बुद्ध खबरमा तपाईंलाई पुनः स्वागत छ। अब बाँकी खबर। परराष्ट्र मन्त्री शिशिर खनालले बढेको सी बाणीका कारण चीनको केरूमा रोकिएका नागरिकलाई वैकल्पिक मार्ग हुँदै नेपाल ल्याउने बताउनु भएको छ। बाढ़ी प्रभावित क्षेत्रको निरीक्षणका लागि हिजो नुवाकोटको विदुर नगरपालिका एक ढुंगी पुग्नु भएका उहाँले प्रारम्भिक जानकारी अनुसार केरूङमा झण्डै 1000 जना नेपाली रहेको बताउनु भएको छ। उनीहरूलाई वैकल्पिक मार्गबाट नेपाल ल्याउने मन्त्री खनालको बनाइरहेको छ। यस्तै सिन्धुपाल्चोकको तातोपानी नाका सञ्चालन गर्न र मुस्ताङको कुरिला नाका परेकमा ल्याउन चिनिया पक्षसँग अनुरोध गरिसकेको जानकारी दिनुभएको छ। मन्त्री खनालले जलविद्युत आयोजनाको सुरुङमा फँसेका खुद्दार विदेशी सहायता आवश्यक देखिएपछि चिनिया र भारतीय विशेषज्ञलाई बोलाइएको समेत उल्लेख गर्नु भएको छ। कानून मन्त्री सविता गौतमले कठिन परिस्थितिमा पनि राज्यका उपलब्ध सबै संयन्त्र परिचालन गरेर खोज उद्धार राहत र सब संकलनको काम भइरहेको बताउनु भएको छ। भेटिएर पनि पहिचान भएका शवहरू गाडिएका सवालमा सही सूचना प्रवाह गर्न आग्रह गर्नुभएको छ। अनुहार हेरेर सब पहिचान गर्न कठिन हुँदै गएको उहाँको भनाइरहेको छ। उहाँले भन्नुभयो, दाह संस्कार अन्तिम र अपरिवर्तनीय हुन्छ। आज पहिचान हुन नसकेको व्यक्ति भोलि डीएनए वा अन्य वैज्ञानिक प्रमाणबाट पहिचान हुन सक्छ। विज्ञानको सहायताले व्यक्तिको पहिचान जोगाउँदै भोलि परिवारले आफ्नो धर्म र संस्कार अनुसार अन्तिम विदाई गर्न पाउने अधिकार कसरी सुरक्षित गर्ने भन्नेमा सरकार संवेदनशील रहेको बताउनु भएको छ। देशभरका सबै शिक्षकले रसुवा बाढ़ी पीड़ितलाई राहत र श्रेणी अनुसार निजामती सेवाका कर्मचारी सरह आर्थिक सहयोग दिने भएका छन्। नेपाल शिक्षक महासंघले देशभरिका हरेक बहालवाला शिक्षक कर्मचारीबाट तह र श्रेणी अनुसार निजामती सेवाका कर्मचारी सरह आर्थिक सहयोग दिने र उक्त रकम भाद्र महिनाको तलबबाट कट्टा गरी सोझै केन्द्रमा रहेको प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेको हो। महासंघको निर्णय अनुसार रकम कट्टा गरी प्रधानमन्त्री राहत कोषमा जम्मा गराई त्यसको जानकारी शिक्षा तथा खेलकुद मन्त्रालय मार्फत महासंघलाई गराउन अनुरोध गरिएको छ। गत बुधबार बिहानै रसुवा फटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीले ठूलो धनजनको क्षति गरेको छ। नेपाली कांग्रेसले असुवा बाढ़ी प्रभावितलाई 1 करोड़ सहयोग गर्ने भएको छ। आइतबार बसेको पार्टी बैठकले पार्टीका नेता कार्यकर्ताबाट जम्मा भएको सहित पार्टीको तर्फबाट एकमुष्ट 1 करोड़ प्रधानमन्त्री विपद राहत कोषमा जम्मा गर्ने निर्णय भएको प्रवक्ता देवराज चालिसेले बताउनु भएको छ। उहाँले पार्टीका तहगत कार्य समिति, जनसम्पर्क समिति, भातृ संघ एवं शुभेच्छुक संस्था र पार्टीका सदस्यहरूले पार्टीको विपद कोषमा सहयोग रकम जम्मा गर्न आग्रह गरेको पनि बताउनु भएको छ। विपदबाट प्रभावित जिल्लाका पार्टी नेतृत्व एवं सदस्य

ल सम्पर्क समितिहरू भातृ संघ शुभेच्छुक संस्थाहरूलाई हराइरहेका नागरिकलाई खोजी गर्न प्रभावित परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न राहत उपलब्ध गराउन स्थानीय तह र विपद व्यवस्थापन संयन्त्रलाई समेत समन्वय र सहकार्य गरी व्यवस्थित ढंगले प्रभावकारी रूपमा परिचालन हुन आग्रह गरेको छ। साथै विपदको प्रभावित क्षेत्र भन्दा बाहिरका जिल्लाका बाढ़ीमा परेका परिवारलाई सहयोग र परामर्श उपलब्ध गराउन पनि आग्रह गरेको छ। कपिलवस्तुको बुद्धभूमि नगरपालिका नौ इमलियामा रहेको गुलफल डेरी प्रालीले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा 5,51,000 रूपियाँ सहयोग प्रदान गरेको छ। रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढ़ीबाट प्रभावित नागरिकको खोज उद्धार राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले डेरीले रकम सहयोग गरेको हो। गुलफल डेरीका निर्देशक जनक नेउपानेले सरकारले गरेको अपील अनुसार विपत्तिको समयमा मानवीय सहयोग स्वरूप आफूहरूले सक्दो सहयोग गरेको बताउनु भएको छ। नेपाल चीन सीमा स्थित फोटेकोशी नदीमा आएको बाढ़ी र यसले पुर्याएको जनधनको क्षतिले ती बेला देश शोकमग्न भएको छ। कैयौं मानिस बेपत्ता छन्। खरबौंको क्षति भएको अनुमान गरिएको छ। बाढ़ीले कति क्षति गर्यो भन्ने यकिन अनुमान भएको छैन। यद्यपि पूर्वाधार विकास मन्त्रालयले सड़क र पुलको क्षति मात्रै 2 खर्ब रूपियाँ भन्दा धेरै भएको अनुमान गरेको छ। राष्ट्रियमा विपदमा हुन सक्ने रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको सेवराज नगरपालिका 3 खैरेन्द्रपुरमा वृहत रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ। रोटरी एक्ट क्लब र कपिलवस्तुको आयोजनामा रोटरी क्लब अफ कपिलवस्तु र शिवराज युथ क्लबको सह आयोजनामा तथा रक्त संचार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा गौतम बुद्ध पुलिकमा रगत कार्यक्रम सम्पन्न गरिएको हो। रगत दान कार्यक्रममा 145 जनाको सहभागिता रहेको थियो भने 145 पिण्ड रगत संकलन भएको छ। विपदको बेला आफ्नो पालिकाभित्रै यस्तो वृहत रक्तदान कार्यक्रम राखिएकोमा आयोजक प्रति शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले आभार व्यक्त गर्नुभएको छ। युनाइटेड अरब इमिरेट यूए सरकारले रसुवाको फटेकोशी नदीमा बुधबार बिहान आएको बाढ़ीबाट प्रभावितको उद्धार तथा राहतका लागि 10 मिलियन अमेरिकी डलर बराबरको आर्थिक सहयोग उपलब्ध गराउने तयारी गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेदीसँग हिजो प्राधिकरणको कार्यालयमा भएको भेटमा यूए हेडक्वार्टरले बाढ़ी प्रभावित क्षेत्रमा आवश्यक सामग्री तथा सहयोग उपलब्ध गराउन आफूहरू तयार रहेको बताएको प्राधिकरणले जनाएको छ। यिनी खबरसँगै हामी बिहान 6:35 बजेको बुद्ध खबरको अन्त्यमा छौं, तर खबरबाट विदा लिनुभन्दा पहिले प्रमुख खबरका शीर्षकहरू पुनः एकपटक। आज दिउँसो पनि केही थावा ठूलो वर्षाको सम्भावना। आवश्यक सतर्कता बनाउन महाशाखाको आग्रह। भोटेकोशी बाढ़ीमा 9,000 भन्दा धेरैको उद्धार। 2,500 भन्दा बढ़ी सम्पर्क विहीन। सरकारले बाढ़ी प्रभावित क्षेत्रमा पठायो 6,75,00,000 रूपियाँ। सरकारद्वारा तोकियो राहत संकलन केन्द्र। उद्धारका नाममा क्षतिग्रस्त भवनमा अनाधिकृत प्रवेश नगर्न प्रहरीको चेतावनी। गल्ती स्याब्रुवेसी सड़क 2 हप्ताभित्र खुल्याउने तयारी। कृष्णभीरमा थपियो पहिरो। 2 वैकल्पिक मार्गबाट गाड़ी सञ्चालन गर्ने। कांग्रेसले बाढ़ी प्रभावितलाई 1 करोड़ सहयोग गर्ने निर्णय। यूए सरकारद्वारा बाढ़ी प्रभावितका लागि 10 मिलियन अमेरिकी डलर सहयोग।
र विपत्तिमा रगत अभाव हुन नदिन कपिल वस्तुमा वृहत रक्तदान 145 जनाको सहभागिता 145 पेन्ट रगत संकलन हवस् टाइपिङ ब्यान्डको 99.2 समयघासँगै वेबसाइट www.dhavaz.com हाम्रो पात्र दावाज मिडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरकै साथ प्रसारण भइरहेको बिहान 6:35 बजेको बुद्ध खबर सकियो। थप सूचना र जानकारीका लागि रेडियो दावाज सुन्दै राख्नुहोला। प्रविधिमा साथ दिने अनिशलाई धन्यवाद दिँदै सभा पनि बिदा हुन्छु। नमस्कार।

0: शर्मा। विशेष छूट थप जानकारी का लागि आले डेंटल बाड़गंगा एक जीतपुर कपिल वस्तु एवरेस्ट बैंक नजीक।
1: जापान जाने सोचमा छु, राम्रो जापानीज इन्स्टिच्युट कुन होला? बजारमा छ्याप छ्यापी इन्स्टिच्युट खुलेका छन्, कहाँ जाने होला?
2: कोरियन भाषा पढेर कोरिया जाने भनेको, कहाँ जाने होला खै? मेसै पाइएन।
3: मलाई त विदेश जाने होइन, कम्प्युटर र आईटी स्किल सिकेर राम्रो जब गर्न मन छ, कहाँ जाने होला, कहाँ सिक्ने होला?
4: अरे चिन्ता लिनु पर्दैन, तपाईँको सबै खोजको एउटै गन्तव्य डिजिटल इन्टरनेसनल एकाडेमी गोरुसिङे कपिलवस्तु। यहाँ त स्टुडेन्ट तथा वर्किङ भिजा जापान जान चाहनेहरूका लागि तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। अनि विगत लामो समयदेखि दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा जापानिज, कोरियन, आइल्स र पीटी अध्ययन गराई युके, क्यानाडा, जापान र कोरिया जस्ता देशहरूमा सयौं विद्यार्थीलाई पठाउन सफल भएको छ नि। साथै बेसिकदेखि एडभान्स लेभलसम्मका कम्प्युटर तथा आईटी कोर्सहरू पनि सञ्चालन हुँदैछन्।
3: प्र्याक्टिकल प्रोजेक्ट ट्रेनिङ, इन्टर्नसिप र जब प्लेसमेन्टको सुविधा सहित गुणस्तरीय तालिम पनि उपलब्ध छ।
4: विदेश जाने सपना होस् या आईटी क्षेत्रमा सफल करियर बनाउने लक्ष्य, आजै डिजिटल इन्टरनेसनल एकाडेमी गोरुसिङेमा भर्ना हुनुहोस्।
1: हाम्रो शाखा कार्यालय तौलिहावा जिल्ला प्रशासन कार्यालय अगाडि रहेको छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् 0765901989 र 97627386341।
5: डिजिटल इन्टरनेसनल एकाडेमी, आजको भाषा, भोलिको उज्जवल भविष्य।

0: कता हो काका लखर लखर गर्दै
1: कहाँ हुन्थ्यो बाबु यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो तीन बटर पनि त्यस्तै छ छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ त्यही भएर म त आज बिहानै उठेर हेर बाबु यो चार नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु
0: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन् कहाँ लाँदा ठिक हुन्छ होला
1: ल होइन सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुरतिर
0: हजुर हाम्रा सेवाहरू
1: हामीका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन एन्ड्रोइड फोन मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ साथै नयाँ मोबाइल पनि पाइन्छ अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 9864419125 र 9875052004
2: यो बाइक बिग्रेर हैरानै पार्यो जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला
3: अब फेरि बनाउनमै पैसा खर्च नगर नयाँ बाइक किन नगरु
2: नयाँ बाइक त किनौला तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन
3: पैसा नपुगेर के भयो त बाणगंगा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ
2: ए हो र त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो
3: हो नि आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ
4: हजुर नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएस को आधिकारिक विक्रेता बाणगंगा अटो ट्रेडर्स बाणगंगा एक बैरिया कपिल वस्तु
2: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा बाणगंगा अटो ट्रेडर्स पुरानो झन्झट छोडौ नयाँ टिभीएस चढौ
4: सम्पर्क नम्बर 076550111 9857031363 र 9809430064
2: बाणगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुको प्रस्तावना आह्वान सम्बन्धी सूचना यस बाणगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम मध्ये प्रथम चौमासिकमा निम्न कार्यक्रमहरू सञ्चालनका लागि सूचना प्रकाशित गरी प्रस्तावना छनौट गर्नुपर्ने भएकाले इच्छुक कृषक समूह कृषि सहकारी संस्था तथा कृषि फर्महरूले यो सूचना पहिलो पटक प्रकाशित भएको मितिले 30 दिनभित्र अर्थात् 2083/5/31 भित्र बाणगंगा नगरपालिका कृषि विकास शाखामा निर्धारित ढाँचा अनुसारको प्रस्ताव पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ
4: 50% अनुदानमा बिउ उत्पादन कार्यक्रम गहुँ न्यूनतम मापदण्ड कम्तीमा 30 कट्ठाको एउटै पलट हुनुपर्ने बिउको रूपमा प्रयोग तथा बिक्री वितरणको प्रतिबद्धता गर्नुपर्ने सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने 85% अनुदानमा साना सिंचाई मर्मत सम्भार तथा निर्माण न्यूनतम मापदण्ड कम्तीमा 3 बिघा सिंचाई हुनुपर्ने 50% अनुदानमा साना मेसिन औजार वितरण पावर टिलर मिनी टिलर रिपर कन्सेलर कम्बाइन्ड मिल र ज्याप प्लान्टर न्यूनतम मापदण्ड कृषि प्रयोजनमा मात्र प्रयोग गर्नुपर्ने पावर टिलर मिनी टिलर रिपर कन्सेलर कम्बाइन्ड मिल र ज्याप प्लान्टर मात्र माग गर्न सकिने 50% अनुदानमा मागमा आधारित व्यावसायिक कृषि विकास कार्यक्रम न्यूनतम मापदण्ड एकै ठाउँमा व्यावसायिक रूपमा कम्तीमा तरकारी 5 कट्ठा फलफूल 5 कट्ठा च्याउ 500 बल्ब बिउ उत्पादन 30 कट्ठा पुष्प 2 कट्ठा नर्सरी 1 कट्ठा हुनुपर्ने 50% अनुदानमा उन्नत बिउ वितरण गहुँ खाद्यान्न बालीको उन्नत बिउ उपयोगमा अनुदान गहुँ न्यूनतम मापदण्ड आफ्नो जग्गा भाडाको जग्गा हुनुपर्ने, सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने,
5: संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू, कृषक समूह, कृषि सहकारी, कृषि फर्म, जल उपभोक्ता समिति, 2083 श्रावण 31 गते भित्र दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि, नियमानुसार नवीकरण सूचीकृत भएको, कृषक समूह, कृषि सहकारी, जल उपभोक्ता समितिको कार्यक्रम मागको निर्णयको प्रतिलिपि, वडा कार्यालयको सिफारिस पत्र, कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, छुट्टा छुट्टै कार्यक्रमको लागि छुट्टा छुट्टै निवेदन, कृषक समूह, कृषि सहकारी, कृषि फर्म, जल उपभोक्ता समितिको कार्यालय भवनमा राखिएको साइन बोर्डको फोटो, कृषि विकास तथा कृषि प्रचार कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 अनुसूचित 2 अनुसारको ढाँचामा प्रस्ताव तयार गरी पेश गर्नुपर्ने, लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात, सिरियल नम्बर 5 र 6 को लागि व्यक्तिगत हकमा नागरिकताको प्रतिलिपि, लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात र अनुसूचित 2 अनुसारको फर्मेट सहित बिउ माग सम्बन्धी निवेदन मात्र।
4: नोट, कृषि विकास तथा कृषि प्रसार कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 यस नगरपालिकाको वेबसाइट www.badganga.mun.gov.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ। पुनश्च आवेदनमा माग भए बमोजिमका सम्पूर्ण कागजात नपुग भएमा नगरपालिका कृषि समूह, कृषि सहकारी, कृषि फर्मको प्रस्ताव स्वीकृत गर्नका लागि बाध्य हुने छैन।
2: विस्तृत जानकारीका लागि बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98 4 52 747 र 98 5 76 29 379।

0: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा सुरु भएको अनुरोध।
1: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरेन्स साथै हाड जोड्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
0: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू।
1: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
0: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
1: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
0: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
1: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
0: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
1: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
0: फिजियोथेरापी विशेषज्ञ सेवा,
1: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
0: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071-531-641 र 535-641।

0: चांदी का आकर्षक डिजाइन का गरगहना किन्ने सोच में हुनुहुन्छ? अब तपाईको रोजाई को पहिलो गंतव्य बनेको छ लुम्बिनी खाती सुन चांदी पसल।
1: पुराना सुन चाँदी साट्न, नयाँ गरगहना बनाउन तथा आफूले चाहेको डिजाइन अनुसार अर्डर गर्न अवश्य सम्झनुहोस्
2: लुम्बिनी खाती सुन चाँदी पसल, भाडंगा चार जितपुर कपिल वस्तु।
1: प्रोपराइटर दिल बहादुर खाती, सम्पर्क नम्बर 9857135569। अर्जुन खाती, सम्पर्क नम्बर 9857078473।
3: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
4: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाड जोड्ने नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
3: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोड्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यापिएको, भाँचिएको, हाड जोड्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
4: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ बुटवल, साझा हस्पिटलको अगाडि।
3: सम्पर्क नम्बर 0175349050, 0175359050 र मोबाइल 9857078010।
5: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
6: यति बेला बिहानको 8 बज्यो।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी छ। रिलायबल लाइफ सधैं भरिलाई।
1: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम किचन टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
2: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स, सबैको रोजाइमा रहेको पञ्चकन्याका सिपिडिसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका ट्रायल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
1: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
3: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, बेन काडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
2: सम्पर्क ग्रिसमा सप्लाइज, बारगंगा बैरिया कपिल वस्तु, फोन 076550317, मोबाइल 98571713। सञ्चालक गिरिराज कणे।
4: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला म त लाउँदिन है।
5: अब के गर्नु त, राम्रै त छ नि। कहाँ राम्रो डिजाइन छ, कुन सुनचाँदी पसल राम्रो हो, जानेको मान्छेले भनेको थाहा हुन्छ नि।
4: ल, तपाईँ पनि बिहान भरि सम्झाए, न्यू अर्घाची ज्वेलर्स बारगंगा नगरपालिका चार जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र स्वाहा।
5: लौ लौ, त्यसो भने जान्त नि न्यू अर्घाची ज्वेलर्स तिर, त्यही फेरि यी गहना कच्चा कुचु कपारेर तिम्रा डिजाइनका गहना ल्याउँदा भयो त।
6: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाँची ज्वेलर्स, 4 नम्बर जितपुर दौलीहवा रोड, कृषि विकास बैंकको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
4: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
7: थप जानकारीका लागि न्यू अर्घाखाँची ज्वेलर्स, 4 नम्बर जितपुर दौलीहवा रोड, कृषि विकास बैंकको अगाडि।
2: न्यू अर्घाखाँची ज्वेलर्स, प्रोप्राइटर गोकुल खनाल, मोबाइल 98079785026 र 98470082790।

0: युनाइटेड अस्पताल बारदिङ्गा साथ ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
1: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
0: हाड जोड्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथरोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
2: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठागुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
3: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठ्यक्रम सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा बन्ध्याकरण सेवा, महिनावारी गडबडी, सदो पेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाजोपन, पाठ्यघरको क्यान्सरको जाँच तथा परामर्श।
0: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
2: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
1: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिल वस्तु, सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
0: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
4: यो बाइक बिग्रेर हैरानै पार्यो, जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
5: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
4: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
5: पैसा नपुगेर के भयो त? बाढगंगा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
4: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
5: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
6: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाढगंगा अटो ट्रेडर्स, बाढगंगा 1 बैरिया कपिल वस्तु।
4: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा, बाढगंगा अटो ट्रेडर्स। पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
6: सम्पर्क नम्बर 076-550-111, 98-570-31-363 र 98-019-4066।

0: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
1: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
0: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल प्रणाली छँदैछ नि। त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन, नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
2: जेनुन नै ठिक छ, जेनुन नै ठिक छ।
3: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
0: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
2: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
0: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्राली, बारगमका एक बैरिया कपिल वस्तु।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 98570 50 243, 98026 25 243 र 98013 51 417।
4: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
5: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाड जोड्ने नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
4: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोड्नेका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यातिएको, भाँचिएको, हाड जोड्नेका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
5: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ बुटवल, साझा हस्पिटलको अगाडि।
4: सम्पर्क नम्बर 0175349050, 0175553905 र मोबाइल 98570 78010।
6: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
7: यति बेला बिहानको 9 बज्यो।
3: 24 करोड रुपियाँ संकलन र सुवार नुवाकोटका 26 ठाउँमा राहत वितरण तथा आश्रय स्थल। पृथ्वी राजमार्ग अवरूद्ध भए पनि काठमाडौँमा अत्यावश्यक सामग्री अभाव नहुने, वैकल्पिक बाटोबाट गाड़ी ओहोरदोहोर र ढुवानीको व्यवस्था। उत्तरी साइप्रसमा यात्रुवाहक डुंगा पल्टिँदा 8 जनाको ज्यान गयो, 1 दर्जन भन्दा बढ़ी मानिस बेपत्ता। र प्रिमियर लीगमा इप्सविच टाउनमाथि म्यान्चेस्टर युनाइटेडको शानदार जित। नेपाल खबरमा अब पूरा खबर। रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढ़ीका कारण विभिन्न जलविद्युत आयोजनाको सुरुङमा फँसेकाहरूको उद्धारको प्रयास भइरहेको छ। प्रधानमन्त्री कार्यालयले दिएको जानकारी अनुसार त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङमा फँसेकाहरूको नेपाली सेनाको नेतृत्वमा रातभर पनि उद्धारको कोशिश भइरहेको छ। 3 वटा स्काभेटरले निरन्तर काम गर्दा टनेलको मुख्य भाग सम्म पुग्न अझै केही समय लाग्ने अनुमान गरिएकाले उद्धार टोलीले रातभर उद्धारको कोशिशलाई निरन्तरता दिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। उद्धार टोलीले सुरुङ मार्गभित्रको अवस्था प्रत्यक्ष निरीक्षण गर्दै फँसेका व्यक्तिहरूसम्म पुग्ने प्रयास गरिरहेको छ। यसैगरी त्रिशुली 3B आयोजना स्थलमा पनि नेपाली सेना सहितको प्राविधिक टोली परिचालन गरिएको छ। लाङटाङ र चिलिमे जलविद्युतको सुरुङमा पनि खोजी भइरहेको छ। रसुवागढ़ी जलविद्युत आयोजनाबाट हराइरहेका 93 जनाको खोजी भइरहेको सरकारले जनाएको छ। कुन आयोजनाको सुरुङमा कति फँसेका छन् भन्ने यकिन तथ्याङ्क भने आइसकेको छैन।

0: पशुवा र नुवाकोटका विभिन्न 26 ठाउँमा आश्रयस्थल तथा राहत वितरण केन्द्र संचालनमा ल्याइएको छ। हिजो मात्रै प्रभावित दुई जिल्लामा 3454 जनालाई आश्रय तथा राहत वितरण गरिएको छ। काठमाडौँ जोड्ने मुख्य सड़क नागढुंगा मुगलिन खण्डको कृष्ण भीरमा सड़क अवरूद्ध भए पनि काठमाडौँ उपत्यकामा अत्यावश्यक सामग्रीको आपूर्ति अभाव नहुने सरकारी निकायले जनाएका छन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार बजारमा पर्याप्त मात्रामा खाद्यान्न मौजदात रहेकाले तत्काल अत्यावश्यक वस्तु अभाव हुने छैन। काठमाडौँ उपत्यकामा वैकल्पिक सड़कबाट खाद्य वस्तु आपूर्ति गरिने व्यवस्था भइसकेको मन्त्रालयको भनाइ छ। नेपाल आयल निगमले पेट्रोल पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यासको आपूर्ति वैकल्पिक मार्गबाट निरन्तर गरिने जनाएको छ। निगमका अनुसार अमलेगंज डिपोमा पाइपलाइन मार्फत पर्याप्त इन्धन आइरहेकाले त्यहाँबाट काठमाडौँमा पेट्रोल डिजेल लगायतका पेट्रोलियम पदार्थ ल्याउन सकिनेछ। यसै गरी खाना पकाउने एलपी ग्यासको आपूर्तिका लागि पनि वैकल्पिक व्यवस्था गरिएको छ। माल सामानका लागि विभिन्न वैकल्पिक मार्ग प्रयोगमा ल्याइएको छ। ठूलो गाड़ीलाई नौबिसे पालुङ भैंसे तथा साना गाड़ी तथा माइक्रो बसका लागि फर्पिङतर्फको वैकल्पिक सड़क प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ। पश्चिम नेपालबाट काठमाडौँ आउने गाड़ीका लागि गोर्खा सदरमुकाम हुँदै बुङकोट नामजुङ घैरूङ दुर्बुङ सिउने सिउरेनीटार हुँदै बेनीघाट जोड़िने वैकल्पिक मार्गबारे पनि काम भइरहेको छ। अर्को विकल्प गोर्खा नामजुङ बुङकोट घाट हुँदै बेनीघाट निस्कने मार्ग हो। यो मार्ग विशेष गरी पोखरा गोर्खा र पश्चिम तर्फबाट काठमाडौँ ओहोरदोहोर गर्ने गाड़ीका लागि उपयोगी हुने देखिएको छ। त्रिशुली नदीमा गएको बाढ़ीले सड़कको तल्लो भाग कटान गरेपछि हिजो कृष्ण भीरमा करिब 20 मिटर लम्बाईको सड़कको आधा भन्दा बढ़ी भाग भाँसिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्चाङभित्रका खबरसँगै अरू खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन
2: फोन 056-421-261 596-617 मोबाइल 98-550-607-68 98-511-62-594 98-510-54-224 तपाईको सपना हाम्रो जिम्मेवारी भविष्यको यात्रा आजै एनपीआई बाट शुरू गरौं।

0: अन्तर्गत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म।
1: यक्ष प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा
1: गाँठका कुरा
2: हरेक हप्ता

0: सबार उज्यालो टीवी र काया कैरनमा गाठका कुरा। सीधा कुरा प्रष्ट विचार यो उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्ज। अब थप खबरहरू। देशका पहाड़ी तथा बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक दुई ठाउँमा आज ठूलो वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै ठाउँमा तथा मधेस प्रदेश साथै कोशी प्रदेशका तराईका केही ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। राति पनि धेरै ठाउँमा मध्यम तथा केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। ठूलो वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढ़ी पहिरो तथा डुबानको जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अप्नाउन महाशाखाले आग्रह गरेको छ। 18 नाडा अटो शो 2026 हिजो सम्पन्न भएको छ। काठमाडौँको ब्रिकुटी मण्डपमा भदौ 9 गतेदेखि शुरू भएको प्रदर्शनी हिजो सम्पन्न भएको हो। नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपाल नाडाको आयोजनामा भएको 6 दिने प्रदर्शनीमा दुई तथा चार पाङ्ग्रे गाड़ी, विद्युतीय गाड़ी, अटो पार्ट्स, टायर लुब्रिकेन्ट्स, विद्युत सेवा तथा अन्य अटोमोबाइल सम्बन्धी सामग्री प्रदर्शन गरिएको थियो। यस वर्षको नाडा अटो शोमा 150 भन्दा बढ़ी ब्राण्ड र 200 भन्दा बढ़ी स्टल सहभागी थिए। पछिल्लो समय अटोमोबाइल उद्योग रोजगार र आर्थिक गतिविधिसँग जोडेर अघि बढ़िरहेको छ। नाडा अटो शो शुरू भएको दोस्रो दिन रसुवाको भोटेकोशी क्षेत्रमा विनाशकारी बाढ़ी तथा त्यसबाट सिर्जित विपदका कारण व्यापारिक वातावरण प्रभावित भए पनि प्रदर्शनी निर्धारित समयमै सम्पन्न भएको आयोजकले जनाएको छ। अब विदेशको खबर। उत्तरी साइप्रसको समुद्री क्षेत्रमा यात्रुवाहक डुंगा पल्टिँदा कम्तीमा 8 जनाको ज्यान गएको छ भने दर्जनौ यात्रु अझै बेपत्ता छन्। ढुंगामा 259 यात्रु र 8 जना चालक दलका सदस्य रहेको एएफपीले जनाएको छ। खराब मौसमका कारण यात्रा ढिला भएको थियो। समुद्रमा दुई ठूला छाल आएपछि ढुंगा असन्तुलित भएर पल्टिएको खबरमा उल्लेख छ। दुर्घटनापछि हेलिकप्टर र उद्धार डुंगाहरू परिचालन गरिएको छ। अहिलेसम्म झण्डै 100 जना यात्रुलाई सुरक्षित रूपमा किनारमा ल्याइएको अधिकारीहरूले बताएका छन्। दुर्घटनापछि डुंगाका कप्तान सहित चालक दलका 7 सदस्यलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढ़ाइएको खबरमा उल्लेख छ। अब खेल खबर। इंग्लिश प्रीमियर लीगमा म्यान्चेस्टर युनाइटेडले इप्सविच टाउनमाथि 5-2 गोलको प्रभावशाली जीत निकालेको छ। घरेलु मैदानमा हिजो भएको खेलमा युनाइटेडले शुरूआतदेखि नै दबाव बनाए पनि इप्सविचले पहिले अग्रता लिएको थियो। खेलको 29 मिनटमा अब्दुल फताबुको उत्कृष्ट विंग प्लेबाट प्राप्त अवसरलाई लेफ डेभिसले हाफ भली मार्फत गोलमा परिणत गर्दै इप्सविचलाई अग्रता दिलाएका थिए। यससँगै युनाइटेडले 5-1 को अग्रता बनायो। खेलको अन्तिम समयमा इप्सविचले 1 गोल फर्काए पनि युनाइटेड 5-2 विजयी भयो। युनाइटेडको जीतमा कप्तान फर्नान्डेजले ह्याट्रिक पूरा गर्दै उत्कृष्ट प्रदर्शन गरे। हिजै भएका अन्य खेलमा चेल्सीले ब्राइटनलाई 4-3 गोलले हराएको छ। यसै गरी सन्डरल्याण्डले फुलह्यामलाई 1-0 पराजित गर्दा लिड्स युनाइटेड र ब्रेडफोर्डले 1-1 गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। चार भन्चाङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। जलविद्युतको सुरुङमा फँसेकाहरूको उद्धारको प्रयास चल्दै सुरुङमा कति फँसेका छन् भन्ने यकिन तथ्याङ्क आउन बाँकी। प्रधानमन्त्री दैवी प्रकोप कोषमा अहिलेसम्म 5,24,00,00,000 रूपियाँ संकलन। रसुवा र नुवाकोटका 26 ठाउँमा राहत वितरण तथा आश्रय स्थल। पृथ्वी राजमार्ग अवरूद्ध भए पनि काठमाण्डुमा अत्यावश्यक सामग्री अभाव नहुने। वैकल्पिक बाटोबाट गाड़ी ओहोरदोहोर र ढुवानीको व्यवस्था। उत्तरी साइप्रसमा यात्रुवाहक डुंगा पल्टिँदा 8 जनाको ज्यान गयो। 1 दर्जन भन्दा बढ़ी मानिस बेपत्ता। र प्रिमियर लीगमा इप्सविच टाउनमाथि म्यान्चेस्टर युनाइटेडको शानदार जीत।
1: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 99.6 मेगाहर्ज। जापान जाने सोचमा छु। राम्रो जाप्ने इन्स्टिच्युट कुन होला? बजारमा छ्याप छ्याप्ती इन्स्टिच्युट खुलेका छन्, कहाँ जाने होला?
2: कोरियन भाषा पढेर कोरिया जाने भनेको कहाँ जाने होला? खै मेसै पाइएन।
3: मलाई त विदेश जाने होइन, कम्प्युटर र आइटी स्किल सिकेर राम्रो जब गर्न मन छ। कहाँ जाने होला, कहाँ सिक्ने होला?
4: अरे चिन्ता लिनु पर्दैन, तपाईँको सबै खोजको एउटै गन्तव्य डिजिटल इन्टरनेशनल एकाडेमी गोरुसिङे कपिलवस्तु। यहाँ त स्टुडेन्ट तथा वर्किङ भिजामा जापान जान चाहनेहरूका लागि तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। अनि विगत लामो समयदेखि दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा जापानिज, कोरियन, आइल्स र पीटी अध्ययन गराई युके, क्यानाडा, जापान र कोरिया जस्ता देशहरूमा सयौं विद्यार्थीलाई पठाउन सफल भएको छ नि। साथै बेसिकदेखि एडभान्स लेभलसम्मका कम्प्युटर तथा आइटी कोर्सहरू पनि सञ्चालन हुँदैछन्।
3: प्र्याक्टिकल प्रोजेक्ट ट्रेनिङ, इन्टर्नशिप र जब प्लेसमेन्टको सुविधा सहित गुणस्तरीय तालिम पनि उपलब्ध छ।
4: विदेश जाने सपना होस् या आईटी क्षेत्रमा सफल करियर बनाउने लक्ष्य, आजै डिजिटल इन्टरनेशनल एकाडेमी गोरुसिङेमा भर्ना हुनुहोस्।
5: हाम्रो शाखा कार्यालय तौलिहावा जिल्ला प्रशासन कार्यालय अगाडि रहेको छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् 0675901989 र 97687386341।
3: डिजिटल इन्टरनेशनल एकाडेमी, आजको भाषा भोलिको उज्जवल भविष्य।

0: बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुको प्रस्तावना आह्वान सम्बन्धी सूचना। यस बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम मध्ये प्रथम चौमासिकमा निम्न कार्यक्रमहरू सञ्चालनका लागि सूचना प्रकाशित गरी प्रस्तावना छनौट गर्नुपर्ने भएकाले इच्छुक कृषक समूह, कृषि सहकारी संस्था तथा कृषि फर्महरूले यो सूचना पहिलो पटक प्रकाशित भएको मितिले 30 दिनभित्र अर्थात् 2083/5/31 भित्र बारगंगा नगरपालिका कृषि विकास शाखामा निर्धारित ढाँचा अनुसारको प्रस्ताव पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ।
1: 50% अनुदानमा बिउ उत्पादन कार्यक्रम गहुँ, न्यूनतम मापदण्ड कम्तीमा 30 कट्ठाको एउटै प्लट हुनुपर्ने, बिउको रूपमा प्रयोग तथा बिक्री वितरणको प्रतिबद्धता गर्नुपर्ने, सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने, 85% अनुदानमा साना सिंचाई मर्मत सम्भार तथा निर्माण, न्यूनतम मापदण्ड कम्तीमा 3 बिघा सिंचाई हुनुपर्ने, 50% अनुदानमा साना मेसिन औजार वितरण, पावर टिलर, मिनी टिलर, रिपर, कन्सेलर, कम्बाइन्ड मिल र ज्याप प्लान्टर, न्यूनतम मापदण्ड कृषि प्रयोजनमा मात्र प्रयोग गर्नुपर्ने, पावर टिलर, मिनी टिलर, रिपर, कन्सेलर, कम्बाइन्ड मिल र ज्याप प्लान्टर मात्र माग गर्न सकिने, 50% अनुदानमा मागमा आधारित व्यावसायिक कृषि विकास कार्यक्रम, न्यूनतम मापदण्ड एकै ठाउँमा व्यावसायिक रूपमा कम्तीमा तरकारी 5 कट्ठा, फलफूल 5 कट्ठा, च्याउ 500 बल्ब, बिउ उत्पादन 30 कट्ठा, पुष्प 2 कट्ठा, नर्सरी 1 कट्ठा हुनुपर्ने, 50% अनुदानमा उन्नत बिउ वितरण गहुँ, खाद्यान्न बालीको उन्नत बिउ उपयोगमा अनुदान गहुँ, न्यूनतम मापदण्ड आफ्नो जग्गा वा भाडाको जग्गा हुनुपर्ने, सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने।
2: संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू कृषक समूह, कृषि सहकारी, कृषि फर्म, जल उपभोक्ता समिति, 2083/31 भित्र दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि, नियमानुसार नवीकरण सूचीकृत भएको कृषक समूह, कृषि सहकारी, जल उपभोक्ता समितिको कार्यक्रम मागको निर्णयको प्रतिलिपि, वडा कार्यालयको सिफारिस पत्र, कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, छुट्टा छुट्टै कार्यक्रमको लागि छुट्टा छुट्टै निवेदन, कृषक समूह, कृषि सहकारी, कृषि फर्म, जल उपभोक्ता समितिको कार्यालय भवनमा राखिएको साइन बोर्डको फोटो, कृषि विकास तथा कृषि प्रचार कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 अनुसूचित 2 अनुसारको ढाँचामा प्रस्ताव तयार गरी पेश गर्नुपर्ने, लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात, सिरियल नम्बर 5 र 6 को लागि व्यक्तिगतको हकमा नागरिकताको प्रतिलिपि, लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात र अनुसूचित 2 अनुसारको फर्मेट सहित बिउ माग सम्बन्धी निवेदन मात्र।
1: नोट, कृषि विकास तथा कृषि प्रसार कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 यस नगरपालिकाको वेबसाइट www.bargangamun.gov.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ। पुनश्च आवेदनमा माग भए बमोजिमका सम्पूर्ण कागजात नपुग भएमा नगरपालिका कृषि समूह, कृषि सहकारी, कृषि फर्मको प्रस्ताव स्वीकृत गर्नका लागि बाध्य हुने छैन।
0: विस्तृत जानकारीका लागि बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98413-52747 र 98576-29379।
3: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा सुरु भएको अनुरोध।
4: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरीज साथै हाड जोर्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोर्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
3: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
4: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
3: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
4: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
3: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
4: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
3: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
4: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
3: फिजियोथेरापी विशेषज्ञ सेवा,
4: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
3: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071-531-641 र 535-641।

दिमागको कारणले यो समाजले तिमीहरूलाई तल्लो ठाउँमा राखेको बुझिसैले र तिमीहरू कहिले पनि यो समाजको बराबरीमा आउन सक्दैनौ।

0: देशको सबैभन्दा विकसित ठाउँ। त्यही ठाउँमा हिजो राति एउटी गरीब दलित महिलामाथि बोक्सीको आरोपमा सबैको सामु कु खुवाएछ।
1: हामी दलित त मुठीका माखाना हौ, खोलिदिए बाँच्छौ, बन्द गरिदिए मर्छौं।

0: कता हो काका लखर लखर गर्दै
1: कहाँ हुन्थ्यो बाबु यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो इन्भर्टर पनि त्यस्तै छ छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ त्यही भएर म त आज बिहानै उठेर हेर बाबु यो चार नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु
0: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन् कहाँ लाँदा ठिक हुन्छ होला
1: ल होइन सँग एकदम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुरतिर
0: हजुर हाम्रा सेवाहरू
1: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन एन्ड्रोइड फोन मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ साथै नयाँ मोबाइल पनि पाइन्छ अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुर कपी

0: वस्तु प्रोप्राइटर संजय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 9846419125 र 9857052004।
1: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
2: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
1: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि। त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन। नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
3: जेनुन नै ठिक छ, जेनुन नै ठिक छ।
4: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
1: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
3: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
1: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्राली, भारगंगा एक बैरिया, कपिल वस्तु।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 9857050243, 9806225243 र 9813514417।
5: खुसीको खबर, विगत 4 दशकदेखि बुटोलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिल वस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
6: शुभारम्भको अवसरमा विशेष छुट। थप जानकारीका लागि आले डेन्टल, बाणगंगा एक, जितपुर, कपिल वस्तु, एभरेज बैंक नजिकै।
1: यो बाइक बिग्रेर हैरानै पार्यो, जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
2: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
1: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
2: पैसा नपुगेर के भयो त, बाणगंगा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
1: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
2: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
7: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाणगंगा अटो ट्रेडर, बाणगंगा एक बैरिया, कपिल वस्तु।
5: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा, बाणगंगा अटो ट्रेडर। पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
7: सम्पर्क नम्बर 076550111, 9857031363 र 9809340064।
8: यो युनाइटेड हस्पिटल यही होइन र भएको, कहाँनिर सारेछ र बिरामी भएर बस्न खाना छैन, हस्पिटल भेटिने होइन।
9: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको, यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल, 4 नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्। त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी, युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
10: हजुर, विशेषज्ञ डाक्टरबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र अस्पताल युनाइटेड हस्पिटल, बाणगंगा 4, ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्ने सम्बन्धी, हड्डी भाँचिएको, रडहरु राख्ने निकाल्ने, महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू, एपेन्डिसाइटिस, पाठेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
9: 24 घण्टा सेवा उपलब्ध छ।
10: नभुल्नु होला,
9: विस्तृत जानकारीको लागि युनाइटेड हस्पिटल फोन 076550200।
11: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
12: यति बेला बिहानको 10 बज्यो।

0: सबै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू.
1: युनाइटेड अस्पताल बारदिङ्गा चार ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू.
2: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार.
1: हाड जोड्ने नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्ने सम्बन्धी समस्या, हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ.
3: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ. पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठागुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ.
4: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठ्यक्रम सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा बन्ड्याकरण सेवा, महिनावारी गडबडी, सदो पेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाजोपन, पाठ्यघरको क्यान्सरको जाँच तथा परामर्श.
1: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा.
3: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ.
2: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिल वस्तु. सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138.
1: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै.
5: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो. त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम, किचन, टोयलेट गइसक्नु छैन. मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्. फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो. साह्रै तनावको काम रहेछ.
6: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स, सबैको रोजाइमा रहेको पञ्चकन्याका सिटीडीसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका ट्रायल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ.
5: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान.
7: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, बेन काडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है.
6: सम्पर्क कृष्णा सप्लाइज, बारगंगा बैरिया कपिल वस्तु. फोन 076-550-317, मोबाइल 98-570-51-713. सञ्चालक गिरिराज खरे.
5: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नु त यो हार, यो बाला म त लाउँदिन है.
8: अब के गर्नु त, राम्रै त छ नि. कहाँ राम्रो डिजाइन छ, कुन सुन चाँदी पसल राम्रो हो, जानेको मान्छेले भने पो थाहा हुन्छ नि.
5: ल, तपाईँ पनि बिहान भरि सम्झाए. न्यू अर्घाची ज्वेलर्स बारदिङ नगरपालिका 4 जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र स्वाहा.
8: लौ लौ, त्यसो भने जाम त नि न्यू अर्घाची ज्वेलर्स तिर. त्यही फेरि यी गहना कचाकुचु कपारेर तिम्रा डिजाइनका गहना ल्याउँला भयो त.
9: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाँची ज्वेलर्स, 4 नम्बर जितपुर तौली.

0: पुष्पा रोड कृषि विकास बैंकको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
1: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचादी खरिद बिक्री पनि गरिन्छ। ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
2: थप जानकारीका लागि न्यू अर्घाखाँची ज्वेलर्स, 4 नम्बर जितपुर तौली हवा रोड, कृषि विकास बैंकको अगाडि।
3: न्यू अर्घाखाँची ज्वेलर्स, प्रोप्राइटर गोकुल खनाल, मोबाइल 98079 85 26 र 98470 82 790।

0: सरी भैया यहाँलाई कस्तो लाग्यो? मन परेको खण्डमा सेयर गरिदिनु होला, लाइक गरिदिनु होला, फेरि च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला।
1: यसभन्दा अगाडि पनि हामीले बसाइ सारेर गरेको थियौँ, त्यो पनि तपाईँहरूलाई कस्तो लाग्छ त्यसको बारेमा पनि जानकारी दिनुहोला। यस्तै यस्तै अझै पनि हामी प्रस्तुति लिएर 2025 मा 2026 मा हरेक वर्ष आउनेछौँ। त्यसका लागि धन्यवाद।
0: ह्याप्पी न्यू इयर।

0: युनाइटेड अस्पताल बारदिङ्गा चार ठाकुरापुर कपिलवस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
1: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
0: हाड जोड्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथरोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
2: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठागुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
3: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठेघर सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा वन्ध्याकरण सेवा, महिनावारी गडबडी, सदो पेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाजोपन, पाठेघरको क्यान्सरको जाँच तथा परामर्श।
0: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
2: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
1: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिलवस्तु, सम्पर्क 076-550-2000, मोबाइल नम्बर 98-570-55-138।
0: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।

0: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
1: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
0: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि। त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन, नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
2: जेनुन नै ठिक छ, जेनुन नै ठिक छ।
3: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
0: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
2: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
0: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्राली, बारगंगा एक बैरिया कपिल वस्तु।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 9857502443, 9806225243 र 9813514417।
4: खुसीको खबर, विगत 4 दशकदेखि बुटोलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिल वस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
5: शुभारम्भको अवसरमा विशेष छुट। थप जानकारीका लागि आले डेन्टल, बाढगंगा 1 जितपुर कपिल वस्तु, एड्रेस बैंक नजिकै।
6: हरेक गहनामा लुकेको हुन्छ एउटा सुन्दर सम्झना, विवाहको खुसी, तिजको उल्लास अनि मायाको चिनो।
0: ती अविस्मरणीय क्षणलाई अझ विशेष बनाउन आउनुहोस् जय सुप्पा देउराली सुनचाँदी पसल, बारगंगा 2 पिपरा कपिल वस्तु।
7: उचित मूल्य र आत्मीय सेवा, पुराना गहना साटेर नयाँ बनाउने सुविधा, कम्प्युटराइज बिल र भरपर्दो ग्यारेन्टी।
0: जय सुब्बा देउराली सुनचाँदी पसल, विश्वासले रोज्ने नाम, सौन्दर्यले चिन्ने पहिचान, बारगंगा 2 पिपरा कपिल वस्तु। सम्पर्क नम्बर 9857056249 र 9875718346।
4: चाँदीका आकर्षक डिजाइनका गरगहना किन्ने सोचमा हुनुहुन्छ? अब तपाईँको रोजाइको पहिलो गन्तव्य बनेको छ लुम्बिनी खाती सुन चाँदी पसल।
6: पुराना सुन चाँदी साट्न, नयाँ गरगहना बनाउन तथा आफूले चाहेको डिजाइन अनुसार अर्डर गर्न अवश्य सम्झनुहोस्
8: लुम्बिनी खाती सुन चाँदी पसल, बाढगंगा 4 जितपुर कपिल वस्तु।
6: प्रोपराइटर दिल बहादुर खाती, सम्पर्क नम्बर 9570131569। अर्जुन खाती, सम्पर्क नम्बर 9570078403।
9: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
4: यति बेला बिहानको 11 बज्यो। बारगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुको प्रस्तावना आह्वान सम्बन्धी सूचना। यस बारगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुको आर्थिक वर्ष 2083/84 वार्षिक स्वीकृत कार्यक्रम मध्ये प्रथम चौमासिकमा निम्न कार्यक्रमहरू सञ्चालनका लागि सूचना प्रकाशित गरी प्रस्तावना छनौट गर्नुपर्ने भएकाले इच्छुक कृषक समूह, कृषि सहकारी संस्था तथा कृषि फर्महरूले यो सूचना पहिलो पटक प्रकाशित भएको मितिले 30 दिनभित्र अर्थात् 2083/5/31 बारगंगा नगरपालिका कृषि विकास शाखामा निर्धारित ढाँचा अनुसारको प्रस्ताव पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ।
6: 50% अनुदानमा बिउ उत्पादन कार्यक्रम गहुँ, न्यूनतम मापदण्ड कम्तीमा 30 कट्ठाको एउटै पलट हुनुपर्ने, बिउको रूपमा प्रयोग तथा बिक्री वितरणको प्रतिबद्धता गर्नुपर्ने, सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने, 85% अनुदानमा साना सिंचाई मर्मत सम्भार तथा निर्माण, न्यूनतम मापदण्ड कम्तीमा 3 बिघा सिंचाई हुनुपर्ने, 50% अनुदानमा साना मेसिन औजार वितरण, पावर टिलर, मिनी टिलर, रिपर, कन्सिलर, कम्बाइन्ड मिल र ज्याप प्लान्टर। न्यूनतम मापदण्ड कृषि प्रयोजनमा मात्र प्रयोग गर्नुपर्ने पावर टिलर, मिनी टिलर, रिपर, कन्सिलर, कम्बाइन्ड मिल र ज्याप प्लान्टर मात्र माग गर्न सकिने। 50% अनुदानमा मागमा आधारित व्यावसायिक कृषि विकास कार्यक्रम। न्यूनतम मापदण्ड एकै ठाउँमा व्यावसायिक रूपमा कम्तीमा तरकारी 5 कट्ठा, फलफूल 5 कट्ठा, च्याउ 500 बल्ब, बिउ उत्पादन 30 कट्ठा, पुष्प 2 कट्ठा, नर्सरी 1 कट्ठा हुनुपर्ने। 50% अनुदानमा उन्नत बिउ वितरण गहुँ, खाद्यान्न बालीको उन्नत बिउ उपयोगमा अनुदान गहुँ। न्यूनतम मापदण्ड आफ्नो जग्गा वा भाडाको जग्गा हुनुपर्ने, सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने।
10: संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू कृषक समूह, कृषि सहकारी, कृषि फर्म, जल उपभोक्ता समिति, 2083 श्रावण 31 गते भित्र दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि, नियमानुसार नवीकरण सूचीकृत भएको कृषक समूह, कृषि सहकारी, जल उपभोक्ता समितिको कार्यक्रम मागको निर्णयको प्रतिलिपि, वडा कार्यालयको सिफारिस पत्र, कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, छुट्टा छुट्टै कार्यक्रमको लागि छुट्टा छुट्टै निवेदन, कृषक समूह, कृषि सहकारी, कृषि फर्म, जल उपभोक्ता समितिको कार्यालय भवनमा राखिएको साइन बोर्डको फोटो, कृषि विकास तथा कृषि पचार कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 को अनुसूची 2 अनुसारको ढाँचामा प्रस्ताव तयार गरी पेश गर्नुपर्ने।

0: कोरियन आइल्स र पीटी अध्ययन गराई युके क्यानाडा जापान र कोरिया जस्ता देशहरूमा सयौं विद्यार्थीलाई पठाउन सफल भएको छ नि। साथै बेसिक देखि एडभान्स लेभल सम्मका कम्प्युटर तथा आईटी कोर्सहरू पनि सञ्चालन हुँदैछन्।
1: प्र्याक्टिकल प्रोजेक्ट ट्रेनिङ, इन्टर्नशिप र जब प्लेसमेन्टको सुविधा सहित गुणस्तरीय तालिम पनि उपलब्ध छ।
0: विदेश जाने सपना होस् या आईटी क्षेत्रमा सफल करियर बनाउने लक्ष्य, आजै डिजिटल इन्टरनेशनल एकाडेमी गुरुसिङ्गेमा भर्ना हुनुहोस्।
2: हाम्रो शाखा कार्यालय तौलिहावा जिल्ला प्रशासन कार्यालय अगाडि रहेको छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् 0765901989 र 97627386340।
1: डिजिटल इन्टरनेशनल एकाडेमी, आजको भाषा भोलिको उज्जवल भविष्य।
3: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम, किचन टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। उफ, साह्रै तनावको काम रहेछ।
4: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स, सबैको रोजाइमा रहेको पञ्चकन्याका सीपीडीसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका ट्रायल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
3: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
5: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, ड्रेन काडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
4: सम्पर्क ग्रिसमा सप्लाइज, बारगंगा बैरिया कपिल वस्तु, फोन 0765530317, मोबाइल 98571573, सञ्चालक गिरिराज गणेश।

0: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
1: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाड जोड्ने नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
0: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोड्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यातिएको, भाँचिएको, हाड जोड्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
1: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ बुटवल, साझा हस्पिटलको अगाडि।
0: सम्पर्क नम्बर 071-534-905, 071-553-905 र मोबाइल 98-570-78-010। खुसीको खबर, विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिल वस्तुको 4 नम्बर जितपुरमा यही श्रवण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
2: शुभारम्भको अवसरमा विशेष छुट, थप जानकारीका लागि आले डेन्टल, बाढगंगा 1 जितपुर कपिल वस्तु, एभरेस्ट बैंक नजिकै।
3: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
4: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
3: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि। त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन। नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
5: जेनुन नै ठिक छ, जेनुन नै ठिक छ।
6: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
3: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
5: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
3: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्राली, भारगंगा 1 बैरिया कपिल वस्तु।
6: थप जानकारीका लागि सम्पर्क नम्बर 98-570-50-243, 98-026-25-243 र 98-013-51-417।
7: कुखुरालाई दाना दिने बेलामा किन लौरो खोज्नु भयो तपाईँले?
8: एउटा सर्प छ कि कुखुराको फार्मनिर, त्यसलाई लौरोले तसाए भाग्थ्यो कि, छिटो ल्याऊ न।
7: सर्पलाई चिड्याउनु चलाउनु हुँदैन नि, नत्र हामीलाई डस्न सक्छ। बरु घरभित्र आउन लाग्यो भने चाहिँ धपाउला।
8: फार्ममा पसेर कुखुरा मारिदेला र खाइदेला भनेर धपाउन खोजेको हो नि रजनी।
7: फार्ममा किरा फट्याङ्ग्रा, मुसा, सर्प छिर्न नसकुन् भनेर फलामको जारी हालेको छ त। सर्पले कुखुरालाई क्षति पुर्याउन सक्दैन, बरु त पहिला डस्ला टाढै बस्नु है।
8: हो हुन त, के गर्ने, सर्प देख्ने बित्तिकै डर लागिहाल्दो रहेछ। ले, सर्प त आफै फर्किएर बारीतिरै गयो।
7: हामी मात्रै सर्पसँग डराउने होइन, उनीहरू पनि हामीसँग डराउँछन्। यदि कसैले जान अनजानमा चलाएमा प्रतिरक्षा गर्न वा आफ्नो बचाउको लागि सर्पले डस्ने गर्छन्।
9: सर्पबाट टाढा रहनुहोस्, सर्पलाई नचिडाउनुहोस् वा नजिस्काउनुहोस्। सर्प मानिसदेखि डराउँछन्, नचलाएर टाढै बसेमा सर्पले डस्दैन। तर उनीहरू खाना खोज्न बाहिर निस्केको बेलामा घाँस काट्दा, खेल्दा, हिँड्दा, छोइएमा मानिसले आक्रमण गर्न लागेको भन्ठानेर प्रतिरक्षा गर्ने क्रममा सर्पले डस्ने गर्दछन्। मानिसले सर्प देख्ने बित्तिकै मार्न खोज्छन्, त्यसो गर्दा पनि सर्पले डस्ने गर्दछन्।
10: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
11: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: Adiós.
1: कता हो काका लखर लखर गर्दै
2: कहाँ हुन्थ्यो बाबु यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो तीन बटर पनि त्यस्तै छ छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ त्यही भएर म त आज बिहानै उठेर हेरे बाबु यो चार नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाबुला भनेर बिहान बिहानै दौडेको छु
1: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन् कहाँ लाँदा ठिक हुन्छ होला
2: ल होइन सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुरतिर
1: हजुर हाम्रा सेवाहरू
2: हामीका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन एन्ड्रोइड फोन मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ साथै नयाँ मोबाइल पनि पाइन्छ अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 9846419125 र 9855002004
3: यो बाइक बिग्रेर हैरानै पार्यो जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला
4: अब फेरि बनाउनमै पैसा खर्च नगर नयाँ बाइक किन न बरु
3: नयाँ बाइक त किनौला तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन
4: पैसा नपुगेर के भयो त बाढगङ्गा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ
3: ए हो र त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो
4: हो नि आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ
5: हजुर नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएस को आधिकारिक विक्रेता बाढगङ्गा अटो ट्रेडर बाढगङ्गा एक बैरिया कपिल वस्तु
3: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा बाढगङ्गा अटो ट्रेडर पुरानो झन्झट छोडौ नयाँ टिभीएस चढौ
5: सम्पर्क नम्बर 076550111 9857031363 र 9809043064

0: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
1: बुटवलमै पहिलो पटक शरीरको कुनै अंगको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरीज साथै हाड जोड्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोशिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
0: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी

0: प्राप्ति गराउँदै पूर्ववत सेवाहरू,
1: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
0: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
1: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
0: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
1: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
0: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
1: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
0: फिजियोथेरापी विशेषज्ञ सेवा,
1: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
0: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071-531-641 र 535-641।

0: प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै वहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
3: यति बेला मध्याह्नको 12 बजे।
4: नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। भोटे कोशी बाढ़ीमा ज्यान गुमाउनेको संख्या 900 भन्दा धेरै, 4000 भन्दा धेरै सम्पर्क विहीन, 10000 भन्दा धेरैको उद्धार, 276 घाइते मध्ये 156 जना डिस्चार्ज। प्रधानमन्त्री दैवी प्रकोप कोषमा अहिलेसम्म 5.24 अर्ब रूपियाँ संकलन, आधिकारिक क्यूआर कोड र खाताको नाममा मात्र आर्थिक सहयोग गर्न अनुरोध। रसुवागढ़ी केरूङ सड़कमा क्षति पुगेपछि कोरला नाकाबाट सामान आउँदै, कृष्णभीरको सड़क बन्द भए पनि काठमाण्डौमा अत्यावश्यक वस्तुको अभाव नहुने। चीनको दक्षिणी शहरमा विपन्नलाई लक्षित गरेर स्मार्ट फूड लकरहरू सञ्चालनमा रोटी, तरकारी, दूध र अन्य खाद्य सामग्रीहरू उपलब्ध गराइने। र एसीसी प्रिमियर कपमा नेपालको विजय शुरूआत। नेपाल खबरमा अब पूरा खबर। रसुवाको भोटेकोशी नदीमा गएको बुधबार आएको बाढ़ीमा परेर ज्यान गुमाउनेको संख्या 903 पुगेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार रसुवामा 24, नुवाकोटमा 95, धादिङमा 55, गोर्खामा 62, नवलपरासी पूर्वमा 207, नवलपरासी पश्चिममा 151, तनहुमा 37 र चितवनमा 272 जनाको शव तथा मानव अंग भेटिएको हो। बाढ़ीपछि सम्पर्क विहीन हुनेको संख्या 4247 पुगेको छ। सम्पर्क विहीन हुनेमा 25 नेपाल प्रहरी, 45 नेपाली सेना, 13 सशस्त्र प्रहरी बल नेपाल, 15 जना भन्सार कार्यालयका कर्मचारी, 4 जना अध्यागमन कार्यालयका कर्मचारी छन्। विभिन्न जलविद्युत आयोजनामा कार्यरत 933, विदेशी 592 जना, विदेशीसँगै घुम्न गएका नेपाली 127 जना, लाङटाङ राष्ट्रिय निकुञ्जमा 3 कर्मचारी, क्वारेन्टाइन कार्यालयका 3 कर्मचारी पनि सम्पर्क विहीन छन्। यसै गरी रसुवाका 865, नुवाकोटका 1558 र मकवानपुरका 65 जना पनि सम्पर्क विहीन छन्। प्रभावित क्षेत्रबाट अहिलेसम्म 10451 जनाको उद्धार गरिएको छ। 267 घाइते मध्ये 156 जना उपचारपछि घर फर्किएको प्राधिकरणले जनाएको छ। बाढ़ी प्रभावित क्षेत्रमा खोज तथा उद्धारमा 20000 भन्दा धेरै सुरक्षाकर्मी परिचालन गरिएको छ। बाढ़ीमा बेपत्ता भएका र अलपत्र परेकाहरूको खोजी र उद्धारको काम आज पनि भइरहेको छ। स्थानीय प्रशासन र सम्बन्धित निकायहरूले प्रभावित क्षेत्रमा राहत र पुनर्स्थापनाका कार्यहरूलाई प्राथमिकतामा राखेर काम गरिरहेका छन्। धेरै प्रभावितहरूले राहत नपाएको गुनासो गरेका छन्। यसै गरी सरकारले खोजी काममा ढिलाइ गरेको भन्दै बेपत्ताका आफन्तहरू आक्रोशित भएका छन्। बाढ़ी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप कोषमा अहिलेसम्म 5,24,69,44,00,000 रूपियाँ संकलन भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोष मार्फत पीड़ितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ़ेको छ। कार्यालयले उद्धार अनुरोध पोर्टल सञ्चालन गरी यी कोषमा अहिलेसम्म स्वदेश तथा विदेशबाट प्राप्त रकमको विवरण सार्वजनिक गरेको हो। प्रधानमन्त्री राहत कोषमा हिजोसम्म 9 वाणिज्य बैंकका खातामा यो रकम संकलन भएको हो। हिमालयन र लक्ष्मी बैंकमा थप 21,43,232 अमेरिकी डलर जम्मा भएको छ। विपदको यस विषम परिस्थितिमा प्राप्त हुने सहयोगको पारदर्शी उपयोग, सही व्यवस्थापन र सम्भावित वित्तीय ठगीबाट बच्नका लागि सरकारले सार्वजनिक गरेको आधिकारिक क्यूआर कोड र खाताको नाम प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोषमा मात्र आर्थिक सहयोग गर्न अनुरोध गरिएको छ। रसुवागढ़ी केरूङबाट आयात गरिने माल वस्तु र कन्टेनर धमाधम मोस्ताङको कोरला नाकाबाट आउन थालेका छन्। नेपाल चीन बीचको रसुवागढ़ी केरूङ नाका विनाशकारी बाढ़ीका कारण पूर्ण रूपमा क्षति भएसँगै कोरला नाकाबाट माल वस्तु र कन्टेनरहरू आउन थालेका हुन्। मोस्ताङको जोमसोममा रहेको सशस्त्र प्रहरीको चेकपोस्टबाट हिजो 66 मालवाहक कन्टेनरको विवरण संकलन गरिएको छ। सशस्त्र प्रहरीको जोमसोम चेकपोस्टले रसुवागढ़ी नाका पूर्ण रूपमा बन्द भएपछि कोरला नाकाबाट माल वस्तु पैठारी गर्ने कन्टेनरको संख्या बढ़िरहेको जनाएको छ। कोरला नाकाबाट वैकल्पिक नाकाका रूपमा सरकारले सञ्चालनमा ल्याएपछि कोरलाको मुस्ताङ भन्सार कार्यालयबाट आर्थिक वर्ष 2082-83 6,92,00,000,000 राजस्व संकलन गरेको थियो। यसैगरी यो आर्थिक वर्षको साउन महिनामा मात्रै 29 करोड़ राजस्व संकलन भएको थियो। काठमाडौँ जोड्ने मुख्य सड़क नागढुङ्गा मुगलिन खण्डको कृष्णभीरमा सड़क अवरूद्ध भए पनि काठमाडौँ उपत्यकामा अत्यावश्यक सामग्रीको आपूर्ति अभाव नहुने सरकारी निकायले जनाएका छन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार बजारमा पर्याप्त मात्रामा खाद्यान्न मौजदात रहेकाले तत्काल अत्यावश्यक वस्तु अभाव हुने छैन। काठमाडौँ उपत्यकामा वैकल्पिक सड़कबाट खाद्य वस्तु आपूर्ति गरिने व्यवस्था भइसकेको मन्त्रालयको भनाइ छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यासको आपूर्ति वैकल्पिक मार्गबाट निरन्तर गरिने जनाएको छ। निगमका अनुसार अम्लेखगंज डिपोमा पाइपलाइन मार्फत पर्याप्त इन्धन आइरहेकाले त्यहाँबाट काठमाडौँमा पेट्रोल डिजेल लगायतका पेट्रोलियम पदार्थ ल्याउन सकिनेछ। यसैगरी खाना पकाउने एलपी ग्यासको आपूर्तिका लागि पनि वैकल्पिक व्यवस्था गरिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा बाढ़ी प्रभावित क्षेत्रमा टेलिकमका धेरै टावर सञ्चालनमा सुनको भाव निरन्तर घट्दै लगायतका खबरहरू बाँकी नै छन् सुन्दै गर्नुहोला।
5: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
6: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
5: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
6: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: अन्तर्गत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रम तर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र तर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
2: फोन 056-421-261, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौ।
3: सिधा कुरा प्रष्ट विचार, यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले भोटेकोशी बाढ़ीमा ज्यान गुमाउनेको संख्या 900 भन्दा धेरै, 4000 भन्दा धेरै सम्पर्कविहीन, 10000 भन्दा धेरैको उद्धार, 276 घाइते मध्ये 156 जना डिस्चार्ज, प्रधानमन्त्री दैवी प्रकोप कोषमा अहिलेसम्म 5 अर्ब 24 करोड़ रूपियाँ संकलन लगायतका खबरहरू प्रस्तुत गर्यो। नेपाल खबरमा अब थप खबरहरू। रसुवाको भोटेकोशीमा गएको बुधबार बिहान बाढ़ी प्रभावित क्षेत्रमा संचार सेवा पुनर्स्थापना तीव्र गतिमा भइरहेको छ। हिजोसम्म धेरै क्षेत्रमा संचार सेवा पुनर्स्थापना भएको टेलिकम सेवा प्रदायकले जनाएका छन्। नेपाल टेलिकमका अनुसार रसुवा र नुवाकोट जिल्लामा कम्पनीका 120 बीटीएस टावर थिए, जसमध्ये 38 प्रभावित भएकोमा अहिलेसम्म 106 संचालनमा आएका छन्। एनसेलका 78 बीटीएस टावर मध्ये 27 टावर प्रभावित भएका थिए, जसमध्ये अब 3 मात्रै सञ्चालनमा आउन बाँकी छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार नेपाल दूरसंचार प्राधिकरणले सहयोगमा प्राप्त गरेका 20 सैटेलाइट बाढ़ी प्रभावित क्षेत्रमा पठाइएको जनाएको छ। सुनको भाव आज पनि घटेको छ। आज सुनको भाव तोलामा 3000 रूपियाँले घटेको हो। हिजो एकै दिन 9500 रूपियाँले घटेको सुनको भाव आज पनि 3000 रूपियाँले घटेर तोलाको 3,06,000 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। यसअघि हिजो सुनको भाव तोलाको 3,09,000 रूपियाँ थियो। गएको मंगलबारदेखि लगातार सुनको भाव घट्दै आएको छ। आज चाँदीको भाव भने स्थिर छ। हिजो तोलामा 185 रूपियाँले घटे को चाँदीको भाव आज तोलाको 4,780 रूपियाँ नै कायम रहेको महासंघले जनाएको छ। अब विदेशको खबर। दक्षिण चीनको सेन्जेन शहरका सड़कहरूमा विपन्न वर्गलाई लक्षित गर्दै रोटी, तरकारी, दूध र अन्य खाद्य सामग्रीहरू उपलब्ध गराउने स्मार्ट फूड लकरहरू संचालनमा आएका छन्। यो सेवा फूड बैंक नामक एक सार्वजनिक कल्याणकारी अभियानको हिस्साको रूपमा शुरू गरिएको हो। यी स्मार्ट लकरहरूमा मुख्यतया विभिन्न व्यावसायिक प्रतिष्ठान र सुपर मार्केटहरूबाट संकलन गरिएको खाद्य सामग्रीहरू राखिने गरिन्छ। लकरमा राखिने सबै सामग्रीले अनिवार्य रूपमा खाद्य सुरक्षाको मापदण्ड पूरा गरेको सुनिश्चित गरिन्छ। प्रयोगकर्ताहरूले अनलाइन माध्यमबाट आफूलाई आवश्यक सामग्री उपलब्ध भए नभएको जाँच गर्न र तिनलाई आरक्षित गर्न सक्ने व्यवस्था गरिएको छ। खाद्य सामग्री प्राप्त गर्नका लागि प्रयोगकर्ताले अनलाइन आरक्षण गरेपछि लकरमा रहेको क्यूआर कोड स्क्यान गर्नुपर्ने हुन्छ। अब खेल खबर एसएससी प्रीमियर कप क्रिकेटमा नेपालले बहरानलाई हराउँदै विजयी शुरूआत गरेको छ। मलेसियाको बांगीमा रहेको वाईएसडी यूकेएम क्रिकेट ओभलमा आज भएको खेलमा नेपालले बहरानलाई 7 विकेटले हराएको छ। बहरानले दिएको 88 रनको लक्ष्य नेपालले 21 ओभरमा 3 विकेट गुमाएर भेटायो। नेपालका अर्जुन कुमारले नट आउट 36, रोहित पौडेलले नट आउट 19 रन बनाए। बहराइनका इमरान जावेद अनवरले 3 विकेट लिए। यसअघि टस हारेर ब्याटिङ गरेको बहराइनले 36 ओभर 2 बलमा सबै विकेट गुमाएर 87 रन बनायो। बहराइनका फियाज अहमदले सबैभन्दा धेरै 15 रन बनाए। नेपालका कप्तान सन्दीप लामिछानेले 5, ललित राजवंशीले 3, करण केसीले 2 विकेट लिए। एसएससी प्रिमियर कपमा समूह एमा नेपाल, बहराइन, हङकङ, मलेसिया र साउदी अरेबिया रहेका छन्। यसैगरी समूह बीमा संयुक्त अरब इमिरेट्स, यूएई, कुवेत, ओमान, कतार र सिंगापुर रहेका छन्। दुईवटै समूहका शीर्ष दुई टोली सेमी फाइनलमा पुग्नेछन्। प्रतियोगिताको उपाधि विजेताले आउँदो वर्ष हुने एसिया कपमा स्थान बनाउनेछ। हिजोदेखि शुरू भएको प्रतियोगिताको फाइनल खेल यही भदौ 27 गते शनिबार हुनेछ। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। भोटे कोशी बाढ़ीमा ज्यान गुमाउनेको संख्या 900 भन्दा धेरै, 4000 भन्दा धेरै सम्पर्क विहीन, 10000 भन्दा धेरैको उद्धार, 276 घाइते मध्ये 156 जना डिस्चार्ज। प्रधानमन्त्री दैवी प्रकोप कोषमा अहिलेसम्म 5,24,00,000,000 रूपियाँ संकलन, आधिकारिक क्यूआर कोड र खाताको नाममा मात्र आर्थिक सहयोग गर्न अनुरोध। रसुवागढ़ी केरूङ सड़कमा क्षति पुगेपछि कोरला नाकाबाट सामान आउँदै कृष्णभीरको सड़क बन्द भए पनि काठमाण्डुमा अत्यावश्यक वस्तुको अभाव नहुने। चीनको दक्षिणी शहरमा विपन्नलाई लक्षित गरेर स्मार्ट फूड लकरहरू सञ्चालनमा रोटी, तरकारी, दूध र अन्य खाद्य सामग्रीहरू उपलब्ध गराइने। र एसएससी प्रिमियर कपमा नेपालको विजयी शुरूआत। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्था बारे जानकारी लिने गरौं। नमस्कार।
4: बुद्ध आवाज।
5: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम, किचन, टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
6: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स, सबैको रोजाइमा रहेको पञ्चकन्याका सिपिडिसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका ट्रायल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
5: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
7: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, बेन काडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
6: सम्पर्क ग्रिसमा सप्लाइज, बारगंगा बैरिया कपिल वस्तु, फोन 076550317, मोबाइल 98571713। सञ्चालक गिरिराज कडे।
8: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
9: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ बीएनबी हस्पिटलका हाड जोड्ने नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
8: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर,
10: निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाडजोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यापिएको, भाँचिएको, हाडजोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
9: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ बुटवल, साझा हस्पिटलको अगाडि।
10: सम्पर्क नम्बर 071534905, 071553905 र मोबाइल 98570878010।

0: तपाईको गाउँ शहरमा हुन गइरहेका तीजसँग सम्बन्धित प्रतियोगिता तथा कार्यक्रमहरू टेलिभिजन तथा सामाजिक सञ्जालबाट विश्वभर प्रसारण गर्न सामुदायिक टेलिभिजन बुद्ध आवाजलाई सम्झनुहोस्।
1: सम्पर्कका लागि सामुदायिक टेलिभिजन बुद्ध आवाज, बागडिङ्गा नगरपालिका 4 गजहेडा कपिल वस्तु, फोन नम्बर 98570-51181, 98570-50757, 98470-12979।

0: No! No! No!
1: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुशी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: ओहो, मुसा कुदिरा चाहिँ हेर्नु त।
3: त्यही त बुढी, वर्षायामको समय पनि छ, भगारीको ढोका खुलै छ कि। मुसा आयो भने त अब मुसा खोज्दै सर्प पनि आउन सक्छ।
2: ओहो, हो त, ठ्याक्कै सम्झे। घर वरिपरिको झाडीहरू पनि बढेर कत्रो कत्रो भएका छन्।
3: यसो गरौँ बुढी, त्यसो भए भोलि मिठो नास्ता खाउँ, आँटा पुरी तरकारी, अनि सपरिवार मिलेर सरसफाई गरौँला, अनि वरिपरिका फोहोर व्यवस्थापन पनि गरौँला, हुन्न?
2: हुन्छ बुढा, यस्तो बेलामा त अग्ला घाँस फोहोर मैला भएका ठाउँहरूमा सर्पहरू लुकेर बसेका हुन सक्छन् नि, होइन?
3: त्यही भएर त भनेको, छोरी समीरा, छोरा विवेक, तिमी र म मिलेर घर वरिपरि भएका अग्ला अग्ला घाँस काटौं, हिजो ल्याएको दाउरालाई पनि घर नजिक अलि पर व्यवस्थापन गरौं, भखारीको ढोका पनि सर्प मुसा केही नपस्ने गरी मर्मत गरौं, अनि त घर वरिपरि खाली र सफा भएपछि सर्पहरू आउन त त्यसै कम हुन्छ नि।
2: हुन्छ बुढा, भोलि शनिबार पनि हो, फुर्सदिलो बिहान पनि छ।
4: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। यस मौसममा आफ्नो वास स्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन्छन्।
5: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
6: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिडटाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
7: तरकारी बालीमा पकेट विकास कार्यक्रम माग सम्बन्धी सूचना। बाणगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुबाट आर्थिक वर्ष 2083-84 संघीय सरकार सशर्त अनुदान तर्फको साना व्यवसायिक कृषि उत्पादन केन्द्र पकेट विकास कार्यक्रम अन्तर्गत तरकारी बालीमा पकेट विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले उक्त कार्यक्रम सञ्चालन गर्न चाहने यस नगरपालिका अन्तर्गतका कृषक समूह, कृषि सहकारी संस्था, समिति तथा कृषि फर्महरूले यो सूचना प्रकाशित भएको मितिले 30 दिन मिति 2083-06/9 भित्र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअलको अनुसूची 6 अनुसारको आवेदन तथा अनुसूची 7 अनुसारको आधारभूत तथ्याङ्क फारम भरी नगरपालिकामा निवेदन पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। पकेट कार्यक्रम सञ्चालनका लागि न्यूनतम मापदण्ड तरकारी बाली न्यूनतम 20 हेक्टर क्षेत्रफल हुनुपर्नेछ।
8: निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू कृषक समूह, कृषि सहकारी समिति, कृषि फर्म मिति 2083 श्रावण मसान्तसम्म दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि, नियम अनुसार नवीकरण सूचीकृत भएको कार्यक्रम सञ्चालन हुने स्थान जग्गाको लालपूर्जाको प्रतिलिपि, भाडाको जग्गा भए कम्तीमा 5 वर्षको सम्झौता पत्र, कृषक समूह, कृषि सहकारी समिति, कृषि फर्मको पकेट मागको निर्णयको प्रतिलिपि, ओडा कार्यालयको सिफारिस पत्र, कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, अध्यक्ष प्रोप्राइटरको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि अनुसूची छ अनुसारको निवेदन तथा अनुसूची सात अनुसारको विवरण
7: पुनश्च राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअल यस नगरपालिकाको वेबसाइट www.bargangamunicipalitygovernment.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ। विस्तृत जानकारीका लागि बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 98413527 98857269। अनुरोधक बारगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा बारगंगा कपिलवस्तु।
9: युनाइटेड अस्पताल बारगंगा चार ठाकुरापुर कपिलवस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
10: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
9: हाड जोड्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथरोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
11: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठागुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
12: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठ्यक्रम सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा वन्ध्याकरण सेवा, महिनावारी गडबडी, सदो पेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाजोपन, पाठ्यघरको क्यान्सरको जाँच तथा परामर्श।
9: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
11: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
10: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिलवस्तु। सम्पर्क 076550200, मोबाइल नम्बर 98575158।
9: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।

cansar.

0: यो टोयलेट भरेर पानी पनि माथि आउन लागिसक्यो। कति झन्झट भएको, कला बोलाउने होला।
1: ढुक्काउनुहोस्, यस्तो बेला त अनुप किसान सेनेटरी बोलाउने हो। 5 मिनटमै आउँछन्, सेफ्टी ट्याङ्की र रिङ सफा गरेर गइहाल्छन्।
2: हजुर, टोयलेट सफा गराउनु परेमा हामीलाई सम्झनुहोस्। हामी 5 मिनटमै टोयलेटको सेफ्टी ट्याङ्की र रिङ खाली गर्नेछौ।
0: अनि सुन्नुहोस् त, हामी कहाँ निर्माण कार्यका लागि चाहिने गिट्टी र ढुङ्गा पाइनुका साथै निर्माण कार्यका लागि चाहिने सिँचाइको सुविधा पनि रहेको छ है।
1: सम्पर्क अनुप किसान सेनेटरी, बारगङ्गा 1 मनरेली टोल, बठनपुर, कपिल वस्तु।
0: प्रोप्राइटर नोने थारू।
2: सम्पर्क नम्बर 98144 49 750 र 98 36 1 3 3 93।

0: ayos.
1: कता हो काका लहर लहर गर्दै
2: कहाँ हुन्थ्यो बाबु यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो इन्भर्टर पनि त्यस्तै छ छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ त्यही भएर म त आज बिहानै उठेर हेर बाबु यो चार नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चटक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाबुला भनेर बिहान बिहानै दौडेको छु
1: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन् कहाँ लाँदा ठिक हुन्छ होला
2: ल होइन सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुरतिर
1: हजुर हाम्रा सेवाहरू
2: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन एन्ड्रोइड फोन मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ साथै नयाँ मोबाइल पनि पाइन्छ अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 9846-19125 र 9857-5200-4
3: वार्षिक साधारण सभा सम्बन्धी सूचना एसएससीडी सामुदायिक अपाङ्गता बचत तथा ऋण सहकारी संस्था लिमिटेड बाणगंगा नगरपालिका आठ जितपुर कपिल वस्तुको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 25 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा आयोजना हुन गइरहेको बेहोरा सम्पूर्ण आदरणीय शेयर सदस्यज्यूहरूमा जानकारी गराइन्छ अत सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई पत्र पठाइएको जानकारी गराउँदछौ कारणवश पत्र प्राप्त नभए यसै सूचनालाई आधार माने निर्धारित मिति समय र स्थानमा अनिवार्य रूपमा उपस्थिति भई साधारण सभालाई सफल बनाउन सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ सभा हुने विवरण मिति 2083 भदौ 14 गते आइतबार समय बिहान ठिक 11 बजे स्थान पञ्जाबी तड्का एन्ड पार्टी प्यालेस बाणगंगा नगरपालिका 4 ठाकुरापुर कपिल वस्तु संस्थाको कार्यालयदेखि करिब 50 मिटर उत्तरतर्फ 4 नम्बर तौलिहावा रोड अनुरोधक श्री सामुदायिक अपाङ्गता बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार कपिल वस्तु

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
1: यति बेला दिउँसोको 1 बज्यो।
2: जापान जाने सोचमा छु। राम्रो जापानिज इन्स्टिच्युट कुन होला? बजारमा छ्याप छ्याप्ते इन्स्टिच्युट खुलेका छन्, कहाँ जाने होला?
3: कोरियन भाषा पढेर कोरिया जाने भनेको, कहाँ जाने होला? खै मेसै पाइएन।
4: मलाई त विदेश जाने होइन, कम्प्युटर र आइटी स्किल सिकेर राम्रो जब गर्न मन छ। कहाँ जाने होला, कहाँ सिक्ने होला?
5: अरे चिन्ता लिनु पर्दैन, तपाईँको सबै खोजको एउटै गन्तव्य डिजिटल इन्टरनेसनल एकाडेमी गोरुसिङे कपिलवस्तु। यहाँ त स्टुडेन्ट तथा वर्किङ भिजा जापान जान चाहनेहरूका लागि तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। अनि विगत लामो समयदेखि दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा जापानिज, कोरियन, आइल्स र पीटी अध्ययन गराइ युके, क्यानाडा, जापान र कोरिया जस्ता देशहरूमा सयौं विद्यार्थीलाई पठाउन सफल भएको छ नि। साथै बेसिकदेखि एडभान्स लेभलसम्मका कम्प्युटर तथा आइटी कोर्सहरू पनि सञ्चालन हुँदैछन्।
4: प्र्याक्टिकल प्रोजेक्ट ट्रेनिङ, इन्टर्नसिप र जब प्लेसमेन्टको सुविधा सहित गुणस्तरीय तालिम पनि उपलब्ध छ।
5: विदेश जाने सपना होस् या आईटी क्षेत्रमा सफल करियर बनाउने लक्ष्य, आजै डिजिटल इन्टरनेशनल एकेडेमी गोरुसिङेमा भर्ना हुनुहोस्।
2: हाम्रो शाखा कार्यालय तौलिहावा जिल्ला प्रशासन कार्यालय अगाडि रहेको छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् 0765901989 र 97627386341।
4: डिजिटल इन्टरनेशनल एकेडेमी, आजको भाषा, भोलिको उज्जवल भविष्य।

0: बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुको प्रस्तावना आह्वान सम्बन्धी सूचना। यस बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम मध्ये प्रथम चौमासिकमा निम्न कार्यक्रमहरू सञ्चालनका लागि सूचना प्रकाशित गरी प्रस्तावना छनौट गर्नुपर्ने भएकाले इच्छुक कृषक समूह, कृषि सहकारी संस्था तथा कृषि फर्महरूले यो सूचना पहिलो पटक प्रकाशित भएको मितिले 30 दिनभित्र अर्थात् 2083-5/31 बारगंगा नगरपालिका कृषि विकास शाखामा निर्धारित ढाँचा अनुसारको प्रस्ताव पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ।
1: 50% अनुदानमा बिउ उत्पादन कार्यक्रम गहुँ, न्यूनतम मापदण्ड कम्तीमा 30 कट्ठाको एउटै प्लट हुनुपर्ने, बिउको रूपमा प्रयोग तथा बिक्री वितरणको प्रतिबद्धता गर्नुपर्ने, सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने, 85% अनुदानमा साना सिंचाई मर्मत सम्भार तथा निर्माण, न्यूनतम मापदण्ड कम्तीमा 3 बिघा सिंचाई हुनुपर्ने, 50% अनुदानमा साना मेसिन औजार वितरण, पावर टिलर, मिनी टिलर, रिपर, कन्सेलर, कम्बाइन्ड मिल र ज्याप प्लान्टर, न्यूनतम मापदण्ड कृषि प्रयोजनमा मात्र प्रयोग गर्नुपर्ने, पावर टिलर, मिनी टिलर, रिपर, कन्सेलर, कम्बाइन्ड मिल र ज्याप प्लान्टर मात्र माग गर्न सकिने, 50% अनुदानमा मागमा आधारित व्यावसायिक कृषि विकास कार्यक्रम, न्यूनतम मापदण्ड एकै ठाउँमा व्यावसायिक रूपमा कम्तीमा तरकारी 5 कट्ठा, फलफूल 5 कट्ठा, च्याउ 500 बल्ब, बिउ उत्पादन 30 कट्ठा, पुष्प 2 कट्ठा, नर्सरी 1 कट्ठा हुनुपर्ने, 50% अनुदानमा

0: उन्नत बिउ वितरण गहुँ, खाद्यान्न बालीको उन्नत बिउ उपयोगमा अनुदान गहुँ, न्यूनतम मापदण्ड आफ्नो जग्गा वा भाडाको जग्गा हुनुपर्ने, सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने,
1: संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू कृषक समूह, कृषि सहकारी, कृषि फर्म, जल उपभोक्ता समिति 2083 श्रावण 31 गते भित्र दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि, नियमानुसार नवीकरण सूचीकृत भएको कृषक समूह, कृषि सहकारी, जल उपभोक्ता समितिको कार्यक्रम मागको निर्णयको प्रतिलिपि, वडा कार्यालयको सिफारिश पत्र, कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, छुट्टा छुट्टै कार्यक्रमको लागि छुट्टा छुट्टै निवेदन, कृषक समूह, कृषि सहकारी, कृषि फर्म, जल उपभोक्ता समितिको कार्यालय भवनमा राखिएको साइन बोर्डको फोटो, कृषि विकास तथा कृषि प्रचार कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 अनुसूची 2 अनुसारको ढाँचामा प्रस्ताव तयार गरी पेश गर्नुपर्ने, लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात, सिरियल नम्बर 5 र 6 को लागि व्यक्तिगतको हकमा नागरिकताको प्रतिलिपि, लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात र अनुसूची 2 अनुसारको फर्मेट सहित बिउ माग सम्बन्धी निवेदन मात्र।
0: नोट, कृषि विकास तथा कृषि प्रसार कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 यस नगरपालिकाको वेबसाइट www.badganga.gov.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ। पुनश्च आवेदनमा माग भए बमोजिमका सम्पूर्ण कागजात नपुग भएमा नगरपालिका कृषि समूह, कृषि सहकारी, कृषि फर्मको प्रस्ताव स्वीकृत गर्नका लागि बाध्य हुने छैन।
2: विस्तृत जानकारीका लागि बालगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98 4 53 57 47 र 98 5 76 29 379।

0: कता हो काका लखर लखर गर्दै
1: कहाँ हुन्थ्यो बाबु यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो इन्भर्टर पनि त्यस्तै छ छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ त्यही भएर म त आज बिहानै उठेर हेर बाबु यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्दा बाउला भनेर बिहान बिहानै दौडेको छु
0: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन् कहाँ लाँदा ठिक हुन्छ होला
1: ल होइन सब एकदम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर
0: हजुर हाम्रा सेवाहरू
1: हामीका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन एन्ड्रोइड फोन मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ साथै नयाँ मोबाइल पनि पाइन्छ अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98 46 19 125 र 98 75 52 00 4
2: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर साह्रो र बिरामी भएर बस्न खाना छैन हस्पिटल भेटिने होइन
3: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि ल 4 नम्बर चोकबाट अटो चढ्नुहोस् त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस् त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि अहिले त धेरै सुविधा सम्पन्न भएको छ तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन
4: हजुर विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र अस्पताल युनाइटेड हस्पिटल बारगुङका साथ ठाकुरापुर र झुङ्गाको बीचमा यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा हाड जोड्ने सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने महिला तथा प्रसुती रोग विशेषज्ञ सेवा मेजर अपरेसनहरू एपेन्डिसाइटिस पाचेघर फाल्ने हर्निया पित्त थैलीको ढुङ्गा निकाल्ने चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेसन
3: 24 घण्टा सेवा उपलब्ध छ
4: नभुल्नु होला
3: विस्तृत जानकारीको लागि युनाइटेड हस्पिटल फोन 076-550-200
5: यो बाइक बिग्रेर हैरानै पार्यो जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला
6: अब फेरि बनाउनमै पैसा खर्च नगर नयाँ बाइक किन न बरु
5: नयाँ बाइक त किनौला तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन
6: पैसा नपुगेर के भयो त बाडगङ्गा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ
5: ए हो र त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो
6: हो नि आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ
7: हजुर नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएस को आधिकारिक विक्रेता बाडगङ्गा अटो ट्रेडर बाडगङ्गा एक बैरिया कपिल वस्तु
8: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा बाडगङ्गा अटो ट्रेडर पुरानो झन्झट छोडौ नयाँ टिभीएस चढौ
7: सम्पर्क नम्बर 076-550-111 98-570-31-363 र 98-019-4664

0: होइन, कहाँबाट लिएर आउनु भयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला म त लाउँदिन है।
1: अब के गर्नु त, राम्रै त छ नि, कहाँ राम्रो डिजाइन छ, कुन सुनसाती पसल राम्रो हो जानेको मान्छेले भने पो थाहा हुन्छ नि।
0: ल तपाईँ पनि बिहान भरि सम्झाए न्यू अर्घाती ज्वेलर्स बारदङ नगरपालिका चार जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन आफ्नो मनले ल्याउने हो, पैसा मात्र स्वाहा।
1: लौ लौ त्यसो भने जाम त नि न्यू अर्घाती ज्वेलर्स तिर, त्यही फेरि यी गहना कच्चा कुचु कपारेर तिम्रा डिजाइनका गहना ल्याउन भयो त।
2: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाती ज्वेलर्स चार नम्बर जितपुर तौरीहवा रोड कृषि विकास बैङ्कको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
0: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचादी खरिद बिक्री पनि गरिन्छ। ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
3: थप जानकारीका लागि न्यू अर्घाती ज्वेलर्स चार नम्बर जितपुर तौरीहवा रोड कृषि विकास बैङ्कको अगाडि।
4: न्यू अर्घाती ज्वेलर्स प्रोप्राइटर गोकुल खनाल, मोबाइल 98079 85 26 र 98470 82 790।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैं भरिलाई।
1: युनाइटेड अस्पताल बारडिङ्गा चार ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
2: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
1: हाड जोड्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथरोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
3: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठागुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
4: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठेघर सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा वन्ध्याकरण सेवा, महिनावारी गडबडी, सदोपेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाघोपन, पाठेघरको क्यान्सरको जाँच तथा परामर्श।
1: वरिष्ठ एनेस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
3: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
2: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिल वस्तु, सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
1: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: खुसीको खबर, विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिलवस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
2: शुभारम्भको अवसरमा विशेष छुट। थप जानकारीका लागि आले डेन्टल बाढगंगा 1 जितपुर कपिलवस्तु एड्रेस बैंक नजिकै।

0: तपाईको गाउँ शहरमा हुन गइरहेका तीजसँग सम्बन्धित प्रतियोगिता तथा कार्यक्रमहरू टेलिभिजन तथा सामाजिक सञ्जालबाट विश्वभर प्रसारण गर्न सामुदायिक टेलिभिजन बुद्ध आवाजलाई सम्झनुहोस्।
1: सम्पर्कका लागि सामुदायिक टेलिभिजन बुद्ध आवाज, बारगङ्गा नगरपालिका 4 गजेहडा कपिल बस्ती, फोन नम्बर 98570-51181, 98570-50757, 98470-12909।
2: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम, किचन, टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। उफ, साह्रै तनावको काम रहेछ।
3: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर, सबैको रोजाइमा रहेको पञ्चकन्याका सिटिडिसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका ट्रायल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
2: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
4: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, ड्रेन काडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
3: सम्पर्क ग्रिसमा सप्लाइज, बारगङ्गा बैरिया कपिल वस्तु, फोन 076-550-317, मोबाइल 98570-51713, सञ्चालक विराट कणेश।

0: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा सुरु भएको अनुरोध।
1: बुटवलमै पहिलो पटक शरीरको कुनै अंगको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरेन्स साथै हाड जोड्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
0: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
1: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
0: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
1: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
0: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
1: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
0: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
1: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
0: फिजियोथेरापी विशेषज्ञ सेवा,
1: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
0: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071-531-641 र 535-641।
2: वार्षिक साधारण सभा सम्बन्धी सूचना एसएससीडी सामुदायिक अपाङ्गता बचत तथा ऋण सहकारी संस्था लिमिटेड बाणगंगा नगरपालिका आठ जितपुर कपिल वस्तुको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 25 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा आयोजना हुन गइरहेको बेहोरा सम्पूर्ण आदरणीय शेयर सदस्य ज्यूहरूमा जानकारी गराइन्छ। अत सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई पत्र पठाइएको जानकारी गराउँदछौ। कारणवश पत्र प्राप्त नभए यसै सूचनालाई आधार माने निर्धारित मिति समय र स्थानमा अनिवार्य रूपमा उपस्थिति भई साधारण सभालाई सफल बनाउन सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। सभा हुने विवरण मिति 2083 भदौ 14 गते आइतबार, समय बिहान ठिक 11 बजे, स्थान पञ्जाबी तड्का एन्ड पार्टी प्यालेस बाणगंगा नगरपालिका 4 ठाकुरापुर कपिल वस्तु। संस्थाको कार्यालयदेखि करिब 50 मिटर उत्तरतर्फ 4 नम्बर तौली हवा रोड। अनुरोधक श्री सामुदायिक अपाङ्गता बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार कपिल वस्तु।
3: के भयो बहिनी, सबै कराएको सबै कराएको अनि यो भुइँमा को किन भुइँमा लडिरहेको?
4: हामी दुईटै जङ्गलमा घाँस काट्न आएका थियौँ, मेरो साथीलाई सर्पले टोक्यो। लौ न के गर्ने होला, लौ न यसलाई छिट्टै उपचार केन्द्र पुर्याउनु पाए हुन्थ्यो। लौ न दाई के गर्ने होला, लौ न
3: हो यस्तो बेलामा एम्बुलेन्स र चार पाङ्रे मोटर नै खोजेर कुरेर बस्नु हुँदैन। यही नजिकको बस्तीमा मेरो एकजना मोटरसाइकल वाला साथी छ, फोन गरिहाले, सबै नातिकन साथीलाई ध्यान दिनुहोस् है।
4: हुन्छ दाई हुन्छ।
3: हेलो मुकेश, तुरन्त तिमी मोटरसाइकल लिएर यहाँ आइहाल त, यहाँ एकजना बहिनीलाई सर्पले टोकेर इमर्जेन्सी पर्यो, तुरुन्तै उपचार केन्द्रमा लानु पर्यो। राजमार्ग चौराको 100 मिटर पश्चिम देब्रेपट्टि छौ है हामी। मुकेश झट्टै आऊ है सबै काम छाडेर। सुन्नुहोस् बहिनी, सर्पले टोकेको व्यक्तिलाई जति सक्दो छिटो एन्टी भेनमा उपलब्ध भएको उपचार केन्द्रमा लगिहाल्नुपर्छ। यस्तो बेलामा सबैभन्दा छिटो हुने यातायातको साधन छनौट गर्नुपर्छ। यदि मोटरसाइकलको व्यवस्था भए आफू र सवारी चालकको बीचमा सर्पले टोकेको व्यक्तिलाई सुरक्षित हुने गरेर बसाएर तुरन्तै उपचार केन्द्रमा पुर्याउनुपर्छ। मुकेश मोटरसाइकल लिएर आइहाले, मेरो भर पर्ने साथी, म तुरन्तै बिरामीलाई मुकेशको मोटरसाइकलको बीचमा राखेर उपचार केन्द्र पुर्याइहाल्छु। तपाईँ मेरो साइकल लिएर त्यतै आउनुहोस्।
4: हुन्छ दाई, कत्रो घुम्नु गर्नुभयो, जाउँ छिटो जाउँ।
5: याद राख्नुहोस्, सर्पले डस्दा मोटरसाइकल स्वयंसेवी बोलाऊ, सर्पदंश उपचार केन्द्रकै ज्यान बचाऊ।
6: यदि समयमै उपचार गर्न सकेमा सर्पले डसेको व्यक्तिलाई बचाउन सकिन्छ र यसबाट हुने मृत्यु दर पनि कम गर्न सकिन्छ। सर्पले डसेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा लगिहाल्नुहोस्, यसले उक्त व्यक्तिको जीवन बचाउन ठूलो मदद गर्छ। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भनी पत्ता लगाउनका लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
7: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: हरेक गहनामा लुकेको हुन्छ एउटा सुन्दर सम्झना, विवाहको खुसी, त्यसको उल्लास अनि मायाको चिनो।
1: ती अविस्मरणीय क्षणलाई अझ विशेष बनाउन आउनुहोस् जय सुब्बा देउराली सुनचाँदी पसल, बाढगंगा दुई पिपरा, कपिलवस्तु।
2: उचित मूल्य र आत्मीय सेवा, पुराना गहना साटेर नयाँ बनाउने सुविधा, कम्प्युटराइज बिल र भरपर्दो ग्यारेन्टी।
1: जय सुब्बा देउराली सुनचाँदी पसल, विश्वासले रोज्ने नाम, सुन्दरले चिन्ने पहिचान, बाढगंगा दुई पिपरा, कपिलवस्तु। सम्पर्क नम्बर 98575256249 र 98075718300।

0: सुन चाँदी का आकर्षक डिजाइन का गरगहना किन्ने सोच में हुनुहुन्छ? अब तपाई को रोजाई को पहिलो गन्तव्य बनेको छ लुम्बिनी खाती सुन चाँदी पसल।
1: पुराना सुन चाँदी साट्न, नयाँ गरगहना बनाउन तथा आफूले चाहेको डिजाइन अनुसार अर्डर गर्न अवश्य सम्झनुहोस्।
2: लुम्बिनी खाती सुन चाँदी पसल, भाडङ्गा 4 जितपुर कपिल वस्तु।
1: प्रोपराइटर दिल बहादुर खाती, सम्पर्क नम्बर 9857131569। अर्जुन खाती, सम्पर्क नम्बर 9857078403।
3: तरकारी बालीमा पकेट विकास कार्यक्रम माग सम्बन्धी सूचना। बाणगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुबाट आर्थिक वर्ष 2083-84 संघीय सरकार सशर्त अनुदान तर्फको साना व्यवसायिक कृषि उत्पादन केन्द्र पकेट विकास कार्यक्रम अन्तर्गत तरकारी बालीमा पकेट विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले उक्त कार्यक्रम सञ्चालन गर्न चाहने यस नगरपालिका अन्तर्गतका कृषक समूह, कृषि सहकारी संस्था, समिति तथा कृषि फर्महरूले यो सूचना प्रकाशित भएको मितिले 30 दिन, मिति 2083 6/9 भित्र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअलको अनुसूची 6 अनुसारको आवेदन तथा अनुसूची 7 अनुसारको आधारभूत तथ्याङ्क फारम भरी नगरपालिकामा निवेदन पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। पकेट कार्यक्रम सञ्चालनका लागि न्यूनतम मापदण्ड, तरकारी बाली न्यूनतम 20 हेक्टर क्षेत्रफल हुनुपर्नेछ।
4: निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू कृषक समूह, कृषि सहकारी समिति, कृषि फर्म मिति 2083 श्रावण मसान्तसम्म दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि, नियम अनुसार नवीकरण सूचीकृत भएको, कार्यक्रम सञ्चालन हुने स्थान जग्गाको लालपूर्जाको प्रतिलिपि, भाडाको जग्गा भए कम्तीमा 5 वर्षको सम्झौता पत्र, कृषक समूह, कृषि सहकारी समिति, कृषि फर्मको पकेट मागको निर्णयको प्रतिलिपि, ओडा कार्यालयको सिफारिश पत्र, कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, अध्यक्ष प्रोप्राइटरको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि, अनुसूची 6 अनुसारको निवेदन तथा अनुसूची 7 अनुसारको विवरण।
3: पुनश्च राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअल यस नगरपालिकाको वेबसाइट www.bargangamunicipalitygovernment.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ। विस्तृत जानकारीका लागि बाणगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 9841352747, 9887269779। अनुरोधक बाणगंगा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, कृषि विकास शाखा, बाणगंगा, कपिलवस्तु।
5: In a way, and I missed you. In every pain, I missed you. Every day, every single second. I love you. I always love you. Wish I could erase this.

भएकाहरू सम्पर्कमा आउँछन् कि भन्ने आशमा परिवार र आफन्त रहेका छन्। उद्धार राहत तथा पुनर्स्थापनामा 20,819 सुरक्षा कर्मी खटिएका छन्। नेपाली सेना 8,722, नेपाल प्रहरी 7,894 र सशस्त्र प्रहरी 4,203 खटिएका छन्। बाढ़ीले विस्थापित भएका परिवारहरूको राहत व्यवस्थापनका लागि पनि काम भइरहेको सरकारले जनाएको छ। शव संकलन तथा व्यवस्थापनको कामलाई स्थानीय प्रशासन र सम्बन्धित निकायले प्राथमिकता दिएर काम गरिरहेका छन्। हेलिकप्टर मार्फत त्रिशुली नदी उत्तर पश्चिमतर्फका नुवाकोट र रसुवाका बाढ़ी प्रभावितलाई खाद्यान्न, नुन तेल लगायत अत्यावश्यक सामग्रीको व्यवस्था गरी राहत वितरण तथा उद्धार कार्यलाई प्राथमिकता दिएको सरकारले जनाएको छ। यस्तै अहिले काठमाडौँको तारकेश्वर नगरपालिका 8 गैरी गाउँ शान्ति टोलमा रसुवा बाढ़ीबाट विस्थापित 90 घर परिवार अस्थायी प्रकृतिको आश्रय स्थलमा बसिरहेको पर्यटन व्यवसाय समेत रहेका रसुवाको उत्तर गयाका बाढ़ी प्रभावित शिव लामिछानेले जानकारी दिनुभयो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अत्यावश्यक नपरी हेलिकप्टर मार्फत उद्धारको माग नगर्न आग्रह गरेको छ। आपतकालीन अवस्थामा अत्यावश्यक खोज तथा उद्धारको साथै राहत सामग्री ढुवानीका लागि हेलिकप्टरको प्रयोग गर्नुपर्ने भएकोले अनावश्यक रूपमा हेलिकप्टरको माग नगर्न प्राधिकरणले सम्बन्धित पक्षलाई आग्रह गरेको हो। न्यून प्रभावित, अप्रभावित तथा उच्च ठाउँमा सुरक्षित रहेका व्यक्तिबाट समेत हवाई उद्धारको माग भइरहेको प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो। भोटेकोशी बाढ़ीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका प्रभावित क्षेत्रबाट अहिलेसम्म 252 विदेशी र 3,344 गरी नेपाली गरी 3,596 जनाको हवाई उद्धार भइसकेको प्राधिकरणको तथ्याङ्क छ। प्राधिकरणले वैकल्पिक मार्ग प्रयोग गर्न पनि सर्वसाधारणलाई अपील गरेको छ। धादिङ बेसी परेवाटार, नेपालटार, गजुरीटार, पिपलटार, आदमटार, बेलिनटार, केउरिनी हुँदै मासटार भएर पृथ्वी राजमार्गसम्म पुग्ने वैकल्पिक मार्ग सञ्चालनमा छ। त्यस्तै रसुवा जोड्ने वैकल्पिक मार्ग विदुर, ढिकुरे, चौघडा, आप्र, नर्जा, लच्याङ, सरमथाले, पार्टी खर्क हुँदै बोगटीटार अर्थात पासाङ ल्यामु राजमार्ग, रसुवा कालिका स्थान धुन्चेसम्म चार चक्के साना गाड़ी सञ्चालन गरिएको छ। रसुवाको भोटेकोशी नदीमा बुधबार आएको बाढ़ीका कारण प्रभावित भएको रसुवागढ़ी जलविद्युत आयोजना आरएचपीएलको सुरुङभित्र खोजी कार्य पूरा भएको छ। त्यहाँ खोजी गर्दा कोही पनि मानिस फेला नपरेको नेपाली सेनाले जनाएको छ। सेनाका अनुसार सुरुङ झण्डै 250 मिटर लम्बाईको रहेकोमा खोजी टोली 225 मिटरसम्म भित्र पुगेको थियो, तर सुरुङमा कोही नभेटिएपछि उद्धार टोली फर्किएको छ। टोलीले सुरुङभित्र ड्रोन प्रयोग गरेर खोजी गरेको थियो। सुरुङभित्र कोही पनि मानिस फेला नपरेपछि नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोली धुन्ची फर्किएको प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले पनि जानकारी गराएको छ। भोटेकोशी बाढ़ीका कारण त्यस क्षेत्रका विभिन्न जलविद्युत आयोजनाको सुरुङमा फँसेका व्यक्तिको खोज तथा उद्धार कार्य भइरहेको छ। त्रिशुली 3B को सुरुङमा विज्ञसहितको टोली खटी खोज तथा उद्धार चलिरहेको छ। त्रिशुली 3A मा गैराती विस्फोटक पदार्थ प्रयोग गरी सुरुङ खोल्ने काम गरिएको थियो। त्यस्तै विदेशी सहितको संयुक्त खोज तथा उद्धार टोलीले चिलेमे हाइड्रोको सुरुङभित्र झण्डै 100 मिटर प्रवेश गरी हराइरहेका व्यक्तिको खोजी गरिरहेको छ। माथिल्लो त्रिशुली 1 मा पनि टनेलभित्र झण्डै 300 मिटरसम्म प्रवेश गरी खोजी गरिएको र त्यहाँबाट एउटा शव संकलन गरिएको छ। त्यस्तै लाङटाङ आयोजनाको सुरुङमा खोज तथा उद्धार भइरहेको नेपाली सेनाले जनाएको छ। तनहुँको देवघाट त्रिशुली नदीमा फेला परेका शवको व्यवस्थापन ब्यास नगरपालिका 5 चैनपुर जंगल क्षेत्रमा गरिने भएको छ। भोटेकोशी बाढ़ीका कारण ज्यान गुमाएका तथा अहिलेसम्म पहिचान हुन नसकेका शवहरूको भविष्यमा पहिचान गर्न सकिने गरी जंगलमा व्यवस्थापन गर्न लागि हो। तनहुँका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले शव व्यवस्थापन अघि कानूनी तथा वैज्ञानिक प्रक्रिया पूरा गरिसकेको जानकारी दिनुभयो। शव पहिचानका लागि डीएनए नमूना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरेपछि मात्र शव व्यवस्थापन गरिने उहाँले बताउनुभयो। तनहुँ क्षेत्रमा 37 भेटिएकामा 24 शव पोखरा पठाइएको छ भने 14 शव प्रदेश अस्पताल दमौलीमा राखिएको छ। आवश्यक विवरण र नमूना सुरक्षित राखिने प्रशासनले जनाएको छ। शव व्यवस्थापन कार्य संवेदनशील भएकोले स्वास्थ्य, सुरक्षा तथा स्थानीय प्रशासनको समन्वयमा आवश्यक मापदण्ड पूरा गरी काम अघि बढ़ाइएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्।

0: यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्स को खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।
5: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। गोरखाको चुनडुमरी गाउँपालिका 7 सेकम्पार चौरी खर्क पारी जंगलमा पहिरो खस्दा स्याहार खोला आज बिहान केही बेर थुनियो। स्याहार खोला बुढी गण्डकीको सहायक खोला हो। पहिरो खस्दा झण्डै आधा घण्टा स्याहार खोलामा पानी कम बगेको थियो। अहिले खोलामा पहिले जस्तै पानी बगेको छ, तर ससाना पहिरो खोसिरहेको छ। जोखिम कम भए पनि तल्लो क्षेत्रमा रहेकाहरूलाई चनाखो रहन चुमनुमरी गाउँपालिकाले आग्रह गरेको छ। गएको असार 23 गतेको पहिरोका कारण अवरूद्ध मेची राजमार्गमा आजदेखि गाड़ी चल्न थालेका छन्। मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका 9 इलाम राजदुवाली सड़क खण्ड मरमत गरेपछि आज बिहानदेखि साना गाड़ी चल्न थालेका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिनुभएको राष्ट्रिय समाचार समितिले जनाएको छ। सड़क डिभिजन इलामको झण्डै 2 महिनादेखिको लगातारको प्रयासपछि साना यात्रुवाहक गाड़ीका लागि आवत जावत खुल्ला भएको हो। इलाम सहित 5 थर र ताप्लेजुङबाट झापा जाने र झापाबाट इलाम सहित 5 थर र ताप्लेजुङ आउने यात्रु र साना गाडीलाई सहज भएको छ। माथिबाट खसेको पहिरो पन्छाउनका साथै खोलाको क्षेत्रबाट टेवा पर्खाल निर्माण गरिएपछि तत्कालका लागि साना गाडी चल्न सक्ने भएको सड़क डिभिजन कार्यालय इलामका प्रमुख इन्जिनियर पवन भट्टराईले जानकारी दिनुभयो। सड़क निर्माण भइरहेको हुँदा ठूला र मालवाहक गाड़ी काम सकिएपछि मात्रै चल्नेछन्। ठूला र मालवाहक गाड़ीलाई अहिले वैकल्पिक सड़क तिल्केनी सिमल गोलाई र मेची करिडोर केचना कञ्चनजंघा सड़क प्रयोग गर्न आग्रह गरिएको छ। अब विदेशको खबर। दक्षिण कोरियाको एक अदालतले युनिफिकेशन चर्चकी नेत्री हान हक जालाई 2 वर्षको जेल सजाय सुनाएको छ। सोल केन्द्रीय जिल्ला अदालतले 83 वर्षीय हानलाई पूर्व राष्ट्रपति युन सुक योलको प्रशासनमा प्रभाव जमाउने प्रयाससँग सम्बन्धित राजनीतिक कोष तथा घुसखोरीको कसुरमा सजाय सुनाएको समाचार संस्था रोइटर्सले जनाएको छ। राजनीतिज्ञहरूलाई रकम उपलब्ध गराउने तथा पूर्व प्रथम महिला किम के ओन हीलाई च्यानलका झोला र हीराको हार लगायत विलासी वस्तुहरू प्रदान गर्ने कार्यमा हान संलग्न रहेको अदालतले ठहर गरेको छ। यद्यपि हानले किमलाई डिजाइनर ह्याण्ड ब्याग जस्ता सामग्री उपलब्ध गराएको कुरा अस्वीकार गर्नुभएको छ। उहाँका वकिलहरूले यो फैसलामा पुनरावेदन गर्ने घोषणा गरिसकेका छन्। युनिफिकेशन चर्चका रूपमा चिनिने फ्यामिली फेडरेशन अफ ओल्ड पीस एण्ड युनिफिकेशनकी प्रमुख हानलाई यु र किम जोड़िएका आरोपहरूको अनुसन्धान गरिरहेको विशेष अभियोजकको टोलीले गएको वर्षको अक्टोबरमा अभियोग लगाएको थियो। अब खेल खबर। एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले बहरानलाई हराउँदै विजय शुरूआत गरेको छ। मलेसियाको बांगीमा रहेको वाईएसडीयूकेएम क्रिकेट ओभलमा आज भएको खेलमा नेपालले बहरानलाई 7 विकेटले हरायो। बहरानले दिएको 88 रनको सामान्य लक्ष्य नेपालले 21 ओभरमा 3 विकेट गुमाएर भेटायो। नेपालका अर्जुन कुमारले अभिजित 36, रोहित पौडेलले 19 रन बनाए। बहरानका इमरान जावेद अनवरले 3 विकेटले यसअघि टस हारेर ब्याटिङ गरेको बहरानले 36 ओभर 2 बलमा सबै विकेट गुमाएर 87 रन बनाएको थियो। बहरानका फियाज अहमदले सबैभन्दा धेरै 15 रन बनाए। नेपालका कप्तान सन्दीप लामिछानेले पाँच, ललित राजवंशीले तीन र करण केसीले दुई विकेट लिए। एसीसी प्रिमियर कपमा समूह एमा नेपाल, बहराइन, हङकङ, मलेसिया र साउदी अरब रहेका छन्। त्यस्तै समूह बीमा यूएई, कुवेत, ओमान, कतार र सिंगापुर रहेका छन्। दुईवटै समूहको शीर्ष दुई टोली सेमी फाइनलमा पुग्नेछन्। प्रतियोगिताको उपाधि विजेताले आउँदो वर्ष हुने एसिया कपमा स्थान बनाउनेछ। हिजोदेखि शुरू भएको प्रतियोगिताको फाइनल खेल यही भदौ 27 गते शनिबार हुनेछ। चार भन्झ्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। भोटे कोशी बाढ़ीको आज छैठौं दिन पनि खोजी तथा उद्धार कार्य चल्दै, अत्यावश्यक नपरी हेलिकप्टर माग नगर्न विपद प्राधिकरणको अनुरोध। रसुवागढ़ी जलविद्युत आयोजनाको सुरुङमा खोजी सकियो तर मान्छे फसेको भेटिएन। तनहुँमा भेटिएका शवको व्यवस्थापन चैनपुर जंगलमा गरिँदै। पहिरोले केही बेर थुनिएको गोरखाको सियार खोलामा पहिले जस्तै पानी बग्न थाल्यो। मेची राजमार्गमा झण्डै दुई महिनापछि साना गाड़ी चल्न थाले। दक्षिण कोरियामा युनिफिकेशन चर्चकी नेत्री हानलाई दुई वर्षको जेल सजाए। राजनैतिक प्रभाव सम्बन्धी मुद्दामा दोषी ठहर। र एसीसी प्रिमियर कप क्रिकेटमा नेपालको विजयी शुरूआत, बहराइन 7 विकेटले पराजय।
4: बुद्ध आवाज।
6: जापान जाने सोचमा छु, राम्रो जापानिज इन्स्टिच्युट कुन होला? बजारमा छ्यापछ्यापी इन्स्टिच्युट खुलेका छन्, कहाँ जाने होला?
7: कोरियन भाषा पढेर कोरिया जाने भनेको, कहाँ जाने होला? खै मेसै पाइएन।
8: मलाई त विदेश जाने होइन, कम्प्युटर र आइटी स्किल सिकेर राम्रो जब गर्न मन छ, कहाँ जाने होला, कहाँ सिक्ने होला?
9: अरे चिन्ता लिनु पर्दैन, तपाईँको सबै खोजको एउटै गन्तव्य डिजिटल इन्टरनेसनल एकाडेमी गोरुसिङे कपिलवस्तु। यहाँ त स्टुडेन्ट तथा वर्किङ भिजा जापान जान चाहनेहरूका लागि तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। अनि विगत लामो समयदेखि दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा जापानिज, कोरियन, आइल्स र पीटी अध्ययन गराई युके, क्यानाडा, जापान र कोरिया जस्ता देशहरूमा सयौं विद्यार्थीलाई पठाउन सफल भएको छ नि। साथै बेसिकदेखि एडभान्स लेभलसम्मका कम्प्युटर तथा आइटी कोर्सहरू पनि सञ्चालन हुँदैछन्।
8: प्र्याक्टिकल प्रोजेक्ट ट्रेनिङ, इन्टर्नसिप र जब प्लेसमेन्टको सुविधा सहित गुणस्तरीय तालिम पनि उपलब्ध छ।
9: विदेश जाने सपना होस् या आईटी क्षेत्रमा सफल करियर बनाउने लक्ष्य, आजै डिजिटल इन्टरनेशनल एकाडेमी गोरुसिङ्गेमा भर्ना हुनुहोस्।
6: हाम्रो शाखा कार्यालय तौलिहावा जिल्ला प्रशासन कार्यालय अगाडि रहेको छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् 0765901989 र 97687386341।
10: डिजिटल इन्टरनेशनल एकाडेमी, आजको भाषा, भोलिको उज्जवल भविष्य।

0: तपाईको गाउँ शहरमा हुन गइरहेका तीजसँग सम्बन्धित प्रतियोगिता तथा कार्यक्रमहरू टेलिभिजन तथा सामाजिक सञ्जालबाट विश्वभर प्रसारण गर्न सामुदायिक टेलिभिजन बुद्ध आवाजलाई सम्झनुहोस्।
1: सम्पर्कका लागि सामुदायिक टेलिभिजन बुद्ध आवाज, बागडुङ्गा नगरपालिका 4 गजेहेडा कपिल वस्तु, फोन नम्बर 98570-51181, 98570-50757, 98470-12919।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँभरिलाई।
1: नमस्कार, तपाईँले सामुदायिक रेडियो बुद्ध आवाज सुनिरहनु भएको छ। यो समय हो आधुनिक गीत संगीतको। तपाईँ अबको क्रममा नेपाली बजारमा भित्रिएका नयाँ तथा पुराना आधुनिक गीत संगीतहरू सुन्न सक्नुहुन्छ।

0: बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुको प्रस्तावना आह्वान सम्बन्धी सूचना। यस बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम मध्ये प्रथम चौमासिकमा निम्न कार्यक्रमहरू सञ्चालनका लागि सूचना प्रकाशित गरी प्रस्तावना छनौट गर्नुपर्ने भएकाले इच्छुक कृषक समूह, कृषि सहकारी संस्था तथा कृषि फर्महरूले यो सूचना पहिलो पटक प्रकाशित भएको मितिले 30 दिनभित्र अर्थात् 2083-5/31 भित्र बारगंगा नगरपालिका कृषि विकास शाखामा निर्धारित ढाँचा अनुसारको प्रस्ताव पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ।
1: 50% अनुदानमा बिउ उत्पादन कार्यक्रम गहुँ, न्यूनतम मापदण्ड कम्तीमा 30 कट्ठाको एउटै प्लट हुनुपर्ने, बिउको रूपमा प्रयोग तथा बिक्री वितरणको प्रतिबद्धता गर्नुपर्ने, सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने, 85% अनुदानमा साना सिंचाई मर्मत सम्भार तथा निर्माण, न्यूनतम मापदण्ड कम्तीमा 3 बिघा सिंचाई हुनुपर्ने, 50% अनुदानमा साना मेसिन औजार वितरण, पावर टिलर, मिनी टिलर, रिपर, कन्सेलर, कम्बाइन्ड मिल र ज्याप प्लान्टर, न्यूनतम मापदण्ड कृषि प्रयोजनमा मात्र प्रयोग गर्नुपर्ने, पावर टिलर, मिनी टिलर, रिपर, कन्सेलर, कम्बाइन्ड मिल र ज्याप प्लान्टर मात्र माग गर्न सकिने, 50% अनुदानमा मागमा आधारित व्यावसायिक कृषि विकास कार्यक्रम, न्यूनतम मापदण्ड एकै ठाउँमा व्यावसायिक रूपमा कम्तीमा तरकारी 5 कट्ठा, फलफूल 5 कट्ठा, च्याउ 500 बल्ब, बिउ उत्पादन 30 कट्ठा, पुष्प 2 कट्ठा, नर्सरी 1 कट्ठा हुनुपर्ने, 50% अनुदानमा उन्नत बिउ वितरण गहुँ, खाद्यान्न बालीको उन्नत बिउ उपयोगमा अनुदान गहुँ, न्यूनतम मापदण्ड आफ्नो जग्गा वा भाडाको जग्गा हुनुपर्ने, सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने।
2: संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू: कृषक समूह, कृषि सहकारी, कृषि फर्म, जल उपभोक्ता समिति, 2083 श्रावण 31 भित्र दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि, नियमानुसार नवीकरण सूचीकृत भएको कृषक समूह, कृषि सहकारी, जल उपभोक्ता समितिको कार्यक्रम मागको निर्णयको प्रतिलिपि, वडा कार्यालयको सिफारिस पत्र, कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, छुट्टा छुट्टै कार्यक्रमको लागि छुट्टा छुट्टै निवेदन, कृषक समूह, कृषि सहकारी, कृषि फर्म, जल उपभोक्ता समितिको कार्यालय भवनमा राखिएको साइन बोर्डको फोटो, कृषि विकास तथा कृषि पचास कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 अनुसूची 2 अनुसारको ढाँचामा प्रस्ताव तयार गरी पेश गर्नुपर्ने, लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात, सिरियल नम्बर 5 र 6 लागि व्यक्तिगतको हकमा नागरिकताको प्रतिलिपि, लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात र अनुसूची 2 अनुसारको फर्मेट सहित बिउ माग सम्बन्धी निवेदन मात्र।
1: नोट: कृषि विकास तथा कृषि प्रसार कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 यस नगरपालिकाको वेबसाइट www.bargangamun.gov.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ। आवेदनमा माग भए बमोजिमका सम्पूर्ण कागजात नपुग भएमा नगरपालिका, कृषि समूह, कृषि सहकारी, कृषि फर्मको प्रस्ताव स्वीकृत गर्नका लागि बाध्य हुने छैन।
0: विस्तृत जानकारीका लागि बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98413-52747 र 98576-29379।
3: कता हो काका लखर लखर गर्दै?
4: कहाँ हुन्थ्यो बाबु, यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाबुला भनेर बिहान बिहानै दौडेको छु।
3: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
4: ल होइन सबै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
3: हजुर, हाम्रा सेवाहरू:
4: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र
5: चार नंबर जीतपुर कपिल वस्तु प्रोप्राइटर संजय श्रेष्ठ एंड विजय श्रेष्ठ 9864419125 र 9857052004।
6: तरकारी बालीमा पकेट विकास कार्यक्रम माग सम्बन्धी सूचना। बारगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुबाट आर्थिक वर्ष 2083-84 संघीय सरकार सशर्त अनुदान तर्फको साना व्यवसायिक कृषि उत्पादन केन्द्र पकेट विकास कार्यक्रम अन्तर्गत तरकारी बालीमा पकेट विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले उक्त कार्यक्रम सञ्चालन गर्न चाहने यस नगरपालिका अन्तर्गतका कृषक समूह, कृषि सहकारी संस्था, समिति तथा कृषि फर्महरूले यो सूचना प्रकाशित भएको मितिले 30 दिन, मिति 2083-06/9 भित्र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअलको अनुसूची 6 अनुसारको आवेदन तथा अनुसूची 7 अनुसारको आधारभूत तथ्याङ्क फारम भरी नगरपालिकामा निवेदन पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। पकेट कार्यक्रम सञ्चालनका लागि न्यूनतम मापदण्ड तरकारी बाली न्यूनतम 20 हेक्टर क्षेत्रफल हुनुपर्नेछ।
1: निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू कृषक समूह, कृषि सहकारी समिति, कृषि फर्म मिति 2083 श्रावण मसान्तसम्म दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि, नियम अनुसार नवीकरण सूचीकृत भएको कार्यक्रम सञ्चालन हुने स्थान जग्गाको लाल पूर्जाको प्रतिलिपि, भाडाको जग्गा भए कम्तीमा 5 वर्षको सम्झौता पत्र, कृषक समूह, कृषि सहकारी समिति, कृषि फर्मको पकेट मागको निर्णयको प्रतिलिपि, ओडा कार्यालयको सिफारिस पत्र, कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, अध्यक्ष प्रोप्राइटरको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि, अनुसूची 6 अनुसारको निवेदन तथा अनुसूची 7 अनुसारको विवरण।
6: पुनश्च राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअल यस नगरपालिकाको वेबसाइट www.bargangamunicipalitygovernment.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ। विस्तृत जानकारीका लागि बारगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 9843527447, 9887269779। अनुरोधक बारगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा बारगंगा कपिल वस्तु।
7: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।

0: लाउनु सुन्नुहोस् न, कोही छ वरिपरि? लाउनु कोही छ भने मेरो साथीले सर्पले टोक्यो।
1: के भयो बहिनी, तपाईँ कराएको हो? तपाईँ कराएको
0: हो? हुँदै हो।
1: लाउनु, अनि यो भुइँमा को हो? किन भुइँमा लडिरहेको?
0: सुन्नुहोस् न दाइ, हामी दुईटै जङ्गलमा घाँस काट्न आएका थियौँ, मेरो साथीलाई सर्पले टोक्यो। लाउनु के गर्ने होला, लाउनु यसलाई छिट्टै उपचार केन्द्र पुर्याउनुको आयो हुन्छ। लाउनु दाइ, के गर्ने होला, लाउनु।
1: यस्तो बेलामा एम्बुलेन्स र चार पाङ्ग्रे मोटरले खोजेर कुरेर बस्नु हुँदैन। यही नजिकको बस्तीमा मेरो एकजना मोटरसाइकल वाला साथी छ, फोन गरिहाले। तपाईँ नाचिकन साथीलाई ध्यान दिनुहोस् है।
0: हुन्छ दाइ, हुन्छ।
1: हेलो मुकेश, तुरन्त तिमी मोटरसाइकल लिएर यहाँ आइहाल त। यहाँ एकजना बहिनीलाई सर्पले टोकेर इमर्जेन्सी पर्यो, तुरन्तै उपचार केन्द्रमा लानु पर्यो। राजमार्ग चौराको 100 मिटर पश्चिम देब्रेपट्टि छौ है हामी। मुकेश झट्टै हो, सबै काम छाडेर। सुन्नुहोस् बहिनी, सर्पले टोकेको व्यक्तिलाई जति सक्दो छिटो एन्टिभेनममा उपलब्ध भएको उपचार केन्द्रमा लगिहाल्नुपर्छ। यस्तो बेलामा सबैभन्दा छिटो हुने यातायातको साधन छनौट गर्नुपर्छ। यदि मोटरसाइकलको व्यवस्था भए आफू र सवारी चालकको बीचमा सर्पले टोकेको व्यक्तिलाई सुरक्षित हुने गरेर बसाएर तुरन्तै उपचार केन्द्रमा पुर्याउनुपर्छ। मुकेश मोटरसाइकल लिएर आइहाले, मेरो भर पर्ने साथी। म तुरन्तै बिरामीलाई मुकेशको मोटरसाइकलको बीचमा राखेर उपचार केन्द्र पुर्याइहाल्छु। तपाईँ मेरो साइकल लिएर त्यतै आउनुहोस्।
0: हुन्छ दाई, कत्रो घुम्नु गर्नुभयो, जाउँ छिटो जाउँ।
2: याद राख्नुहोस्, सर्पले डस्दा मोटरसाइकल स्वयंसेवी बोलाऊ, सर्पदंश उपचार केन्द्रकै ज्यान बचाऊ।
3: यदि समयमै उपचार गर्न सकेमा सर्पले डसेको व्यक्तिलाई बचाउन सकिन्छ र यसबाट हुने मृत्यु दर पनि कम गर्न सकिन्छ। सर्पले डसेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा लगिहाल्नुहोस्। यसले उक्त व्यक्तिको जीवन बचाउन ठूलो मदद गर्छ। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भनी पत्ता लगाउनका लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
4: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
5: युनाइटेड अस्पताल बाढगंगा चार ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
6: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
5: हाड जोड्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथरोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
7: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठागुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
8: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठ्यक्रम सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा बन्ध्याकरण सेवा, महिनावारी गडबडी, सदो पेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाजोपन, पाठ्यघरको क्यान्सरको जाँच तथा परामर्श।
5: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
7: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म। सुन्नुहोस् त, मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादव द्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
6: युनाइटेड अस्पताल पाटगंगा 4 ठाकुरापुर कपिलवस्तु, सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
5: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।

0: यो बाइक बिग्रेर हैरानै पार्यो। जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
1: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
0: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
1: पैसा नपुगेर के भयो त? बाणगंगा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
0: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
1: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
2: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाणगंगा अटो ट्रेडर्स, बाणगंगा एक बैरिया, कपिल वस्तु।
3: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा। बाणगंगा अटो ट्रेडर्स, पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
2: सम्पर्क नम्बर 076-550-111, 98-570-31-363 र 98-019-43-064।
4: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला म त लाउँदिन है।
5: अब के गर्नु त, राम्रै त छ नि। कहाँ राम्रो डिजाइन छ, कुन सुन चाँदी पसल राम्रो हो, जानेको मान्छेले भनेको थाहा हुन्छ नि।
4: ल तपाईँ पनि बिहान भरि सम्झाए न्यू अर्घाची ज्वेलर्स बाणगंगा नगरपालिका चार जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र सुहा।
5: लौ लौ, त्यसो भने जाम त नि न्यू अर्घाची ज्वेलर्स तिर, त्यही फेरि यी गहना कच्चा कुचुक्क पारेर तिम्रा डिजाइनका गहना ल्याउँदा भयो त।
6: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाँची ज्वेलर्स, 4 नम्बर जितपुर दौलीहबा रोड, कृषि विकास बैंकको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
7: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
0: थप जानकारीका लागि न्यू अर्घाखाँची ज्वेलर्स, 4 नम्बर जितपुर दौलीहबा रोड, कृषि विकास बैंकको अगाडि।
8: न्यू अर्घाखाँची ज्वेलर्स, प्रोप्राइटर गोकुल खनाल, मोबाइल 98-079-85-26 र 98-470-82-790।
9: वार्षिक साधारण सभा सम्बन्धी सूचना, एसएसरी सामुदायिक अपाङ्गता बचत तथा ऋण सहकारी संस्था लिमिटेड।

बाणगंगा नगरपालिका एट जितपुर कपिलवस्तुको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 25 औं वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा आयोजना हुन गइरहेको बेहोरा सम्पूर्ण आदरणीय शेयर सदस्यज्यूहरूमा जानकारी गराइन्छ। अत सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई पत्र पठाइएको जानकारी गराउँदछौ। कारणवश पत्र प्राप्त नभए यसै सूचनालाई आधार माने निर्धारित मिति समय र स्थानमा अनि कार्य रूपमा उपस्थिति भई साधारण सभालाई सफल बनाउन सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। सभा हुने विवरण मिति 2083 भदौ 14 गते आइतबार समय बिहान ठिक 11 बजे स्थान पंजाबी तड्का एन्ड पार्टी प्यालेस बाणगंगा नगरपालिका 4 ठाकुरापुर कपिलवस्तु संस्थाको कार्यालयदेखि करिब 50 मिटर उत्तरतर्फ 4 नम्बर तौलिहवा रोड अनुरोधक श्री सामुदायिक अपाङ्गता बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार कपिलवस्तु।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाई शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू.
1: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर साह्रो छ र बिरामी भएर बस्न खाना छैन हस्पिटल भेटिने होइन.
2: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको? यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि. ल चार नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्. त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि. अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ. तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन.
3: हजुर, विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र हस्पिटल युनाइटेड हस्पिटल बारगुङका साथ ठाकुरापुर र झुङ्गाको बीचमा. यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्ने सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू, एपेन्डिसाइटिस, पाचेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
2: 24 घण्टा सेवा उपलब्ध छ.
3: नभुल्नुहोला
2: विस्तृत जानकारीको लागि युनाइटेड हस्पिटल फोन 076-550-200.
4: खुसीको खबर, विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिल वस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ.
5: शुभारम्भको अवसरमा विशेष छुट. थप जानकारीका लागि आले डेन्टल बाढगंगा 1 जितपुर कपिल वस्तु एड्रेस बैंक नजिकै

0: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
1: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरियन्स साथै हाड जोर्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोर्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
0: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू।
1: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
0: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
1: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
0: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
1: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
0: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
1: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
0: फिजियोथेरापी विशेषज्ञ सेवा,
1: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
0: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ। साबिक लुम्बिनी नर्सिङ होम प्राली। फोन 071-531-641 र 535-641।
2: कता हो काका लखर लखर गर्दै?
3: कहाँ हुन्थ्यो बाबु, यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट, फोन गर्ला बाउला भनेर बिहानै दौडेको छु।
2: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
3: ल होइन, सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
2: हजुर, हाम्रा सेवाहरू,
3: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन एन्ड्रोइड फोन मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98-46-19-125 र 98-75-52-004।
4: हरेक गहनामा लुकेको हुन्छ एउटा सुन्दर सम्झना, विवाहको खुसी, तिसको उल्लास अनि मायाको चिनो,
5: ती अविस्मरणीय क्षणलाई अझ विशेष बनाउन आउनुहोस् जय सुपा देउराली सुनचाँदी पसल बारगंगा 2 पिपरा कपिल वस्तु।
6: उचित मूल्य र आत्मीय सेवा, पुराना गहना साटेर नयाँ बनाउने सुविधा, कम्प्युटराइज बिल र भरपर्दो ग्यारेन्टी।
5: जय सुपा देउराली सुनचाँदी पसल, विश्वासले रोज्ने नाम, सौन्दर्यले चिन्ने पहिचान, बारगंगा 2 पिपरा कपिल वस्तु। सम्पर्क नम्बर 98-570-56-249 र 98-075-18-346।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
1: यति बेला साँझको 5 बज्यो।
2: जापान जाने सोचमा छु, राम्रो जापानिज इन्स्टिच्युट कुन होला? बजारमा छ्याप छ्याप्ती इन्स्टिच्युट खुलेका छन्, कहाँ जाने होला?
3: कोरियन भाषा पढेर कोरिया जाने भनेको, कहाँ जाने होला? खै मेसै पाइएन।
4: मलाई त विदेश जाने होइन, कम्प्युटर र आइटी स्किल सिकेर राम्रो जब गर्न मन छ, कहाँ जाने होला, कहाँ सिक्ने होला?
5: अरे चिन्ता लिनु पर्दैन, तपाईँको सबै खोजको एउटै गन्तव्य डिजिटल इन्टरनेसनल एकाडेमी गोरुसिङे कपिलवस्तु। यहाँ त स्टुडेन्ट तथा वर्किङ भिजा जापान जान चाहनेहरूका लागि तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। अनि विगत लामो समयदेखि दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा जापानिज, कोरियन, आइल्स र पीटी अध्ययन

0: क्यानाडा जापान र कोरिया जस्ता देशहरूमा सयौं विद्यार्थीलाई पठाउन सफल भएको छ नि। साथै बेसिक देखि एडभान्स लेभल सम्मका कम्प्युटर तथा आईटी कोर्सहरू पनि सञ्चालन हुँदैछन्।
1: प्र्याक्टिकल प्रोजेक्ट ट्रेनिङ, इन्टर्नशिप र जब प्लेसमेन्टको सुविधा सहित गुणस्तरीय तालिम पनि उपलब्ध छ।
0: विदेश जाने सपना होस् या आईटी क्षेत्रमा सफल करियर बनाउने लक्ष्य, आजै डिजिटल इन्टरनेसनल एकाडेमी गोरुसिङ्गेमा भर्ना हुनुहोस्।
2: हाम्रो शाखा कार्यालय तौलिहावा जिल्ला प्रशासन कार्यालय अगाडि रहेको छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् 0765901989 र 97627386341।
1: डिजिटल इन्टरनेसनल एकाडेमी, आजको भाषा भोलिको उज्जवल भविष्य।
3: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला म त लाउँदिन है।
4: अब के गर्नु त, राम्रै त छ नि, कहाँ राम्रो डिजाइन छ, कुन सुनसाती पसल राम्रो हो, जानेको मान्छेले भने पो थाहा हुन्छ नि।
3: ल तपाईँ पनि बिहान भरि सम्झाए, न्यू अर्घाची ज्वेलर्स बाडगंगा नगरपालिका चार जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र सुहा।
4: लौ लौ त्यसो भने जान त नि न्यू अर्घाची ज्वेलर्स तिर, त्यही फेरि यी गहना कच्चा कुचु कपारेर तिम्रा डिजाइनका गहना ल्याउँला भयो त।
5: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाँची ज्वेलर्स, 4 नम्बर जितपुर तौलिहावा रोड, कृषि विकास बैंकको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
6: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
0: थप जानकारीका लागि न्यू अर्घाखाँची ज्वेलर्स, 4 नम्बर जितपुर तौलिहावा रोड, कृषि विकास बैंकको अगाडि।
7: न्यू अर्घाखाँची ज्वेलर्स, प्रोप्राइटर गोकुल खनाल, मोबाइल 9890079526 र 9847082790।

0: नेपालको गाउँ शहरमा हुन गइरहेका तीजसँग सम्बन्धित प्रतियोगिता तथा कार्यक्रमहरू टेलिभिजन तथा सामाजिक सञ्जालबाट विश्वभर प्रसारण गर्न सामुदायिक टेलिभिजन बुद्ध आवाजलाई सम्झनुहोस्।
1: सम्पर्कका लागि सामुदायिक टेलिभिजन बुद्ध आवाज, बागलुङ्गा नगरपालिका 4 गजहेडा कपिल वस्तु, फोन नम्बर 98570-51181, 98570-50757, 98470-12919।
2: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
3: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाड जोड्ने नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
2: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यापिएको, भाँचिएको, हाड जोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
3: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ बुटवल, साझा हस्पिटलको अगाडि।
2: सम्पर्क नम्बर 071-534-905, 071-553-905 र मोबाइल 98570-78010।

0: आयो।
1: तरकारी बालीमा पॉकेट विकास कार्यक्रम माग सम्बन्धी सूचना। बाणगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुबाट आर्थिक वर्ष 2083-84 मा संघीय सरकार सशर्त अनुदान तर्फको साना व्यवसायिक कृषि उत्पादन केन्द्र पॉकेट विकास कार्यक्रम अन्तर्गत तरकारी बालीमा पॉकेट विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले उक्त कार्यक्रम सञ्चालन गर्न चाहने यस नगरपालिका अन्तर्गतका कृषक समूह, कृषि सहकारी संस्था, समिति तथा कृषि फर्महरूले यो सूचना प्रकाशित भएको मितिले 30 दिन मिति 2083-06/9 भित्र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअलको अनुसूची 6 अनुसारको आवेदन तथा अनुसूची 7 अनुसारको आधारभूत तथ्याङ्क फारम भरी नगरपालिकामा निवेदन पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। पॉकेट कार्यक्रम सञ्चालनका लागि न्यूनतम मापदण्ड तरकारी बाली न्यूनतम 20 हेक्टर क्षेत्रफल हुनुपर्नेछ।
2: निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू कृषक समूह, कृषि सहकारी समिति, कृषि फर्म मिति 2083/श्रावण/मसान्तसम्म दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि, नियम अनुसार नवीकरण सूचीकृत भएको कार्यक्रम सञ्चालन हुने स्थान जग्गाको लालपूर्जाको प्रतिलिपि, भाडाको जग्गा भए कम्तीमा 5 वर्षको सम्झौता पत्र, कृषक समूह, कृषि सहकारी समिति, कृषि फर्मको पकेट मागको निर्णयको प्रतिलिपि, ओडा कार्यालयको सिफारिस पत्र, कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, अध्यक्ष प्रोप्राइटरको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि, अनुसूची 6 अनुसारको निवेदन तथा अनुसूची 7 अनुसारको विवरण।
1: पुनश्च राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअल यस नगरपालिकाको वेबसाइट www.bargangamunicipalitygovernment.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ। विस्तृत जानकारीका लागि बाणगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 98413-52747, 98857-62979। अनुरोधक बाणगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा बाणगंगा कपिलवस्तु।

0: लाउनु सुन्नुहोस् न, कोही छ वरिपरि? लाउनु कोही छ भने मेरो साथीले सर्कुले ठोक्यो।
1: के भयो बहिनी, तपाईँ कराएको हो? तपाईँ कराएको
0: हो? हजुर हो।
1: लाउनु अनि यो भुइँमा को हो? किन भुइँमा लडिरहेको?
0: सुन्नुहोस् न, हामी दुई जङ्गलमा घाँस काट्न आएका थियौँ, मेरो साथीलाई सर्पले ठोक्यो। लाउनु के गर्ने होला, लाउनु यसलाई छिट्टै उपचार केन्द्र पुर्याउनुको आयो हुन्थ्यो। लाउनु दाइ, के गर्ने होला, लाउनु।
1: यस्तो बेलामा एम्बुलेन्स र चार पाङ्ग्रे मोटरले खोजेर कुरेर बस्नु हुँदैन। यही नजिकको बस्तीमा मेरो एकजना मोटरसाइकल वाला साथी छ, फोन गरिहाले। तपाईँ नातिकन साथीलाई ध्यान दिनुहोस् है।
0: हुन्छ दाइ, हुन्छ।
1: हेलो मुकेश, तुरन्त तिमी मोटरसाइकल लिएर यहाँ आइहाल त। यहाँ एकजना बहिनीलाई सर्पले टोकेर इमर्जेन्सी पर्यो, तुरन्तै उपचार केन्द्रमा लानु पर्यो। राजमार्ग चौराको 100 मिटर पश्चिम देब्रेपट्टि छौ है हामी। मुकेश झट्टै आऊ है, सबै काम छाडेर। सुन्नुहोस् बहिनी, सर्पले टोकेको व्यक्तिलाई जति सक्दो छिटो एन्टी भेनममा उपलब्ध भएको उपचार केन्द्रमा लगिहाल्नुपर्छ। यस्तो बेलामा सबैभन्दा छिटो हुने यातायातको साधन छनौट गर्नुपर्छ। यदि मोटरसाइकलको व्यवस्था भए आफू र सवारी चालकको बीचमा सर्पले टोकेको व्यक्तिलाई सुरक्षित हुने गरेर बसाएर तुरन्तै उपचार केन्द्रमा पुर्याउनुपर्छ। मुकेश मोटरसाइकल लिएर आइहाले, मेरो भर पर्ने साथी। म तुरन्तै बिरामीलाई मुकेशको मोटरसाइकलको बीचमा राखेर उपचार केन्द्र पुर्याइहाल्छु। तपाईँ मेरो साइकल लिएर त्यतै आउनुहोस्।
0: हुन्छ दाई, कत्रो घुम्नु गर्नुभयो, जाउँ छिटो जाउँ।
2: याद राख्नुहोस्, सर्पले डस्ता मोटरसाइकल स्वयंसेवी बोलाऊ, सर्पदंश उपचार केन्द्रकै ज्यान बचाऊ।
3: यदि समयमै उपचार गर्न सकेमा सर्पले डसेको व्यक्तिलाई बचाउन सकिन्छ र यसबाट हुने मृत्यु दर पनि कम गर्न सकिन्छ। सर्पले डसेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा लगिहाल्नुहोस्। यसले उक्त व्यक्तिको जीवन बचाउन ठूलो मदद गर्छ। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भनी पत्ता लगाउनका लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
4: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
5: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।

0: साक्षी जीवन जीवन जीवन बीमा जरूरी रिलायबल लाइफ सधैं भरिलाई।
1: कता हो काका लहर लहर गर्दै
2: कहाँ हुन्थ्यो बाबु? यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहानै दौडेको छु।
1: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
2: ल होइन, सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
1: हजुर, हाम्रा सेवाहरू,
2: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98-46-19-125 र 98-75-52-004।
3: यो बाइक बिग्रेर हैरानै पार्यो, जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
4: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
3: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
4: पैसा नपुगेर के भयो त? बाडगङ्गा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
3: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
4: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
5: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाडगङ्गा अटो ट्रेडर्स, बाडगङ्गा 1 बैरिया कपिल वस्तु।
6: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा, बाडगङ्गा अटो ट्रेडर्स। पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
5: सम्पर्क नम्बर 076-550-111, 98-570-31-363 र 98-019-43-064।
7: नमस्ते, आज हामी तपाईँलाई लालीसँग भेटाउँछौ। को हो लाली? लाली हामी प्यारी।

0: 아말레 미토
1: 가나디노운서
0: 아니 바바리
1: 바바리 가스말리노운서

0: Thank you.
1: वार्षिक साधारण सभा सम्बन्धी सूचना यस श्री सामुदायिक अपाङ्गता बचत तथा ऋण सहकारी संस्था लिमिटेड बाणगंगा नगरपालिका आठ जितपुर कपिलवस्तुको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 25औं वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा आयोजना हुन गइरहेको बेहोरा सम्पूर्ण आदरणीय शेयर सदस्यज्यूहरूमा जानकारी गराइन्छ। अत सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई पत्र पठाइएको जानकारी गराउँदछौ। कारणवश पत्र प्राप्त नभए यसै सूचनालाई आधार माने निर्धारित मिति समय र स्थानमा अनिवार्य रूपमा उपस्थिति भई साधारण सभालाई सफल बनाउन सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। सभा हुने विवरण मिति 2083 भदौ 14 गते आइतबार समय बिहान ठिक 11 बजे स्थान पंजाबी तड़का एन्ड पार्टी प्यालेस बाणगंगा नगरपालिका 4 ठाकुरापुर कपिलवस्तु संस्थाको कार्यालयदेखि करिब 50 मिटर उत्तरतर्फ 4 नम्बर तौलिहवा रोड अनुरोधक श्री सामुदायिक अपाङ्गता बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार कपिलवस्तु।
2: खुशीको खबर विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिलवस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
3: शुभारम्भको अवसरमा विशेष छुट थप जानकारीका लागि आले डेन्टल बाणगंगा 1 जितपुर कपिलवस्तु एभरेस्ट बैंक नजिकै।
2: बाणगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुको प्रस्तावना आह्वान सम्बन्धी सूचना। यस बाणगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुको आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत कार्यक्रम मध्ये प्रथम चौमासिकमा निम्न कार्यक्रमहरू सञ्चालनका लागि सूचना प्रकाशित गरी प्रस्तावना छनौट गर्नुपर्ने भएकाले इच्छुक कृषक समूह कृषि सहकारी संस्था तथा कृषि फर्महरूले यो सूचना पहिलो पटक प्रकाशित भएको मितिले 30 दिनभित्र अर्थात् 2083 5 महिना 31 गते भित्र बाणगंगा नगरपालिका कृषि विकास शाखामा निर्धारित ढाँचा अनुसारको प्रस्ताव पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ।
4: 50% अनुदानमा बिउ उत्पादन कार्यक्रम गहुँ न्यूनतम मापदण्ड कम्तीमा 30 कट्ठाको एउटै पलट हुनुपर्ने बिउको रूपमा प्रयोग तथा बिक्री वितरणको प्रतिबद्धता गर्नुपर्ने सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने 85% अनुदानमा साना सिंचाई मर्मत सम्भार तथा निर्माण न्यूनतम मापदण्ड कम्तीमा 3 बिघा सिंचाई हुनुपर्ने 50% अनुदानमा साना मेसिन औजार वितरण पावर टिलर मिनी टिलर रिपर कन्सेलर कम्बाइन्ड मिल र ज्याप प्लान्टर न्यूनतम मापदण्ड कृषि प्रयोजनमा मात्र प्रयोग गर्नुपर्ने पावर टिलर मिनी टिलर रिपर कन्सेलर कम्बाइन्ड मिल र ज्याप प्लान्टर मात्र माग गर्न सकिने 50% अनुदानमा मागमा आधारित व्यावसायिक कृषि विकास कार्यक्रम न्यूनतम मापदण्ड एकै ठाउँमा व्यावसायिक रूपमा कम्तीमा तरकारी 5 कट्ठा फलफूल 5 कट्ठा च्याउ 500 बल्ब बिउ उत्पादन 30 कट्ठा पुष्प 2 कट्ठा नर्सरी 1 कट्ठा हुनुपर्ने 50% अनुदानमा उन्नत बिउ वितरण गहुँ खाद्यान्न बालीको उन्नत बिउ उपयोगमा अनुदान गहुँ न्यूनतम मापदण्ड आफ्नो जग्गा वा भाडाको जग्गा हुनुपर्ने सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने
5: संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू कृषक समूह कृषि सहकारी कृषि फर्म जल उपभोक्ता समिति 2083 श्रावण 31 गते भित्र दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि नियमानुसार नवीकरण सूचीकृत भएको कृषक समूह कृषि सहकारी जल उपभोक्ता समितिको कार्यक्रम मागको निर्णयको प्रतिलिपि वडा कार्यालयको सिफारिस पत्र कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि छुट्टा छुट्टै कार्यक्रमको लागि छुट्टा छुट्टै निवेदन कृषक समूह कृषि सहकारी कृषि फर्म जल उपभोक्ता समितिको कार्यालय भवनमा राखिएको साइन बोर्डको फोटो कृषि विकास तथा कृषि पचास कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 को अनुसूचित 2 अनुसारको ढाँचामा प्रस्ताव तयार गरी पेश गर्नुपर्ने लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात सिरियल नम्बर 5 र 6 को लागि व्यक्तिगतको हकमा नागरिकताको प्रतिलिपि लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात र अनुसूचित 2 अनुसारको फर्मेट सहित बिउ माग सम्बन्धी निवेदन मात्र
4: नोट कृषि विकास तथा कृषि प्रसार कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 यस नगरपालिकाको वेबसाइट www.badganga.mun.gov.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ। पुनश्च आवेदनमा माग भए बमोजिमका सम्पूर्ण कागजात नपुग भएमा नगरपालिका कृषि समूह कृषि सहकारी कृषि फर्मको प्रस्ताव स्वीकृत गर्नका लागि बाध्य हुने छैन।
2: विस्तृत जानकारीका लागि बाणगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98413-52747 र 98576-29379।
0: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर साह्रै छ र बिरामी भएर बस्न खाना छैन हस्पिटल भेटिने होइन।
6: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको? यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल 4 नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्। त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
7: हजुर, विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र अस्पताल युनाइटेड हस्पिटल बाढगंगा 4 ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्ने सम्बन्धी हड्डी भाँचिएको रडहरु राख्ने निकाल्ने, महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू, एपेन्डिसाइटिस, पाठेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
6: 24 घण्टा सेवा उपलब्ध छ।
7: नभुल्नुहोला
6: विस्तृत जानकारीको लागि युनाइटेड हस्पिटल फोन 076-550-200।

0: आयो।
1: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 99.6 MHz।
2: यति बेला साँझको 6 बज्यो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
3: भुटेकोशी बाढ़ीको आज 6 दिन पनि खोजी तथा उद्धार कार्य चल्दै। सरकारद्वारा अन्तर्राष्ट्रिय समुदायसँग प्राविधिक सहयोगको अपील। भइरहेको उद्धार कार्यमा अन्तर्राष्ट्रिय टोली समेत परिचालन।
2: विपद व्यवस्थापन कोष परिचालनमा ढिलाइ नगर्न अर्थमन्त्री वाग्लेको निर्देशन। पुनर्निर्माणको काम पनि तीव्र पारिने। अत्यावश्यक नपरी हेलिकप्टर माग नगर्न विपद प्राधिकरणको अनुरोध।
3: बाढ़ी पहिरोपछि प्रभावित क्षेत्रमा स्वास्थ्य समस्या एवं संक्रामक रोगको

0: जोखिम, पिउने पानी, शौचालय र खानेकुरामा विशेष ध्यान दिन डाक्टरको सल्लाह।
1: खानेकुरामा पानीहरूको कुरामा कुनै ध्यान दिनु पर्यो, प्रकोपपछि हामीले अनुमान गर्न सक्ने या आवश्यक पर्यो भने त्यस्ता रोगहरूबाट बच्न सक्ने जुन उपायहरू सावधानी र व्यवस्थापनमा चाहिँ ध्यान दिनु पर्यो।
0: अमेरिकी हिरासतबाट भेनेजुएलाका पूर्व राष्ट्रपति मादुरोको पहिलो तस्विर सार्वजनिक, आफन्त र माया गर्ने सबैलाई उपहार स्वरूप तस्विर पठाएको उल्लेख।
2: र एसीसी प्रिमियर कप क्रिकेटमा नेपालको विजय शुरूआत, बहराइन 7 विकेटले पराजित।
3: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
4: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्ष बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषि तर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
3: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
4: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
3: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
4: फोन 056-421-2161, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौ।
5: सपना तपाईँको साथ हाम्रो, नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3 लाखसम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
6: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। रसुवाको भोटेको सीमा बुधबार आएको बाढ़ीपछि आज सोमबार 6ठौं दिन पनि खोजी तथा उद्धार कार्य चलिरहेको छ। अहिलेसम्म पनि अवस्था थाहा हुन नसकेकाहरूको खोजी तथा जोखिममा परेकाहरूको उद्धार कार्यलाई सुरक्षाकर्मी र स्थानीय बासिन्दाले निरन्तरता दिइरहेका छन्। तर उद्धार कार्यमा ढिलाइ हुँदा परिवार र आफन्त चिन्तामा छन्। अहिलेसम्म 903 जनाको शव भेटिएको छ। पछिल्लो तथ्याङ्क अनुसार 4,247 जना सम्पर्कविहीन छन्। विपद प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार बेपत्ता भएकाहरूको यकिन संख्या निर्धारण गर्न कठिन छ। उद्धार तथा खोजी कार्य भइरहेको हुँदा यो संख्या घटबढ़ हुन सक्छ। 10,451 जनाको भने उद्धार भइसकेको छ। सम्पर्कविहीन भएकाहरू सम्पर्कमा आउँछन् कि भन्ने आशमा परिवार र आफन्त रहेका छन्। उद्धार राहत तथा पुनर्स्थापनामा 20,819 सुरक्षाकर्मी खटिएका छन्। नेपाली सेना 8,722, नेपाल प्रहरी 7,894 र सशस्त्र प्रहरी 4,203 जना खटिएका छन्। बाढ़ीले विस्थापित भएका परिवारको राहत व्यवस्थापनका लागि पनि काम भइरहेको सरकारले जनाएको छ। शव व्यवस्थापन तथा शव संकलन तथा व्यवस्थापनको कामलाई स्थानीय प्रशासन र सम्बन्धित निकायले प्राथमिकता दिएर काम गरिरहेका छन्। हेलिकप्टर मार्फत त्रिशुली नदी उत्तर पश्चिम तर्फको नुवाकोट र रसुवाका बाढ़ी प्रभावितलाई खाद्यान्न, नुन तेल लगायत अत्यावश्यक सामग्रीको व्यवस्था गरी राहत वितरण तथा उद्धार कार्यलाई प्राथमिकता दिएको सरकारको भनाइ छ।
2: सरकारले रसुवा बाढ़ीका कारण प्रभावित भएका 38 देशका विदेशी नागरिकहरूको अवस्थाबारे विवरण संकलन भइरहेको जानकारी दिएको छ। सियादरबारमा आज आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले सम्बन्धित देशका दूतावासँगको समन्वयमा तथ्याङ्क अद्यावधिक गर्ने काम भइरहेको बताउनु भएको हो। प्रवक्ता पौडेल छेत्रीका अनुसार सरकारले विपदपछिको उद्धार र राहतका लागि अन्तर्राष्ट्रिय समुदायसँग प्राविधिक सहयोगको माग गरेको छ। सुरुङ मार्गमा हुन सक्ने उद्धारका लागि दक्ष टनल रेस्क्यू टोली पुरिएका शव फेला पार्न आईएसएआर जस्ता आधुनिक प्रविधि र शवहरू सुरक्षित राख्न थप फ्रिजरहरूको आवश्यकता रहेको उहाँले बताउनुभयो। शवको पहिचानका लागि फोरेन्सिक सहयोग, डीएनए परीक्षण गर्ने उपकरण र आवश्यक किट सहितको प्राविधिक सहयोग सरकारले माग गरेको छ। राहत वितरणका लागि केही सामग्रीहरूको आवश्यकता रहेको उल्लेख गर्दै प्रवक्ता छेत्रीले दीर्घकालीन पुननिर्माण तथा पुनर्स्थापनाका लागि विपद पछिको आवश्यकता मूल्यांकन सम्पन्न भएपछि मात्र थप सहयोगको खाका तय गरिने उल्लेख गर्नुभयो। उहाँले खोज उद्धार र राहत कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको समेत बताउनु भएको छ।
0: यस्तै अर्थमन्त्री डाक्टर सोनी मुआगले भोटेकोशी विपदबाट उत्पन्न समस्याको समाधान र पुनर्निर्माणका लागि सरकारले काम तीव्र रूपमा अघि बढ़ाउने बताउनु भएको छ। सिंहदरबारमा आयोजित सरोकारवाला निकायको बैठकमा उहाँले उद्धार, राहत र पुनर्निर्माणलाई थप व्यवस्थित बनाउन पाँचवटा छुट्टा छुट्टै कार्यदल अर्थात टास्क फोर्स गठन गरिने जानकारी दिनुभयो। अर्थमन्त्री वाग्ले भौतिक पूर्वाधार, सड़क, पुल, खानेपानी तथा सरसफाई र सुरुङ मार्ग उद्धारका लागि तत्काल कार्यदलहरूले काम शुरू गर्ने बताउनुभयो। साथै उहाँले विपद व्यवस्थापन कोषमा रकम जम्मा भए पनि लक्षित वर्गसम्म पुग्न नसकेको गुनासोप्रति सजग रहँदै ढिलासुस्ती नगरी तत्काल कोष परिचालन गर्न पनि निर्देशन दिनुभएको छ। पुनर्निर्माणका लागि छुट्टै प्राधिकरण बनाउने वा मौजूदा कानूनी संरचनाबाटै अघि बढ़ने भन्ने विषयमा थप छलफल गरिने अर्थमन्त्रीले जानकारी दिनुभयो।
2: पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले रसुवा बाढ़ीपछिको पुननिर्माणका लागि तीन दिनभित्र ठोस कार्य ढाँचा अर्थात फ्रेमवर्क पेश गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। सिंहदरबारमा आयोजित बैठकमा बोल्दै मन्त्री लम्सालले यस्तो निर्देशन दिनुभएको हो। उहाँले उद्धार र राहतको चरणसँगै अब पुननिर्माणको प्रक्रियामा प्रवेश गर्नुपर्ने बताउनुभयो। मन्त्री लम्सालले राष्ट्रिय योजना आयोग, मुख्य सचिव र विज्ञ सुशील गेवाली सहितको टोलीलाई विद्यमान ऐन कानूनको परिधिभित्र रहेर कार्य ढाँचा तयार पार्न निर्देश दिनुभएको हो। नयाँ संरचना खड़ा गर्दा समय लाग्ने भएकाले हालकै कानूनी व्यवस्थालाई टेकेर विगतको पुननिर्माण प्राधिकरण जस्तै शक्तिशाली र प्रभावकारी ढंगले काम गर्न सक्ने संयन्त्रको परिकल्पना गर्न उहाँले आग्रह गर्नुभयो। मन्त्री लम्सालले विपदको समयमा प्रमुख जिल्ला अधिकारीको कार्यालय र विपद व्यवस्थापन प्राधिकरण स्वत क्रियाशील हुनुपर्नेमा त्यसो हुन नसकेको भन्दै चासो व्यक्त गर्नुभयो। मन्त्री लम्सालले ठोस योजना र कार्यदलको जिम्मेवारी स्पष्ट भएपछि मात्रै थप निष्कर्षमा पुग्ने बताउनु भएको छ।
0: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अत्यावश्यक नपरी हेलिकप्टर मार्फत उद्धारको माग नगर्न आग्रह गरेको छ। आपतकालीन अवस्थामा अत्यावश्यक खोज तथा उद्धारका साथै राहत सामग्री ढुवानीका लागि हेलिकप्टरको प्रयोग गर्नुपर्छ भएकाले अनावश्यक काममा हेलिकप्टरको माग नगर्न प्राधिकरणले सम्बन्धित पक्षलाई आग्रह गरेको हो। न्यून प्रभावित, अप्रभावित तथा उच्च ठाउँमा सुरक्षित रहेका व्यक्तिबाट समेत हवाई उद्धारको माग भइरहेको प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो। भोटेकोशी बाढ़ीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका प्रभावित क्षेत्रबाट अहिलेसम्म 252 विदेशी र 3344 नेपाली गरी 3596 जनाको हवाई उद्धार भइसकेको प्राधिकरणको तथ्याङ्क छ। प्राधिकरणले वैकल्पिक मार्ग प्रयोग गर्न पनि सर्वसाधारणलाई अपील गरेको छ। धादिङ बेसी परेवाटार, नेपालटार, गजुरीटार, पिपलटार, आदमटार, बेलिनटार, केउरिनी हुँदै मासटार भएर पृथ्वी राजमार्गसम्म पुग्ने वैकल्पिक मार्ग सञ्चालनमा छ। त्यस्तै रसुवा जोड्ने वैकल्पिक मार्ग विदुर, ढिकुरे, चौघडा, आप्र, नर्जा, लच्याङ, सरमथाली, पाटीखर्क हुँदै बोगटीटार अर्थात पार्साङ ल्यामु राजमार्ग रसुवा कालिका स्थान धुन्चेसम्म चार चक्के साना गाड़ी सञ्चालन गरिएको छ।
2: रसुवाको भोटेकोशी नदीमा बुधबार आएको बाढ़ीका कारण प्रभावित भएको रसुवा गढ़ी जलविद्युत आयोजना आरएचपीएलको सुरुङभित्र खोजी कार्य पूरा भएको छ। त्यहाँ खोजी गर्दा कोही पनि मानिस फेला नपरेको नेपाली सेनाले जनाएको छ। सेनाका अनुसार सुरुङ झण्डै 250 मिटर लम्बाईको रहेकोमा खोजी टोली 225 मिटरसम्म भित्र पुगेको थियो, तर सुरुङमा कोही नभेटिएपछि उद्धार टोली फर्किएको छ। टोलीले सुरुङभित्र ड्रोन प्रयोग गरेर खोजी गरेको थियो। सुरुङभित्र कोही पनि मानिस फेला नपरेपछि नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोली धुन्चे फर्किएको प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले पनि जानकारी गराएको छ। भोटेकोशी बाढ़ीका कारण त्यस क्षेत्रका विभिन्न जलविद्युत आयोजनाको सुरुङमा फँसेका व्यक्तिको खोज तथा उद्धार कार्य भइरहेको छ। नुवाकोटको माथिल्लो त्रिशुली 3A र B को सुरुङमा नेपाली सेनाले आज पनि उद्धार कार्यलाई निरन्तरता दिएको छ।
0: तनहुँको देवघाट त्रिशुली नदीमा फेला परेका शवको व्यवस्थापन ब्यास नगरपालिका पाँच चैनपुर जंगल क्षेत्रमा गरिने भएको छ। भोटेकोशी बाढ़ीका कारण ज्यान गुमाएका तथा अहिलेसम्म पहिचान हुन नसकेका शवहरूको भविष्यमा पहिचान गर्न सकिने गरी जंगलमा व्यवस्थापन गर्न लागि हो। तनहुँका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले शव व्यवस्थापन अघि कानूनी तथा वैज्ञानिक प्रक्रिया पूरा गरिसकेको जानकारी दिनुभयो। शव पहिचानका लागि डीएनए नमूना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरेपछि मात्र शव व्यवस्थापन गरिने उहाँले बताउनु तनहु क्षेत्रमा 37 शव भेटिएकामा 24 शव पोखरा पठाइएको छ भने 14 शव प्रदेश अस्पताल दमौलीमा राखिएको छ। आवश्यक विवरण र नमूना सुरक्षित राखिने प्रशासनले जनाएको छ। शव व्यवस्थापन कार्य संवेदनशील भएकोले स्वास्थ्य सुरक्षा तथा स्थानीय प्रशासनको समन्वयमा आवश्यक मापदण्ड पूरा गरी काम अघि बढ़ाइएको छ।
2: रसुवाको भोटेकोशीमा बुधबार आएको बाढ़ीमा परि ज्यान गुमाएकाहरूको पशुपति आर्यघाट एवं भस्मेश्वर घाटमा निशुल्क दाह संस्कार गरिने भएको छ। पशुपति क्षेत्र विकास कोषले रसुवा बाढ़ी परि ज्यान गुमाएकाहरूको निशुल्क दाह संस्कार गर्ने गरी सबै व्यवस्था मिलाएको पशुपति क्षेत्र विकास कोष संचालक परिषदका सदस्य केदार मान भण्डारीले जानकारी दिनुभयो। निशुल्क दाह संस्कारका लागि शरद राज वैद्यलाई सम्पर्क गर्न पनि कोषले आह्वान गरेको छ। वैद्यको सम्पर्क नम्बर 9841229494 रहेको छ। अन्य थप जानकारी आवश्यक परेमा कोषको कार्यालयमा सम्पर्क गर्न सकिने संचालक परिषदका सदस्य भण्डारीले बताउनुभयो।
0: सीधा कुरा प्रस्त विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा बाढ़ी प्रभावित क्षेत्रमा रोगको जोखिम र सावधानी बारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
7: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
8: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
7: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
8: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
9: सुन त मेरो कपडा प्याकिङ गरिदेऊ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
10: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको टाउको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
9: ओहो यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
11: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 056-494-333-493-555।
7: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
8: पैसामा छ शक्ति, पैसामा छ सहारा।
7: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
8: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म,
7: यक्ष प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
8: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
7: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
8: इतिहास गाथा र कथा गाँठका कुरा।
7: गाँठका कुरा
8: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
0: <गाँठ का कुरा। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भोटेकोशी बाढ़ीको आज छैठौं दिन पनि खोजी तथा उद्धार कार्य चल्दै सरकारद्वारा अन्तर्राष्ट्रिय समुदायसँग प्राविधिक सहयोगको अपील, ज्यान गुमाउनेको संख्या 900 भन्दा धेरै, 4247 जना सम्पर्कविहीन, विपद व्यवस्थापन कोष परिचालनमा ढिलाइ नगर्न अर्थमन्त्री वाग्लेको निर्देशन, पुनर्निर्माणको काम पनि तीव्र पारिने, अत्यावश्यक नपरी हेलिकप्टर माग नगर्न विपद प्राधिकरणको अनुरोध लगायतका खबर प्रस्तुत गर्यौं।
2: नेपाल दर्पणमा अब बाँकी खबर। प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने बीच आज भेटवार्ता भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा भएको भेटमा रसुवाको भोटेकोशी नदीमा गएको बाढ़ीका कारण प्रभावित क्षेत्रमा सरकारद्वारा भइरहेका प्रयासबारे छलफल भएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो। भेटमा खोज उद्धार, राहत वितरण, प्रभावित नागरिकको पुनस्थापना लगायतका विषयमा छलफल भएको थियो। यस्तै आज प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी बाढ़ीका कारण निम्तिएको संकट समाधान गर्न सुरक्षा निकायका प्रमुखहरूसँग पनि छलफल गर्नुभएको छ। प्रधानमन्त्री शाहले प्रधान सेनापति अशोकराज सिग्देल लगायतसँग गरेको छुट्टा छुट्टै छलफलमा अहिलेसम्म भएका खोज उद्धार, राहत वितरण तथा व्यवस्थापनका विषयमा ब्रिफिङ लिनुभएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दाहालले जानकारी दिनुभयो।
0: बाढ़ी पहिरोपछि प्रभावित क्षेत्रमा विभिन्न खालका स्वास्थ्य समस्या र संक्रामक रोगको जोखिम उच्च हुन्छ। प्रभावित ठाउँमा मुख्य गरी दिशाजन्य, पानीजन्य र खानाजन्य रोगहरू देखिन सक्छन्। झाडा पखाला अन्य रोगले अवस्था थप जटिल बन्न सक्छ। यसका लागि पूर्व तयारी र बेलैमा सावधानी अपनाउनु पर्ने खाँचो छ। भोटेकोशी बाढ़ीको झण्डै एक हप्ता हुन लाग्यो। यो बाढ़ीबाट प्रभावित क्षेत्रमा स्वास्थ्य समस्याको जोखिम छ। अहिले बाढ़ी प्रभावित क्षेत्रमा रोगहरूको सम्भावित जोखिमबारे साथी सम्झना महर्जनले टेको अस्पतालका संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनलाई सोध्नु भएको छ।
1: विशेष गरेर बाढ़ी पहिरो आउँदाखेरि विभिन्न प्रकारका रोगहरू फैलन सक्ने सम्भावना रहन्छ र जहाँ चाहिँ स्वच्छ खानेकुरा अथवा यो जुन शौचालयको कुरा छ समस्याहरू त्यो ठाउँमा देखिन सक्ने भएको हुनाले रोगहरू फैलिन सक्ने सम्भावना रहन्छ। यसमा विशेष गरेर पानीबाट फैलिने खालको रोगहरू त्यो बढी देख्ने सम्भावना हामीले देख्दछौँ र त्यो सँगसँगै अब धेरै मान्छेहरू एकै ठाउँमा बस्नुपर्ने अवस्था आयो भने पनि श्वास प्रश्वासबाट खोकेर सार्ने खालका रोगहरू पनि देखिन सक्ने सम्भावना रहन्छ र बाहिर अस्थायी रूपमा हामी बस्नुपर्ने अवस्थामा त अब किराहरूले पनि टोकेर सक्छन्। किराहरू जस्तो हामीले स्कट टाइपस गराउने खालको जुन किरा छ अथवा अरू विभिन्न प्रकारका किराहरूले टोकेर हुने खालको समस्याहरू पनि देख्न सक्छ। समग्रमा चाहिँ सुरुमा हामीले सम्भवतः पानीजन्य जुन रोगहरू छ संक्रामक रोगहरू त्यसप्रति अझ बढी सुरुतिर सचेत हुनुपर्ने म देख्छु।
12: खाने पानीमा चाहिँ के सावधानी अप्नाउने?
1: अब खाने पानीमा अब त्यो बेलामा प्रदूषित हुने नै भए नै त्यो कारणले गर्दाखेरि अब उद्धारको लागि जाने विभिन्न संघ संस्थाहरू पनि हुन सक्दछ जसले चाहिँ अब पीड़ित हुनुहुन्छ यस्तो खालको अवस्थामा उहाँहरूलाई अब सहयोग गर्ने हेतुले जाने हो। अब उहाँहरूले खानेकुरा र पानीहरू दिनुहुन्छ उहाँहरू चाहिँ अलिकति स्वच्छ र सुरक्षित छ भन्ने खालको चाहिँ त्यो एस्योरेन्स दिनुपर्ने हुन्छ ताकि ढुक्क भएर उहाँले पिउन या खान सके पनि उहाँहरूको अवस्था छ त्यो अवस्थाले गर्दाखेरि नै आफूले नै अब सम्हाल्न पाइरहेको हुँदैन। त्यस्तो अवस्थामा अब खानेकुरा पानी कहाँ पकाउने अथवा भन्नुहोस् निर्मलकरण गर्ने भन्ने कुराहरू चाहिँ एकदमै अलिक गाह्रो हुन्छ। पानीहरू बाँड्छौ दिन्छौ त्यो चाहिँ अलिक बढी सहयोगी संस्थाहरूले ध्यान दिनु पर्यो।
12: अब खानेकुराको यहाँले कुरा गर्नुभयो, अब बाढ़ी पहिरो आएको ठाउँमा पकाएर खाने खुवाउने तत्कालै सम्भव नहुँदाखेरि काँचो खाने अथवा तयारी खानाहरू दिने चलन पनि छ। के सावधानी अप्नाउने, कस्तो खानेकुराहरू चाहिँ खाने खुवाउने व्यवस्था मिलाउने हो?
1: अब यो बेलामा चाहिँ अलिकति बाध्यता पनि हुन्छ तत्कालको लागि त्यो खानेकुराहरू त्यो जुन बुट्याउन गर्ने छ त्यसमा नै त्यो सुरक्षित हुनु पर्यो भन्ने चाहिँ मुख्यतः हो। अब त्यो बेलामा अलिकति खानेकुरामा म यही खान्छु यो गर्छु भन्नलाई अलिकति गाह्रो हुने भएको हुने इमर्जेन्सी भनौँ न एक प्रकारको त्यो स्थिति परिस्थिति सिर्जना हुने भएको हुनाले छिटोभन्दा छिटो उहाँ विस्थापितहरूको व्यवस्थापनमा सम्बन्धित निकायले ध्यान दिन्छ।
12: प्रभावित हुनुहुन्छ ती व्यक्तिहरूले चाहिँ के कस्ता सावधानी अप्नाउने?
1: त्यही त मैले शौचालय भन्छु किन भन्दाखेरि हामीले अब दिशा पिसाबको व्यवस्थापन एकदम ध्यान दिनुपर्ने देख्छु मैले रोगहरू सर्न सक्ने सम्भावना हुन्छ। त्यो कारणले गर्दाखेरि उहाँहरूले जुन शौचालयको छ त्यो चाहिँ अलिकति ध्यान दिनुपर्छ भन्ने मलाई लाग्छ। खानेकुराहरूमा पनि सकेसम्म अब हुनु त सबै कुराहरू सम्भव नहुन सक्छ खानेकुरा पनि तपाईँहरू ढुक्क चाहिँ हुनु पर्यो कि यो सुरक्षित छ कि छैन भन्ने कुराहरू छ।
12: विशेष अब यो बेला अप्नाउने सावधानी बुँदागत रूपमा भन्नु पर्दाखेरि चाहिँ के हुन सक्छ?
1: दुई पक्ष छ, यहाँ सहयोग गर्ने र स्वयं जो विस्थापित हुनुहुन्छ जो त्यसमा मर्कामा हुनुहुन्छ प्राकृतिक प्रकोप समस्या पर्नुभएको छ. दुवैले यहाँ सावधानी अपनाउनु पर्ने मैले देख्छु. समस्यामा पर्नुभएको छ उहाँले खानेकुरा पानीहरूकोमा कस्तो खालको कहाँबाट आउँदैछ भन्ने कुरामा कुनै रूपमा ध्यान दिनु पर्यो. चिन्ता अब घरवासको कुराहरू अथवा परिवारलाई कहाँ के राख्ने भन्ने कुरा पक्कै पनि महत्वपूर्ण हुन्छ पहिला. तर त्यो सँगसँगै हामीले आफ्नो स्वास्थ्यको ख्याल पनि गर्नुपर्ने म देख्दछु. पानी अथवा जुन खानेकुराहरू आइरहेको छ त्यो कस्तो खालको छ भन्ने कुरामा अलिकति सतर्कता अपनाउनु पर्यो भन्ने लाग्छ मलाई. र सकेसम्म सफा पानी चाहिँ कहीँ न कहीँ व्यवस्थित होस्. मानिसहरू एक ठाउँ बस्दाखेरि अब यो अहिले पछिल्लो समयमा रुगाखोकी पनि एकदम बढ़िरहेको छ. एकअर्कालाई सार्न सक्ने सम्भावना त्यहाँ पनि रह्यो. त्यसले गर्दा त्यो खालको अवस्था पनि उहाँले हेरिदिनु पर्ने हुन्छ. अब जति सकिन्छ अब त्यो तत्काल इमर्जेन्सी कुरा हो सबै सकिन्छ भने यस्ता कुराहरूमा ध्यान दिनु पर्यो. प्राकृतिक प्रकोपपछि हामीले अनुमान गर्न सक्ने या आवश्यक पर्यो भने त्यस्ता रोगहरूबाट बच्न सक्ने जुन उपायहरू छ त्यसलाई चाहिँ हामीले तत्काल सावधानी र व्यवस्थापनमा चाहिँ ध्यान दिनु पर्छ.
0: उहाँ हुनुहुन्थ्यो टेकु अस्पतालका संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन. नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला.
13: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा. बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ. न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान.

0: नेपालको एकमात्र डीटीएच सेवा डिश हो,
1: डिश हो खुशीको कनेक्शन।
2: दाँतको सामान्य उपचारदेखि जटिल दन्त उपचारसम्म अब एउटै विश्वासिलो गन्तव्य डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर।
3: डर्माडेन्टमा उपलब्ध छ सम्पूर्ण दन्त उपचार सेवा, नियमित दाँत जाँच, स्केलिङ तथा पोलिसिङ, फिलिङ, रुट क्यानल, दाँत निकाल्ने, डेन्टल इम्प्लान्टदेखि आकर्षक मुस्कानका लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दन्त चिकित्सकबाट।
2: दाँत सम्बन्धी सम्पूर्ण जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्
3: डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर, पाटन हस्पिटल रोड, लगनखेल। सम्पर्क 01-5454-66, व्हाट्सएप 98-65-44-24-96।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। विश्व खाद्य कार्यक्रमबाट प्राप्त 29 टन सहित 30 टन खाद्य सामग्री भोटेपछि बाढ़ीबाट प्रभावित रसुवा र नुवाकोटका नागरिकका लागि पठाइएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयका अनुसार 30 टन भन्दा धेरै खाद्य सामग्री बाढ़ीबाट प्रभावित क्षेत्रमा पठाइएको हो। यो खाद्यान्न गाड़ीबाट रसुवा र नुवाकोटतर्फ पठाइएको मन्त्री गीता चौधरीको सचिवालयले जनाएको छ।
4: अमेरिकाले गएको बुधबार आएको रसुवाको बाढ़ीपछि नेपाल भ्रमण गर्ने आफ्ना नागरिकका लागि ट्राभल एडभर्टाइजरी जारी गरेको छ। नेपालमा रहेको दूतावासले विशेष गरी रसुवाको बाढ़ी प्रभावित क्षेत्रमा यात्रा नगर्न भनेको हो। दूतावासले रसुवागढ़ी टिमुरे स्याफ्रुवेशी क्षेत्र र नेपाल चीन सीमानाकामा लेभल 4 को चेतावनी दिँदै त्यहाँ नजान भनेको हो। बाढ़ीपछि रसुवा क्षेत्रको यातायात र संचार अवरूद्ध भएको, उद्धार कार्य चलिरहेको र थप बाढ़ी पहिरोको जोखिम रहेको दूतावासको सूचनामा उल्लेख छ।
5: काठमाण्डु जोड्ने मुख्य सड़क नागढुंगा मुगलिन खण्डको कृष्णभीरमा सड़क अवरूद्ध भए पनि काठमाण्डु उपत्यकामा अत्यावश्यक सामग्रीको आपूर्ति अभाव नहुने सरकारी निकायले जनाएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार बजारमा पर्याप्त मात्रामा खाद्यान्न मौजदात रहेकाले तत्काल आवश्यक वस्तु अभाव हुने छैन। काठमाण्डु उपत्यकामा वैकल्पिक सड़कबाट खाद्य वस्तु आपूर्ति गरिने व्यवस्था भइसकेको मन्त्रालयको भनाइ छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यासको आपूर्ति वैकल्पिक मार्गबाट निरन्तर गरिने जनाएको छ। वाणिज्य विभागले बजार अनुगमनलाई तीव्र बनाउने भएको छ। विभागले भोलिदेखि काठमाण्डु उपत्यकामा 10 वटा विशेष टोली परिचालन गरी अनुगमन थाल्ने जनाएको छ।
4: गएको असार 23 गतिको पहिरोको कारण अवरूद्ध मेची राजमार्गमा आजदेखि गाड़ी चल्न थालेका छन्। मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका 9 इलाम राजदुवाली सड़क खण्ड मरमत गरेपछि आज बिहानदेखि साना गाड़ी चल्न थालेका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिनुभएको राष्ट्रिय समाचार समितिले जनाएको छ। ठूला र मालबाग गाड़ीलाई भने अहिले वैकल्पिक सड़क तिल्केनी सिमल गोलाई र मेची करिडोर केचना कञ्चनजंघा सड़क प्रयोग गर्न आग्रह गरिएको छ।
5: गोर्खाको चुमनुब्री गाउँपालिका 7 सिकम्पार चौरी खर्क पारी जंगलमा पहिरो खस्ता स्यार खोला आज बिहान केही बेर थुनिएको छ। स्यार खोला बुढ़ी गण्डकीको सहायक खोला हो। पहिरो खस्ता झण्डे आधा घण्टा स्यार खोलामा पानी कम बगेको थियो। यो सँगै तल्लो क्षेत्रमा जोखिम कम रहेको तर चनाखो रहन चुमनुब्री गाउँपालिकाले आग्रह गरेको छ। छेकम्पार वर्षामापन केन्द्रका अनुसार यस वर्ष अहिलेसम्म यहाँ सबैभन्दा धेरै वर्षा हिजो 32.3 मिलिमिटर मापन भएको देखिएको छ। यसैकारण पहिरो गएको हुन सक्ने महाशाखाको प्रारम्भिक अनुमान छ। यसैबीच आज दिउँसो बागमती गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँ तथा कोशी मधेश कर्णाली र सुदूरपश्चिम प्रदेशका 1-2 ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा भएको छ। आज राति कोशी बागमती र गण्डकी प्रदेशको हिमाली पहाड़ी र तराई भाग तथा लुम्बिनी प्रदेशका पहाड़ी भागका 1-2 ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ।
4: शेयर बजार लगातार 6 कारोबार दिन घटेको छ। हप्ताको पहिलो कारोबार दिन शेयर बजार सूचक नेप्से घटेकोमा आज 43.8 अंकले घटेर 2513.42 बिन्दुमा झरेको छ। नेप्से भदौ 4 गते यता घटिरहेको छ। आज उत्पादन र प्रशोधन बाहेक सबै समूहको उपसूचक घटेकोमा निर्जीवन बीमा समूह 5% ओह्रालो लागेको छ। भोटेको सीमा आएको बाढ़ीले जलविद्युत आयोजना तथा ऊर्जा पूर्वाधारमा ठूलो क्षति पुर्याएसँगै यसको असर निर्जीवन बीमा क्षेत्रमा देखिएको हो।
5: नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले रसुवाका बाढ़ी पहिरो र डुबान पीड़ित को उद्धार राहत तथा पुनर्स्थापनाका लागि पार्टीको तर्फबाट 1,20,00,000 रूपियाँ सहयोग गर्ने घोषणा गर्नुभएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा आयोजित कार्यक्रममा उहाँले रकम सहयोगबारे जानकारी दिनुभएको हो। यसअघि हिजो कांग्रेसले 1,00,00,000 रूपियाँ सहयोग गर्ने जनाएको थियो।
4: नेपाल दर्पणमा अब एउटा विदेशको खबर. भेनेजुएलाका पूर्व राष्ट्रपति निकोलस मादुरोले अमेरिकी हिरासतबाट दुईवटा तस्विर सार्वजनिक गर्नुभएको छ. उहाँ गएको जनवरीदेखि अमेरिकी हिरासतमा हुनुहुन्छ. अमेरिकी विशेष फौजले भेनेजुएलाको राजधानी काराकासबाट मादुरो र उहाँकी पत्नी सिलियालाई पक्राउ गरी अमेरिका पुर्याएको थियो. मादुरो दम्पतिलाई लागू औषध ओसार पसार र अवैध रूपमा बन्दुक राखेको आरोपमा न्यूयोर्कको ब्रुकलिनमा रहेको एक केन्द्रमा राखिएको छ. यद्यपि मादुरो दम्पतिले भने आरोप अस्वीकार गर्दै आउनुभएको छ. उहाँले तस्विरहरू आफ्ना नाति नातिना केटाकेटी र माया गर्ने सबै असल मानिसका लागि सानो उपहार स्वरूप पठाएको उल्लेख गर्नुभएको छ. अमेरिकी हिरासतबाट सार्वजनिक भएका मादुरोका ती दुई तस्विरमा उहाँले खरानी रंगको ट्र्याक सुट लगाएको र हातले भिक्टोरी साइन अर्थात शान्तिको संकेत देखाइरहेको देखिन्छ.
5: नेपाल दर्पणमा अब खेल खबर. एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले बहरानलाई हराउँदै विजयी शुरूआत गरेको छ. मलेसियाको बांगीमा रहेको वाईएसडी यूकेएम क्रिकेट ओभलमा आज भएको खेलमा नेपालले बहरानलाई 7 विकेटले हरायो. बहरानले दिएको 88 रनको लक्ष्य नेपालले 21 ओभरमा 3 विकेट गुमाएर भेटायो. नेपालका अर्जुन कुमारले अभिजित 36, रोहित पौडेलले 19 रन बनाए. बहरानका इमरान जावेद अनवरले 3 विकेट लिए. यस अघि टस हारेर ब्याटिङ गरेको बहराइनले 36 ओभर 2 बलमा सबै विकेट गुमाएर 87 रन बनाएको थियो. बहराइनका फियाज अहमदले सबैभन्दा धेरै 15 रन बनाए. नेपालका कप्तान सन्दीप लामिछानेले 5, ललित राजवंशीले 3 र करण केसीले 2 विकेट लिए.
4: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं. आजका मुख्य खबरका शीर्षक फेरि एकपटक.
5: भोटेपछि बाढ़ीको आज 6ठौं दिन पनि खोजी तथा उद्धार कार्य चल्दै. सरकारद्वारा अन्तर्राष्ट्रिय समुदायसँग प्राविधिक सहयोगको अपील. भइरहेका उद्धार कार्यमा अन्तर्राष्ट्रिय टोली समेत परिचालन.
4: विपद व्यवस्थापन कोष परिचालनमा ढिलाइ नगर्न अर्थमन्त्री वाग्लेको निर्देशन. पुनर्निर्माणको काम पनि तीव्र पारिने. अत्यावश्यक नपरी हेलिकप्टर माग नगर्न विपद प्राधिकरणको अनुरोध.
5: बाढ़ी पहिरोपछि प्रभावित क्षेत्रमा स्वास्थ्य समस्या एवं संक्रामक रोगको जोखिम. पिउने पानी, शौचालय र खानेकुरामा विशेष ध्यान दिन डाक्टरको सल्लाह.
4: अमेरिकी हिरासतबाट भेनेजुएलाका पूर्व राष्ट्रपति मादुरोको पहिलो तस्विर सार्वजनिक. आफन्त र माया गर्ने सबैलाई उपहार स्वरूप तस्विर पठाएको उल्लेख.
5: र एसीसी प्रिमियर कप क्रिकेटमा नेपालको विजयी शुरूआत. बहराइन 7 विकेटले पराजित.
4: आजको नेपाल दर्पण सकिएको छ. प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र मदन पौड्याल पनि विदा हुन्छौं. उमालेको वा शुद्धिकरण गरिएको पानी पिउने गरौं. नमस्कार.

0: तपाईको गाउँ शहरमा हुन गइरहेका तीज सँग सम्बन्धित प्रतियोगिता तथा कार्यक्रमहरू टेलिभिजन तथा सामाजिक सञ्जालबाट विश्वभर प्रसारण गर्न सामुदायिक टेलिभिजन बुद्ध आवाजलाई सम्झनुहोस्।
1: सम्पर्कका लागि सामुदायिक टेलिभिजन बुद्ध आवाज, बागडिङ्गा नगरपालिका 4 गजेहेडा कपिल वस्तु, फोन नम्बर 98570-51181, 98570-50757, 98470-12979।

0: खुसीको खबर विगत चार दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिल वस्तुको चार नम्बर जितपुरमा यही श्रावण चार गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
1: शुभारम्भको अवसरमा विशेष छुट, थप जानकारीका लागि आले डेन्टल बाढगंगा एक जितपुर कपिल वस्तु एभरेस्ट ब्याङ्क नजिकै

0: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
1: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाड जोड्ने नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
0: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुटो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यापिएको, भाँचिएको, हाड जोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
1: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ बुटवल, साझा हस्पिटलको अगाडि।
0: सम्पर्क नम्बर 071-534-905, 071-553-905 र मोबाइल 98-570-78-010।
2: तरकारी बालीमा पकेट विकास कार्यक्रम माग सम्बन्धी सूचना। बारगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुबाट आर्थिक वर्ष 2013
0: बारगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुको प्रस्तावना आह्वान सम्बन्धी सूचना। यस बारगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम मध्ये प्रथम चौमासिकमा निम्न कार्यक्रमहरू सञ्चालनका लागि सूचना प्रकाशित गरी प्रस्तावना छनौट गर्नुपर्ने भएकाले इच्छुक कृषक समूह, कृषि सहकारी संस्था तथा कृषि फर्महरूले यो सूचना पहिलो पटक प्रकाशित भएको मितिले 30 दिनभित्र अर्थात् 2083/5/31 बारगंगा नगरपालिका कृषि विकास शाखामा निर्धारित ढाँचा अनुसारको प्रस्ताव पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ।
1: 50% अनुदानमा बिउ उत्पादन कार्यक्रम गहुँ, न्यूनतम मापदण्ड कम्तीमा 30 कट्ठाको एउटै पलट हुनुपर्ने, बिउको रूपमा प्रयोग तथा बिक्री वितरणको प्रतिबद्धता गर्नुपर्ने, सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने, 85% अनुदानमा साना सिंचाई मर्मत सम्भार तथा निर्माण, न्यूनतम मापदण्ड कम्तीमा 3 बिघा सिंचाई हुनुपर्ने, 50% अनुदानमा साना मेसिन औजार वितरण, पावर टिलर, मिनी टिलर, रिपर, कन्सेलर, कम्बाइन्ड मिल र ज्याप प्लान्टर, न्यूनतम मापदण्ड कृषि प्रयोजनमा मात्र प्रयोग गर्नुपर्ने, पावर टिलर, मिनी टिलर, रिपर, कन्सेलर, कम्बाइन्ड मिल र ज्याप प्लान्टर मात्र माग गर्न सकिने, 50% अनुदानमा साना सिंचाई मर्मत सम्भार तथा निर्माण, न्यूनतम मापदण्ड कम्तीमा 3 बिघा सिंचाई हुनुपर्ने, 50% अनुदानमा साना मेसिन औजार वितरण, पावर टिलर, मिनी टिलर, रिपर, कन्सेलर, कम्बाइन्ड मिल र ज्याप प्लान्टर न्यूनतम

0: कार्यक्रम न्यूनतम मापदण्ड एकै ठाउँमा व्यावसायिक रूपमा कम्तीमा तरकारी 5 कट्ठा फलफूल 5 कट्ठा च्याउ 500 बल्ब बिउ उत्पादन 30 कट्ठा पुष्प 2 कट्ठा नर्सरी 1 कट्ठा हुनुपर्ने 50% अनुदानमा उन्नत बिउ वितरण गहुँ खाद्यान्न बालीको उन्नत बिउ उपयोगमा अनुदान गहुँ न्यूनतम मापदण्ड आफ्नो जग्गा वा भाडाको जग्गा हुनुपर्ने सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने
1: संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू कृषक समूह कृषि सहकारी कृषि फर्म जल उपभोक्ता समिति 2083 श्रावण 31 गते भित्र दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि नियमानुसार नवीकरण सूचीकृत भएको कृषक समूह कृषि सहकारी जल उपभोक्ता समितिको कार्यक्रम मागको निर्णयको प्रतिलिपि वडा कार्यालयको सिफारिस पत्र कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि छुट्टा छुट्टै कार्यक्रमको लागि छुट्टा छुट्टै निवेदन कृषक समूह कृषि सहकारी कृषि फर्म जल उपभोक्ता समितिको कार्यालय भवनमा राखिएको साइन बोर्डको फोटो कृषि विकास तथा कृषि पचास कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 अनुसूचित 2 अनुसारको ढाँचामा प्रस्ताव तयार गरी पेश गर्नुपर्ने लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात सिरियल नम्बर 5 र 6 लागि व्यक्तिगतको हकमा नागरिकताको प्रतिलिपि लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात र अनुसूचित 2 अनुसारको फर्मेट सहित बिउ माग सम्बन्धी निवेदन मात्र
0: नोट कृषि विकास तथा कृषि प्रसार कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 यस नगरपालिकाको वेबसाइट www.बागंगामुन.gov

0: Ladies and gentlemen, may I have your attention, please? 3, 2, 1.
1: 89.6
2: खुलेका छन्, कहाँ जाने होला?
3: कोरियन भाषा पढेर कोरिया जाने भनेको, कहाँ जाने होला? खै मेसै पाइएन।
4: मलाई त विदेश जाने होइन, कम्प्युटर र आइटी स्किल सिकेर राम्रो जब गर्न मन छ। कहाँ जाने होला, कहाँ सिक्ने होला?
5: अरे चिन्ता लिनु पर्दैन, तपाईँको सबै खोजको एउटै गन्तव्य डिजिटल इन्टरनेसनल एकाडेमी गोरुसिङे कपिलवस्तु। यहाँ त स्टुडेन्ट तथा वर्किङ भिजामा जापान जान चाहनेहरूका लागि तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। अनि विगत लामो समयदेखि दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा जापानिज, कोरियन, आइल्स र पीटी अध्ययन गराई युके, क्यानाडा, जापान र कोरिया जस्ता देशहरूमा सयौं विद्यार्थीलाई पठाउन सफल भएको छ नि। साथै बेसिकदेखि एडभान्स लेभलसम्मका कम्प्युटर तथा आइटी कोर्सहरू पनि सञ्चालन हुँदैछन्।
4: प्र्याक्टिकल प्रोजेक्ट ट्रेनिङ, इन्टर्नसिप र जब प्लेसमेन्टको सुविधा सहित गुणस्तरीय तालिम पनि उपलब्ध छ।
5: विदेश जाने सपना होस् या आईटी क्षेत्रमा सफल करियर बनाउने लक्ष्य, आजै डिजिटल इन्टरनेसनल एकाडेमी गोरुसिङेमा भर्ना हुनुहोस्।
2: हाम्रो शाखा कार्यालय तौलिहवा जिल्ला प्रशासन कार्यालय अगाडि रहेको छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् 0675901989 र 97627386341।
4: डिजिटल इन्टरनेसनल एकाडेमी, आजको भाषा, भोलिको उज्जवल भविष्य।

0: सुरक्षित जीवन जीना जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैव भरी लाए।
1: यो बाइक बिग्रेर हैरान नै पार्यो। जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
2: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
1: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
2: पैसा नपुगेर के भयो त? बारगङ्गा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
1: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
2: हो नि, आकर्षक टिभीएस बाइक
1: लिएर हैरानै पार्यो। जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
2: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
1: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
2: पैसा नपुगेर के भयो त? बारगङ्गा अटो टेरसमा

0: नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाणगंगा अटो ट्रेडर्स बाणगंगा एक बैरिया कपिल वस्तु
1: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा बाणगंगा अटो ट्रेडर्स पुरानो झन्झट छोडौ नयाँ टिभीएस छोडौ
0: सम्पर्क नम्बर 076-550-111 98-570-31-363 र 98-019-43-064
2: होइन कहाँबाट लिएर आउनुभयो यस्तो गहना न डिजाइन राम्रो छ हेर्नुहोस् त यो हार यो बाला म त लाउँदिन है
3: अब के गर्नु त राम्रै त छ नि कहाँ राम्रो डिजाइन छ कुन सुन चाँदी पसल राम्रो हो जानेको मान्छेले भने पो थाहा हुन्छ नि
2: ल तपाईँ पनि बिहान भरि सम्झाए न्यू अर्घाची ज्वेलर्स बाणगंगा नगरपालिका चार जितपुरमा जानुहोस् भनेको होइन भनेको सुन्ने होइन आफ्नो मनले ल्याउने हो पैसा मात्र स्वाहा
3: लौ लौ त्यसो भने जान्त नि न्यू अर्घाची ज्वेलर्स तिर त्यही फेरि यी गहना कच्चा कुचुक्क पारेर तिम्रा डिजाइनका गहना ल्याउँला भयो त
4: हजुर विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाँची ज्वेलर्स 4 नम्बर जितपुर तौलिहवा रोड कृषि विकास बैंकको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ
5: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो
6: थप जानकारीका लागि न्यू अर्घाखाँची ज्वेलर्स 4 नम्बर जितपुर तौलिहवा रोड कृषि विकास बैंकको अगाडि
7: न्यू अर्घाखाँची ज्वेलर्स प्रोप्राइटर गोकुल खनाल मोबाइल 98-079-85-26 र 98-470-82-790
8: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz
9: यति बेला साँझको 8 बज्यो

0: देश सरकारसँग स्थानीय तहका सरकारहरूसँग मिलेर काम गर्नु
1: सिडिओ कार्यालयहरू विपद प्राधिकरण अटोमेटिक एक्टिभेट हुनु पर्थ्यो. धेरै ब्युरोक्रटाइज गर्दा फलानो गर्दाखेरि वी आर लुजिङ टाइम.
2: हामीलाई रेस्क्यूको लागि रेस्क्यूमा काम लाग्ने खालको जस्तो अब टनेललाई खुलाउनको लागि टनेल रेस्क्यू टिमको आवश्यकता.
3: रसुवा बाढीमा परि अहिलेसम्म 939 जनाको शव फेला. 3925 सम्पर्क विहीन. डीएनए कलाई रहतको नमूना दिन बेपत्ताका परिवारलाई प्रहरीको आग्रह. बाढीमा बैंकरको 60 करोड़को सम्पत्ति नष्ट. आपतकालीन रकम उपलब्ध गराउन जलवायु हानि नोक्सानी कोषलाई सरकारले पठायो पत्र. चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रको नारायणी नदीबाट मात्रै 72 शव सेनाले निकाल्यो. विश्व खाद्य कार्यक्रमबाट प्राप्त 29 टन खाद्य सामग्री बाढ़ी प्रभावित क्षेत्रमा पठाइयो. साथमा प्रमुख खबर संक्षेप. नेपाली रेडियो नेटवर्कमा आज र जनता जान्न चाहन्छन् अहिलेको नेपाली खबरमा.

0: घर को खुशी, घर घर में एलजी, एलजी लाइफ्स गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, जो तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबरमा सबैभन्दा पहिले आजको खास खबर। सरकारले भुटेकोशी बारी प्रभावितहरूको भावनामा खेलवाड़ गर्न थालेको आरोप लागेको छ। तत्काल उद्धारको पर्खाईमा रहेकाहरूसम्म सरकारी संयन्त्र पुग्न नसक्दा भावनामाथि खेलवाड़ भएको आरोप लागेको हो। सिंगु राज्य संयन्त्र खोज तथा उद्धारमा अरात्र खटिए पनि प्रभावितहरूको संख्या अत्यधिक हुँदा गुनासै गुनासा आएका छनृ

0: आवाज सुन्दाखेरि हामीलाई बचाऊ भनेर आवाज आएको, त्यो अक्सिजन कोठाको पाइपबाट बाहिर आवाज आइरहेको छ, पत्तिसाको आवाज आइरहेको छ, मेरो ज्वाइँको पनि आवाज आइरहेको छ, म एकदम पीडा महसुस गर्दिनँ, मैले काखमा नजाने अब कसलाई भन्ने हामीले।
1: सरकार खोज तथा उद्धारमा श्रेय लिने होडबाजीमा लागेको छ। स्थानीय र प्रदेश सरकारसँग समन्वय शून्य देखिएको छ। स्थानीय र प्रदेशका जनप्रतिनिधिहरूले काम नगर्ने देखाउन र त्यसको जस लिएर आगामी चुनाव फेस गर्ने सरकारको रणनीति बाहिर देखिन थालेको छ। केही दिन अघि कांग्रेस र एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई सत्तारूढ़ रासपा सांसद आशिका तामाङले थर्काउनु भएको थियो। यो रासपाको चुनावी तयारीको ट्रेलर भएको आरोप लागेको छ। सरकारको नेतृत्व गरेको दलकी सांसद आशिका तामाङले तीन दिन अघि वडाध्यक्षलाई राहत वितरणमा थर्काए पनि बाढ़ी प्रभावितहरू भने छ दिन हुँदासम्म खाने गाँस र बस्ने बाँसको समस्या भोगिरहेका छन्। सरकारको कोषमा जम्मा भएको रकम राहत रकम समेत पीड़ितले पाउन सकेका छैनन्। आशिकाले वडाध्यक्षलाई थर्काउँदा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको रकम तत्काल निकासा गर्न गुहार माग्नु परेको छ। अर्थमन्त्री वाग्लेले कोषमा रकम थुप्रिएको तर पीड़ितले पाउन सक्ने अवस्था नबनेको वास्तविकता खुलाइदिनु भएको छ।
2: पालिकाहरूलाई रकम दिने कुराहरूमा यसलाई अघि कार्यविधि छ, संयन्त्र छ, होइन, कानूनले नमिल्ने कुराहरू गर्न मिलेन, तर धेरै ब्युरोक्रेटाइज गर्दा फलानो गर्दाखेरि वी आर लुजिङ टाइम। अहिले पब्लिक पर्सेप्सन के छ भने यता राहतको उद्धार कोषमा तिमीहरूको पैसा थुप्रिरहेछ, यहाँ पैसा भएन भन्ने पनि गुनासो छ। सो यसलाई चाहिँ अब अर्थको संयन्त्रबाट हामीले पठाइसकेका छौँ, होइन, यता छुट्टै हाम्रो विविधबाट, तर यो राहत उद्धार कोषबाटै पनि गर्यो भने यसले राम्रो सन्देश दिन्छ। पिपलले त एक्सपेक्टेसनका साथ यो सरकारले दुरुपयोग गर्दैन, हाम्रो पैसो सम्बन्धित ठाउँमा जान्छ भनेर अहिले यो चाहिँ ओहिरिएको कारण एउटा त्यो थियो। यसलाई हामीले तुरन्तै आज नै उपाध्यक्षज्यूलाई र मुख्य सचिवज्यूलाई मैले रिक्वेस्ट गरेँ, आज नै तपाईँहरू यसमा चाहिँ यो फण्ड मोबिलाइजेसन कसरी गर्ने भन्ने हो।
1: सरकारका अर्थमन्त्री वाग्ले कोषबाट स्थानीय तहमा रकम निकासा गर्न निर्देशन दिइरहनु भएको छ। तर सरकारकै पूर्वाधार मन्त्री सुनिल लम्सालले भने सांसद आशिका तामाङको जस्तै स्थानीय तह एक्टिभ नभएको दोष लगाउनु भएको छ। मन्त्री र रासपा सांसदका कुरा सुन्दा रमितै रमिता देखिएको छ। पूरै राज्य संयन्त्र सक्रिय हुँदा समेत खोज तथा उद्धार प्रभावकारी हुन नसकेको तथ्यलाई मन्त्री लम्सालले स्थानीय तहलाई दोषारोपण गरेर आफू उम्कने प्रयास गर्नुभएको छ।
2: विपद आयो त वडा अटोमेटिक एक्टिभेट हुनुपर्थ्यो, अटोमेटिक पालिका एक्टिभेट हुनुपर्थ्यो, अटोमेटिक प्रदेश एक्टिभेट हुनुपर्थ्यो, अटोमेटिक हाम्रो सिडिओ कार्यालयहरू विपद प्राधिकरण अटोमेटिक एक्टिभेट हुनुपर्थ्यो। अब यो एक्टिभेट किन भएन, त्यसको ल्यागिङहरू के थियो, अब सबै कुरा क्यालकुलेट गरेर कानूनहरू के संशोधन गर्नुपर्ने हो, नयाँ कानून कस्तो बनाउनु पर्ने हो, त्यो कुराकोलाई पनि अब योजना आयोगलाई नै यो कुराको जिम्मा दियौँ हामीले। त्यसलाई पनि अब त्यसलाई चाहिँ एकदम हार्ड एन्ड पास दिनै दिन भन्दैन, तर केही समय लिएर अब भविष्यमा विपद आयो भने अटोमेटिक राज्यको संयन्त्र एक्टिभेट भएर थप कसैले पनि कोही पनि नभए पनि अटोमेटिक त्यसको रेस्क्यू रिलिफ रेस्टोरेसन काम अगाडि बढ्ने तरिकाले मेकानिजम परिकल्पना गर्नु होला।
1: सत्तारूढ़ दल रासपाले भोटेपछि बाढ़ी प्रभावितहरूको नाममा राजनीति गरेको उसका सांसद र मन्त्रीकीय अभिव्यक्तिले छर्लङ्ग पारेको छ। यो विपदको समयमा आफ्नो वा अर्को हेर्ने समय होइन। अबको चुनावमा भोट तान्ने र कांग्रेस एमालेका जनप्रतिनिधिलाई काम नलाग्ने देखाउने बेला पनि यो होइन। समन्वय गरेर नागरिकको जीवन बचाउने समय हो यो। तर सरकार श्रेय जति आफै लिने र दोष जति अरूको थाप्लोमा हालिदिने प्रपञ्चमा लागेको देखिएको छ। सबैले खुला हृदयबाट गरेको सहयोगलाई सरकारले राजनीति गरेको आरोप नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लगाउनु भएको छ।
3: वास्तवमा प्रदेश सरकारसँग स्थानीय तहका सरकारहरूसँग मिलेर काम गर्नुपर्छ, त्यसका लागि होइन। श्रेयाको लागि जब सबै पोलिटिकल पार्टीहरूले भनेकै छन् श्रेयाको होडबारी कसैले गर्दैन, यो साझा दुःख हो र समस्याको संयुक्त प्रयासबाट समाधान खोज्छौँ भनेर सबैले भनेको छ, यो राजनीतिक विषय होइन भनेको छ, यसमा राजनीति गरिन्न भनेको छ, सरकारलाई साथ दिन हामी तयार छौँ भनेको छ, हाम्रो पार्टीले अगाडि बढेर यस कुरालाई बोलेको छ, तर सरकार साधन स्रोतहरू एकछिनका लागि हेलिकप्टर सरकारले लियो, त्यसपछि यो नेपाल माउन्टेनियरिङ एसोसिएसन जस्ता रेस्क्यु कार्यहरूमा दक्षता हासिल भएका संस्थाहरू छन्, उनीहरू विभिन्न अप्ठ्यारा परिस्थितिहरूमा हिमालमा त्यस्तामा फसेका मान्छेहरूको कसरी रेस्क्यु गर्ने त्यो गरिआएका छन्। अब त्यो कुराहरू उनीहरूलाई खोजी कार्य गर्न पनि दिइएन, हेलिकप्टर भाडामा लिएर प्रयोग गर्न पनि दिइएन र उनीहरूको दक्षताको मदत पनि लिएन।
1: कोशी बारीले सरकारको आलोचना हुन थालेपछि सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेको दौड़धूप चलेको छ। दिउँसो प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गर्नुभएका सभापति लामिछानेले साँझ राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल गर्नुभएको छ। राष्ट्रपति पौडेललाई सभापति लामिछानेले भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढ़ी र त्यसबाट भएको क्षतिसँगै उद्धार र राहतका लागि भइरहेको गतिविधिबारे ब्रिफिङ गराउनु भएको लामिछानेको सचिवालयले जनाएको छ। सरकारले खोज तथा उद्धारमा स्वदेशी मात्रै होइन विदेशी सहयोग लिन पनि कन्जुसै गरेको आरोप लगाएको छ। बाढ़ीले बगाएकाहरूको शव अझै फेला पर्न सकेको छैन, सम्पर्क विहीन भएकाहरू जीवितै फेला पर्ने सम्भावना कम हुँदै गएको छ, तर सरकार आफूले नसक्ने काममा समेत विदेशी सहयोग आह्वान गर्न ढिलो गरिरहेको छ, जसको प्रभावितहरूले आलोचना गरिरहेका छन्। सहयोग माग्न ढिलो गरेको गुनासोमा परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर छेत्रीले विदेशी सहयोग प्राप्त हुन थालेको जवाब दिनुभएको छ।
4: यो सहयोग के चाहिएको भन्ने विषयमा त हाम्रो गभर्मेन्टको धारणा स्पष्ट नै छ, हामीलाई रेस्क्यूको लागि रेस्क्यूमा काम लाग्ने खालको, जस्तो अब टनेललाई खुलाउनको लागि टनेल रेस्क्यू टिमको आवश्यकता, त्यस्तै त्यो पुरिएका बडीहरूलाई पत्ता लगाउनको लागि लाइडार टेक्नोलोजी लगायतका अरू प्राविधिक सहयोगहरू, त्यस्तै भेटिएका बडीहरूलाई हामीले लामो समय राख्नको लागि हामीलाई फ्रिजर्सहरूको आवश्यकता पर्ने भएको हुनाले फ्रिजर्सहरू, कति फ्रिजर्सहरू त आइ पनि सकेका छन् र कति बाटोमा छन् होइन, अनि त्यस्तै अन्य खालको जस्तो डेड बडीजहरूको डीएनए अनालिसिस गर्ने फोरेन्सिक टाइपको सपोर्ट र त्योसँग सम्बन्धित इक्विपमेन्ट्सहरू, सामानहरू, किट्सहरू।
1: सरकार श्रेय लिने होडबाजीमा लाग्दा प्रभावितहरूको विचल्ली भएको छ। मानवीयतामा राजनीति गर्दा यति बेला सरकारको चौतर्फी आलोचना भएको छ, अब पनि सरकार श्रेय लिने काममा लाग्छ कि पीड़ितको ज्यान बचाउने काममा, तिनै तहका सरकारसँग समन्वय गर्छ त्यो भने उसको काम गराइने नै देखिनेछ। नेपाली खबरमा अब आज दिनभरका प्रमुख खबर संक्षेप, साथमा खबर सहयात्री उषा किरण।
5: रसुवा बाढ़ीका कारण मृतकको संख्या 939 पुगेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अहिले साँझ 6 बजेसम्म 939 जनाको शव फेला परेको हो। प्राधिकरणका अनुसार हालसम्म सबैभन्दा बढ़ी चितवनमा 279 जनाको शव फेला परेको छ। पूर्वी नवलप्रासीमा 216, पश्चिम नवलप्रासीमा 169, नुवाकोटमा 95, गोरखामा 65, धादिङमा 55, तनहुमा 38 र रसुवामा 23 जनाको शव फेला परेको छ। यस्तै साँझसम्मको तथ्याङ्क अनुसार 3925 जना सम्पर्कविहीन छन्, जसमध्ये 168 जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन्। यता भोटेकोशीमा आएको बाढ़ीले बगाएका 72 शव चितवन राष्ट्रिय निकुञ्जको नारायणी नदीबाट सेनाले निकालेको छ। 10 पदौमा आएको बाढ़ीपछि खटिएको श्री नयाँ गोरखगणले 71 शव नदीबाट निकालेको हो। चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको उक्त गणले आफ्नो क्षेत्रभित्रबाट 72 शव निकालेर प्रहरीलाई बुझाएको हो। सरकारले अन्तर्राष्ट्रिय हानि नोक्सानी कोषसँग आपतकालीन कोष तत्काल उपलब्ध गराउन अनुरोध गरेको छ। अर्थमन्त्री डाक्टर सोनी मुवागले र कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीको संयुक्त हस्ताक्षरमा कोषको संचालक समिति बोर्डका सह अध्यक्षहरूलाई सम्बोधन गर्दै आज एक आधिकारिक पत्र पठाइएको हो। भोटेकोशी नदी बेसिनमा हालै आएको विनाशकारी बाढ़ीबाट भएको व्यापक जनधनको क्षतिपछि सरकारले विशेष बैठक बसेर यो निर्णय लिएको हो। कृषि वन तथा पर्यावरण मन्त्रालय जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख डाक्टर महेश्वर ढकालले विशेष निर्णय मार्फत तत्काल वित्तीय सहयोग उपलब्ध गराउन औपचारिक पत्र लेखेको जानकारी दिनुभयो। पत्रमा भोटेकोशी बाढ़ीलाई उच्च हिमाली क्षेत्रबाट शुरू भएको चरम वायुजन्य विपदको रूपमा उल्लेख गरिएको छ। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीका कारण प्रभावित नुवाकोटको माथिल्लो त्रिशुली 3B को सुरुङमा नेपाली सेनाले आज उद्धार कार्यको प्रयास तीव्र पारेको छ। नेपाल सरकारको अनुमतिमा भदौ 13 गते चिनिया उद्धार टोली आफै निजी हेलिकप्टर लिएर नुवाकोटको त्रिशुली पुगेको थियो। उक्त टोली नेपाली सेनासँग समन्वय गरी माथिल्लो त्रिशुली 3B को सुरुङ क्षेत्र पुगेको हो। लगत्तै यो टोलीले माथिल्लो त्रिशुली 3B को सुरुङ क्षेत्रमा रेकी गरेको थियो। चिनिया उद्धार टोलीले सोही दिन रसुवाको माथिल्लो त्रिशुली 1 जल आयोजनामा पनि रेकी गरेको थियो। नेपाल प्रहरीले भोटेकोशी बाढ़ीका कारण सम्पर्कविहीनको परिवारलाई डीएनए परीक्षणका लागि रगतको नमूना उपलब्ध गराउन प्रहरीले आग्रह गरेको छ। बाढ़ीपछि बेपत्ता भएका स्वदेशी तथा विदेशी नागरिकको परिवारलाई डीएनए परीक्षणका लागि रगतको नमूना उपलब्ध गराउन प्रहरीले आग्रह गरेको हो। बाढ़ी प्रभावित क्षेत्रबाट फेला परेका शव तथा शरीरका अंगको वैज्ञानिक परीक्षण गरी बेपत्ता व्यक्तिसँग मिलान गरेर पहिचान गर्ने प्रक्रिया अघि बढ़ाइएको प्रहरीले जनाएको छ। नेपाल प्रहरीले पहिचान प्रक्रिया सहज बनाउन बेपत्ता व्यक्तिका आफन्तमध्ये बाबु आमा छोरा वा छोरीलाई डीएनए नमूना उपलब्ध गराउन आग्रह गरेको छ। नेपालमा रहेका आफन्तले ताजा रगतको नमूना फ्रेस ब्लड उपलब्ध गराउन 2 प्रति पासपोर्ट साइजको फोटोसहित नेपाल प्रहरी अस्पताल महाराजगंज स्थित प्याथोलोजी ल्याब नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ। विदेशमा रहेका बेपत्ता व्यक्तिका प्रथम श्रेणीका आफन्तले सम्बन्धित देशको आधिकारिक फरेन्सिक प्रयोगशालामा डीएनए प्रोफाइलिङ गराउनुपर्नेछ। प्राप्त डीएनए प्रोफाइलको सफ्ट कपी तुलना तथा पहिचानका लागि नेपाल प्रहरीको आधिकारिक इमेलमा पठाउन प्रहरीले आग्रह गरेको छ। विश्व खाद्य कार्यक्रमबाट प्राप्त 29 टनसहित 30 टन खाद्य सामग्री बाढ़ीबाट प्रभावित रसुवा र नुवाकोटका नागरिकका लागि पठाइएको छ। सो खाद्यान्न सवारी साधन मार्फत रसुवा र नुवाकोटतर्फ पठाइएको कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीको सचिवालयले जनाएको छ। विपदबाट प्रभावित नागरिकलाई तत्काल खाद्य सहायता उपलब्ध गराउने उद्देश्यले राहत सामग्री सम्बन्धित प्रभावित क्षेत्रमा पठाइएको हो। भोटेकोशी बाढ़ीबाट प्रभावित क्षेत्र लगायतका स्थानमा अबको केही दिन वर्षा हुने सम्भावना रहेकाले सतर्क रहेर उद्धारमा खटिन जल तथा मौसम विज्ञान विभागले अपील गरेको छ। बाढ़ीले अस्तव्यस्त बनेका रसुवा नुवाकोट धादिङ र गोर्खा क्षेत्रका पहाड़ी र हिमाली भेगका केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले विभागले सचेत गराएको हो। भोटेकोशी बाढ़ीका कारण 544 वटा मालवाहक तथा सार्वजनिक सवारी क्षतिग्रस्त भएको साथै करिब 501 जना मजदूर सम्पर्कविहीन भएको प्रारम्भिक तथ्याङ्क निकालिएको छ। नेपाल यातायात स्वतन्त्र मजदूर संगठनका अध्यक्ष भीम ज्वाला राईका अनुसार अहिलेसम्म 1 जनाको मृत्यु पुष्टि भएको छ। 17 जना श्रमिक सम्पर्कमा आएका छन्। करिब 563 जना श्रमिक प्रभावित भएको राईको भनाइ छ। एलपी ग्यासका ठूला बुलेट काठमाडौँ वितरण नसक्ने स्थिति सिर्जना भएपछि सम्भावित अभावलाई ध्यानमा राख्दै वैकल्पिक आपूर्ति व्यवस्थाको तयारी अगाडि बढ़ाइएको छ। उद्योग मन्त्रालयले काठमाडौँमा ग्यास आपूर्ति कसरी सहज बनाउन सकिन्छ भन्ने विषयमा गृह कार्य शुरू गरेको हो। धादिङको कृष्णवीरमा सड़क भाँसिएपछि ग्यास बुलेटहरू ग्यास बोकेर काठमाडौँ आउन तत्कालका लागि सम्भव देखिएको छैन। नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले रसुवा बाढ़ी पहिरो र डुबान पीड़ितको उद्धार राहत तथा पुनर्स्थापनाका लागि पार्टीका तर्फबाट 1,20,00,000 रूपियाँ सहयोग गर्ने घोषणा गर्नुभएको छ। यता संसद बैठक आह्वानका लागि प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक मंगलबार बस्ने भएको छ। आज कांग्रेस संसदीय दलका नेता विश्वराज आङदेम्बेको ध्यानाकर्षण पत्र बुझ्दै सभामुख डोलप्रसाद अर्यालले मंगलबार नै कार्यव्यवस्था परामर्श समिति बैठक बोलाएर संसद बैठक सञ्चालनको टुंगो लगाउने बताउनु भएको हो। बाढ़ीले घरबार गुमाएका र विस्थापित भएर आश्रय स्थलमा बसिरहेका नागरिकका लागि अभिनेत्री एलिजा गौतम सहयोगको हात लिएर धादिङ पुग्नु भएको छ। उहाँले गल्छी गाउँपालिका 3 स्थित धादिङ क्याम्पसमा आश्रय लिएर बसेका बाढ़ी पीड़ितलाई खाना खुवाउनु भएको छ। गत भदौ 10 गते रसुवा नुवाकोट हुँदै धादिङसम्म आएको बाढ़ीले विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। बाढ़ीपछि घरमा बस्ने अवस्था नभएपछि गल्छी स्थित धादिङ क्याम्पसमा आश्रय लिइरहेका परिवारसम्म गौतम पुग्नु भएको हो। उहाँले पीड़ितहरूसँग भेटेर उहाँहरूको अवस्था बुझ्नुका साथै खाना वितरण गर्नुभएको थियो। भदौ 10 गते गएको रसुवा बाढ़ीका कारण प्रभावित क्षेत्रमा विभिन्न बैंकका शाखाहरूले 60 करोड़ रूपियाँ प्रत्यक्ष क्षति बेहोरेका छन्। नेपाल बैंकर्स संघका अनुसार बाढ़ी प्रभावित क्षेत्रमा विभिन्न 12 बैंकका 16 शाखा कार्यालय थिए। कुल शाखा मध्ये 15 शाखा कार्यालयमा पूर्ण क्षति भएको छ भने एउटा शाखा कार्यालय क्षतिग्रस्त अवस्थामा छ। प्रभावित बैंकका सबै शाखाहरूमा 78,204 जना निक्षेपकर्ता रहेको संघले जनाएको छ। नेपाल प्रहरीले रसुवाको बाढ़ीपछि नदीजन्य पदार्थमा समस्या हुन सक्ने भन्दै भोटे कोशी र त्रिशुली नदीका माछा तथा नदीजन्य पदार्थ नखान आग्रह गरेको छ। भोटेकोशीमा बाढ़ीसँगै बगेर आएका सब मृत जीव जन्तु तथा अन्य फोहोरजन्य र प्रदूषित पदार्थका कारण पानीमा हानिकारक किटाणु मिसिएकाले नदीबाट निकालेका माछा तथा अन्य खाद्य पदार्थ नखान प्रहरीले आग्रह गरेको हो। यस्तै ती नदीको पानी नपिउन प्रहरीले आग्रह गरेको छ। भोटेकोशी तथा आसपासका नदी किनाराबाट माछा एवं अन्य नदीजन्य खाद्य पदार्थ निकाल्ने, घरमा लैजाने वा खाने जस्ता कार्य नगर्न प्रहरीले सबैलाई सूचित गरेको छ। दूषित पानी तथा खाद्य पदार्थको प्रयोगले हैजा, झाडा पखाला, छालामा संक्रमण लगायत रोग फैलिन सक्छ। नेपाल संघको सीमावर्ती क्षेत्रमा गत साता आएको विनाशकारी बाढ़ीबारे अनलाइनमा गलत सूचना फैलाएको आरोपमा चीनमा कम्तीमा 12 जनामाथि कार्यवाही गरिएको छ। चीनको सार्वजनिक सुरक्षा मन्त्रालयले जारी गरेको सूचना अनुसार विपदका विषयमा जनतालाई भ्रमित पार्ने उद्देश्यले झुटा सूचना सिर्जना तथा प्रसार गरेको आरोपमा 10 जनालाई प्रशासनिक कार्यवाही गरिएको हो। नेपालले एसीसी प्रिमियर कपमा विजय शुरूआत गरेको छ। बहराइन विरूद्ध 7 विकेटको जीत निकालेको हो। सोमबार मलेसियाको यूकेएम यूएसटी ओभलमा बहराइनले प्रस्तुत गरेको 88 रनको लक्ष्य नेपालले 21 ओभरमा 3 विकेट गुमाएर पूरा गरेको हो।
6: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% र 3 लाखसम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा। कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
7: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
8: ए भतिज, त एकाएक शाकाहारी भइसले कमजोर होला है कमजोर।
9: ल काका, भेजिटेरियन हुँदै म कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि।
8: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
9: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
10: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
11: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।
8: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
12: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब नेपाली रेडियो नेटवर्कमा आज साथमा हुनुहुन्छ सहयात्री सुनिल कोइराला।
13: रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढ़ीले सड़क, पुल, बत्ती, जलविद्युत आयोजना र सीमावर्ती पूर्वाधारहरूलाई तहस नहस बनाएको छ। सयौंको ज्यान गएको छ भने ठूलो संख्यामा नागरिक अझै सम्पर्कविहीन छन्। बाढ़ीपछि बनेको प्राकृतिक अवरोधका कारण थप बाढ़ीको जोखिम समेत देखिएको छ। यस्तो अवस्थामा उद्धार टोलीले हिलो, भग्नावशेष, तीव्र बहाव र भौगोलिक कठिनाईसँग जुधिरहेका छन्। यही संकटको बीचमा एउटा पात्र सबैको केन्द्रबिन्दुमा परेका छन्। उनी हुन् गृहमन्त्री सुदन गुरूङ। के गरे उनले, के गरे रहेका छन् र उनको यति धेरै चर्चा छ। जब विपत्ति शुरू भयो, गृहमन्त्री कमाण्ड सेन्टरबाट सिधै फिल्डमा पुगे। भोटेकोशीमा बाढ़ी आएको खबरपछि सरकार खोज, उद्धार र राहतमा केन्द्रित भयो। प्रधानमन्त्री बालेन्द्र शाहले तत्काल उद्धार तीव्र पार्न निर्देशन दिए। गृहमन्त्री सुदन गुरूङले सुरक्षा निकाय तथा विपद व्यवस्थापन संयन्त्र परिचालन गरे। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका टोली परिचालित भए। हेलिकप्टरलाई उद्धार तथा राहतका लागि तयारी अवस्थामा राखियो। गृहमन्त्री त्यतिमै रोकिएनन्। उनले आपतकालीन बैठक बोलाए, सुरक्षा निकायको परिचालनबारे समन्वय गरे र प्रभावित क्षेत्रको अवस्थालाई प्रत्यक्ष रूपमा पछ्याए। त्यसपछि उनी आफै प्रभावित क्षेत्रतर्फ पुगे। उनले काठमाडौँ बसेर निर्देशन दिएनन्, फिल्डमै पुगेर कमाण्ड सम्हाले। अहिले गृहमन्त्री सुदन गुरूङको फिल्डमा खटिएको फोटो भिडियो भाइरल भएका छन्। देश विदेशका संचार माध्यमले उनको चर्चा गरेको छ। आम नागरिकले उनको तारीफ गरेका छन्। यसको एउटै कारण छ, उनी फिल्डमा छन्, पीड़ित र प्रभावित सँगै छन्, सेना र प्रहरीसँगै छन्, मृतकको आफन्तसँगै छन्, सबैलाई सान्त्वना र हौसला दिइरहेका छन्। यसअघिका गृहमन्त्रीबाट यस्तो व्यवहार र अपनत्व नपाएका नागरिकलाई उनको कार्यले चोटमा मलहम लगाइदिएको छ, सान्त्वना दिइरहेको छ र उनीसँगै खोजी उद्धारमा खटिने प्रेरणा दिइरहेको छ। उनी उद्धारकर्मीहरूसँग संवाद गरिरहेका देखिन्छन्। सुरक्षा निकायका अधिकारीहरूसँग ब्रिफिङ लिइरहेका देखिन्छन्। घाइते तथा प्रभावित नागरिकको अवस्था बुझिरहेका देखिन्छन्। बेपत्ता परिवारका सदस्यसँग भेटिरहेका देखिन्छन्। कतिपयले उनको फिल्ड वर्कलाई सफलता र प्रशंसासँग तुलना गर्न नहुने बताइरहेका छन्। उनीहरूको भनाइ छ, फिल्डमा पुग्नु आफैमा उद्धारको सफलता होइन, फिल्डमा पुगेर सही निर्णय लिनु, सही संयन्त्र परिचालित गर्नु, स्रोत साधन सही ठाउँमा पुर्याउनु र अन्तिम नागरिकसम्म राहत पुर्याउनु नै वास्तविक परीक्षा। के यो परीक्षामा सरकार पूर्ण प्रतिबद्ध भएर लागेको छ? उपलब्ध विवरण अनुसार बाढ़ीपछि सरकारको प्रतिकार्यमा केही महत्वपूर्ण कदम देखिन्छन्। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई खोज तथा उद्धारमा परिचालन गर्नु, हेलिकप्टर मार्फत उद्धार तथा राहतको व्यवस्था गर्नु, प्रभावित क्षेत्रका नागरिकलाई सुरक्षित स्थानतर्फ सार्ने काम अघि बढ़ाउनु, गृहमन्त्रीको नेतृत्वमा विपद सम्बन्धी आपतकालीन बैठक बोलाउनु, सड़क तथा यातायात जोखिमलाई ध्यानमा राख्दै विभिन्न मार्गमा यात्रा नगर्न आग्रह गरिनु, प्रभावित जिल्लामा तत्काल राहतका लागि रकम निकासा गरिनु, प्रभावित क्षेत्रमा हेलिकप्टर सञ्चालन र इन्धन व्यवस्थालाई प्राथमिकतामा राखिनु, उद्धारका लागि आवश्यक उपकरण तथा ड्रोन लगायत प्रविधिको प्रयोग सहज बनाइनु, सरकारको आधिकारिक वेबसाइट सञ्चालनमा ल्याइनु जहाँ हराएका तथा फेला परेका व्यक्तिको विवरण, सहयोगको माग, आपतकालीन नम्बर र सरकारी उद्धार र राहत सम्बन्धी सूचना राखिनु आफैमा सकारात्मक फलका संकेतहरू हुन्। सबैभन्दा ठूलो पक्ष भनेको गृहमन्त्री आफै मैदानमा खटिदा निर्णय र फिल्ड गतिविधि बीचको दूरी भत्तै घटेको छ। गृह मन्त्रालयका लागि सबैभन्दा ठूलो र कठिन कार्य भनेको बेपत्ताको खोजी गर्नु हो। यो विपत्तिको सबैभन्दा पीड़ादायी पक्ष भनेको बेपत्ताको ठूलो संख्या छ। भोटेकोशीको बाढ़ीले मानिस मात्र बगाएन, सड़क, पुल, भवन र सम्पर्क सञ्चाल समेत बगायो। कतिपय क्षेत्रमा सड़कबाट पुग्न सक्ने अवस्था छैन। कतिपय ठाउँमा हेलिकप्टर समेत जोखिममा छन्। थप बाढ़ीको सम्भावनाले उद्धारकर्मीलाई समेत जोखिममा पारेको छ। त्यसैले खोजी उद्धार कार्यलाई सरकारले पहिलो प्राथमिकता दिनु स्वाभाविक मात्र होइन, आवश्यक पनि हो। अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले समेत उद्धारको मुख्य ध्यान जीवित मानिसको खोजीमा केन्द्रित रहेको भन्दै गृहमन्त्री सुदन गुरूङ र नेपाल सरकारको कामको प्रशंसा गरिरहेका छन्। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई धन्यवाद दिइरहेका छन्। विपत्तिका बेला नेपाल कसरी एक ढिक्का बनेको छ भन्ने सन्देश प्रवाह गरिरहेका छन्। विदेशी नागरिकको उद्धारमा नेपाल सरकारले देखाएको सक्रियताले पनि अन्तर्राष्ट्रिय चासो बढ़ाएको देखिन्छ। रसुवा हुँदै कैलाश मानसरोवर जाने मार्गमा ठूलो संख्यामा विदेशी पर्यटक तथा तीर्थयात्री समेत प्रभावित भएका थिए। भारत, अमेरिका, बेलायत, अस्ट्रेलिया, मलेसिया लगायत विभिन्न देशका नागरिक सम्पर्क विहीन भएको प्रारम्भिक विवरण सार्वजनिक भयो। यसले रसुवाको विपत्तिलाई नेपालको आन्तरिक विपत्तिमा मात्र सीमित राखेन, यो अन्तर्राष्ट्रिय चासोको विषय बन्यो। नेपालका उद्धार टोलीले विदेशी नागरिकको समेत खोज तथा उद्धार गर्नु पर्यो। नेपाली सेनाले तिमुरे क्षेत्रबाट विदेशी नागरिक सहित ठूलो संख्यामा मानिसको उद्धार गरेको विवरण सार्वजनिक भएको छ। त्यसैले गृहमन्त्रीको संकट व्यवस्थापन शैलीलाई अन्तर्राष्ट्रिय संचार माध्यमले पनि नियालिरहेका छन्। गृहमन्त्रीलाई उद्धार अभियानका जिम्मेवार नायकका रूपमा चित्रित गरिरहेका छन्। जाँदा जाँदै यति भन्नै पर्छ, विपत्को मूल्यांकन क्यामेरामा देखिएको उपस्थितिले होइन, परिणामले हुन्छ। किनकि अहिले पनि हजारौं परिवारहरू आफ्ना आफन्तको खोजीमा छन्। अझै धेरै नागरिक सम्पर्क विहीन छन्। कतिपय सड़क तथा पुल सञ्चालनमा आएका छैनन्। जलविद्युत आयोजनाका सुरुङमा फँसेकाहरूको खोजी चुनौतीपूर्ण छ र सबैभन्दा ठूलो कुरा विपत्तिको पूर्ण क्षति अझै स्पष्ट भइसकेको छैन। त्यसैले अहिलेको मुख्य प्रश्न गृहमन्त्री कतिपटक फिल्डमा गए होइन, मुख्य प्रश्न हो उनको नेतृत्वमा कति मानिस जीवित उद्धार भए, कति बेपत्ताको खोजी भयो, कति परिवारले राहत पाएर कति समयभित्र राज्य प्रभावित नागरिकसम्म पुग्यो। यो प्रश्न इतिहासले वर्तमानका गृहमन्त्री, नेपाल सरकार र सुरक्षा निकायलाई पक्कै सोध्नेछ। तर संकटको समयमा गृहमन्त्री सार्वजनिक रूपमा सक्रिय देखिनु, सुरक्षा निकायसँग प्रत्यक्ष र फिल्डमै समन्वय गर्नु, उद्धारलाई पहिलो प्राथमिकता बनाई पूरै संयन्त्र उद्धारमा परिचालित गर्नु, प्रभावित नागरिक तथा उद्धारकर्मीसँग प्रत्यक्ष संवाद हुनु आफैमा महत्वपूर्ण कुरा हुन् र यसले नै गृहमन्त्री, सरकार र सुरक्षा निकायप्रति आम मानिसको भरोसा र विश्वास बढ़ेको देखिन्छ। विपदका बेला नागरिकले सरकारलाई देख्न चाहन्छन्, सरकार सरकारको उपस्थिति चाहन्छन्, सरकारको साथ चाहन्छन्। गृहमन्त्रीले त्यही गरे र गरिरहेका छन् जो विपदमा परेका नागरिक चाहन्छन्। रसुवाको बाढ़ीमा गृहमन्त्री सुदन गुरूङले देखाएको प्रारम्भिक चरणको सक्रियता प्रशंसनीय छ, यसको प्रशंसा गर्नै पर्छ। तर मूल्यांकन पूरा भएको छैन। अब उनले देखाउनु पर्ने अर्को चरण छ बेपत्ताको खोजी, जलविद्युत आयोजनामा फँसेकाको उद्धार, मृतकको पहिचान, पीड़ित परिवारलाई राहत, विस्थापितको सुरक्षित पुनर्स्थापना, सड़क पुल विद्युत र संचार पुनः संचालन, सीमावर्ती क्षेत्रको पुनर्स्थापना र अन्तत भविष्यमा यस्तै विपत्ति आउँदा कम क्षति हुने प्रणाली निर्माण। यही चरणमा मात्र सुदन गुरूङको नेतृत्वलाई विगतका गृहमन्त्रीसँग वास्तविक रूपमा तुलना गर्न सकिनेछ। रसुवाको विपत्तिले सुदन गुरूङ र वर्तमान बालेन्स सरकारलाई एउटा ठूलो परीक्षा लिएको छ। तर यो परीक्षा र यसका कार्यहरू प्रचारमुखी हुनु हुँदैन, यो त केवल परिणाम देखाउने अवसर हो। अब इतिहासले यो सरकार र हाम्रो पुस्तालाई सोध्ने एउटै प्रश्न हुनेछ, रसुवाको बाढ़ीमा गृहमन्त्री वा प्रधानमन्त्री कतिपटक घटनास्थल पुगे भन्ने होइन, उनको नेतृत्वमा राज्य कति छिटो नागरिकसम्म पुग्यो र पुगेर के गर्यो, सक्ने परिणाम दियो कि दिएन, समन्वय गर्यो कि गरेन, निस्वार्थ सेवामा लाग्यो कि लागेन भन्ने नै हो। किनकि पहिले नागरिकको जीवन, त्यसपछि अरू सबै।

0: नेपाल को एकमात्र डीटीएच सेवा डिस्क होम
1: डिश होम खुशी को कनेक्शन
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर
3: आजको जनता जान्न चाहन्छनमा हामीसँग हुनुहुन्छ रसुवाका प्रतिनिधि सभा सदस्य मोहन आचार्य
2: जनता जान्न चाहन्छन् का साथमा ग्लोबल आईएमई बैंक सबैका लागि बैंक पीस होम इन्टरनेट
4: अहिलेको अवस्थामा रेस्क्यु गर्ने कुराहरू धेरै रेस्क्यु भइसकेका छ अब यो टनेलको विषयमा टनेलमा अड्केका विषयहरूमा
5: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज
6: होइन ए दाई कता हो लखर लखर बाइक डोराउँदै
7: कहाँ हुनु र भाइ यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त आज पनि अफिस जाने बेला बिग्रियो नयाँ किनौ भने पुरै पैसा छैन
6: चिन्ता लिनु पर्दैन बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ अनि नयाँ किन्न पैसा छैन चिन्ता लिनु पर्दैन नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ
8: जेनुन नै ठिक छ जेनुन नै ठिक छ
9: हजुर जुनसुकै पुरानो बाइक लिएर आउनुहोस् बजाजको नयाँ डोमिनार पल्सर प्लाटिना एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्
6: अनि सुन्नुहोस् त यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ
8: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न सम्झनै पर्ने ठाउँ
6: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्राली बारगंगा एक बैरिया कपिलवस्तु
9: थप जानकारीका लागि सम्पर्क नम्बर 9857502043 9806225243 र 9813514417
6: बारगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुको प्रस्तावना आह्वान सम्बन्धी सूचना यस बारगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम मध्ये प्रथम चौमासिकमा निम्न कार्यक्रमहरू सञ्चालनका लागि सूचना प्रकाशित गरी प्रस्तावना छनौट गर्नुपर्ने भएकाले इच्छुक कृषक समूह कृषि सहकारी संस्था तथा कृषि फर्महरूले यो सूचना पहिलो पटक प्रकाशित भएको मितिले 30 दिनभित्र अर्थात् 2083/5/31 बारगंगा नगरपालिका कृषि विकास शाखामा निर्धारित ढाँचा अनुसारको प्रस्ताव पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ
10: 50% अनुदानमा बिउ उत्पादन कार्यक्रम गहुँ न्यूनतम मापदण्ड कम्तीमा 30 कट्ठाको एउटै पलट हुनुपर्ने बिउको रूपमा प्रयोग तथा बिक्री वितरणको प्रतिबद्धता गर्नुपर्ने सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने 85% अनुदानमा साना सिंचाई मर्मत सम्भार तथा निर्माण न्यूनतम मापदण्ड कम्तीमा 3 बिघा सिंचाई हुनुपर्ने 50% अनुदानमा साना मेसिन औजार वितरण पावर टिलर मिनी टिलर रिपर कन्सेलर कम्बाइन्ड मिल र ज्याप प्लान्टर न्यूनतम मापदण्ड कृषि प्रयोजनमा मात्र प्रयोग गर्नुपर्ने पावर टिलर मिनी टिलर रिपर कन्सेलर कम्बाइन्ड मिल र ज्याप प्लान्टर मात्र माग गर्न सकिने 50% अनुदानमा मागमा आधारित व्यावसायिक कृषि विकास कार्यक्रम न्यूनतम मापदण्ड एकै ठाउँमा व्यावसायिक रूपमा कम्तीमा तरकारी 5 कट्ठा फलफूल 5 कट्ठा च्याउ 500 बल्ब बिउ उत्पादन 30 कट्ठा पुष्प 2 कट्ठा नर्सरी 1 कट्ठा हुनुपर्ने 50% अनुदानमा उन्नत बिउ वितरण गहुँ खाद्यान्न बालीको उन्नत बिउ उपयोगमा अनुदान गहुँ न्यूनतम मापदण्ड आफ्नो जग्गा वा भाडाको जग्गा हुनुपर्ने सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने
8: संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू कृषक समूह कृषि सहकारी कृषि फर्म जल उपभोक्ता समिति 2083/31 भित्र दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि नियमानुसार नवीकरण सूचीकृत भएको कृषक समूह कृषि सहकारी जल उपभोक्ता समितिको कार्यक्रम मागको निर्णयको प्रतिलिपि वडा कार्यालयको सिफारिस पत्र कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि छुट्टा छुट्टै दुवै कार्यक्रमको लागि छुट्टा छुट्टै निवेदन कृषक समूह, कृषि सहकारी, कृषि फर्म, जल उपभोक्ता समितिको कार्यालय भवनमा राखिएको साइन बोर्डको फोटो, कृषि विकास तथा कृषि प्रचार कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 अनुसूचित 2 अनुसारको ढाँचामा प्रस्ताव तयार गरी पेश गर्नुपर्ने, लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात, सिरियल नम्बर 5 र 6 को लागि व्यक्तिगतको हकमा नागरिकताको प्रतिलिपि, लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात र अनुसूचित 2 अनुसारको फर्मेट सहित ड्यू मार्क सम्बन्धी निवेदन मात्र।
10: नोट, कृषि विकास तथा कृषि प्रसार कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 यस नगरपालिकाको वेबसाइट www.bargangamun.gov.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ। पुनश्च आवेदनमा माग भए बमोजिमका सम्पूर्ण कागजात नपुग भएमा नगरपालिका कृषि समूह, कृषि सहकारी, कृषि फर्मको प्रस्ताव स्वीकृत गर्नका लागि बाध्य हुने छैन।
6: विस्तृत जानकारीका लागि बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98 4 52 747 र 98 5 76 29 379।

0: तपाईको गाउँ शहरमा हुन गइरहेका तीजसँग सम्बन्धित प्रतियोगिता तथा कार्यक्रमहरू टेलिभिजन तथा सामाजिक सञ्जालबाट विश्वभर प्रसारण गर्न सामुदायिक टेलिभिजन बुद्ध आवाजलाई सम्झनुहोस्।
1: सम्पर्कका लागि सामुदायिक टेलिभिजन बुद्ध आवाज, बाटिङ्गा नगरपालिका 4 गजेहडा कपिल वस्तु, फोन नम्बर 98570-51181, 98570-50757, 98470-12919।
2: तरकारी बालीमा पकेट विकास कार्यक्रम माग सम्बन्धी सूचना। बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुबाट आर्थिक वर्ष 2083-84 संघीय सरकार सशर्त अनुदान तर्फको साना व्यवसायिक कृषि उत्पादन केन्द्र पकेट विकास कार्यक्रम अन्तर्गत तरकारी बालीमा पकेट विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले उक्त कार्यक्रम सञ्चालन गर्न चाहने यस नगरपालिका अन्तर्गतका कृषक समूह, कृषि सहकारी संस्था, समिति तथा कृषि फर्महरूले यो सूचना प्रकाशित भएको मितिले 30 दिन मिति 2083-06/9 भित्र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअलको अनुसूची 6 अनुसारको आवेदन तथा अनुसूची 7 अनुसारको आधारभूत तथ्याङ्क फारम भरी नगरपालिकामा निवेदन पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। पकेट कार्यक्रम सञ्चालनका लागि न्यूनतम मापदण्ड तरकारी बाली न्यूनतम 20 हेक्टर क्षेत्रफल हुनुपर्नेछ।
3: निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू कृषक समूह, कृषि सहकारी समिति, कृषि फर्म मिति 2083/श्रावण-मसान्तसम्म दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि, नियम अनुसार नवीकरण सूचीकृत भएको कार्यक्रम सञ्चालन हुने स्थान जग्गाको लालपूर्जाको प्रतिलिपि, भाडाको जग्गा भए कम्तीमा 5 वर्षको सम्झौता पत्र, कृषक समूह, कृषि सहकारी समिति, कृषि फर्मको पकेट मागको निर्णयको प्रतिलिपि, ओडा कार्यालयको सिफारिस पत्र, कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, अध्यक्ष प्रोप्राइटरको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि, अनुसूची 6 अनुसारको निवेदन तथा अनुसूची 7 अनुसारको विवरण।
2: पुनश्च राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअल यस नगरपालिकाको वेबसाइट www.bargangamunicipalitygovernment.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ। विस्तृत जानकारीका लागि बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 98413-52747, 98857-69979। अनुरोधक बारगंगा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, कृषि विकास शाखा, बारगंगा, कपिलवस्तु।
3: वार्षिक साधारण सभा सम्बन्धी सूचना। यस श्री सामुदायिक अपाङ्गता बचत तथा ऋण सहकारी संस्था लिमिटेड बाणगंगा नगरपालिका 8 जितपुर कपिल वस्तुको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 25 वार्षिक साधारण सभा निम्न मिति, समय र स्थानमा आयोजना हुन गइरहेको बेहोरा सम्पूर्ण आदरणीय शेयर सदस्य ज्यूहरूमा जानकारी गराइन्छ। अत सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई पत्र पठाइएको जानकारी गराउँदछौ। कारणवश पत्र प्राप्त नभए यसै सूचनालाई आधार माने निर्धारित मिति, समय र स्थानमा अनिवार्य रूपमा उपस्थिति भई साधारण सभालाई सफल बनाउन सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। सभा हुने विवरण। मिति 2083/14 आइतबार, समय बिहान ठिक 11 बजे, स्थान पञ्जाबी तड्का एन्ड पार्टी प्यालेस, बाणगंगा नगरपालिका 4 ठाकुरापुर कपिल वस्तु। संस्थाको कार्यालयदेखि करिब 50 मिटर उत्तरतर्फ 4 नम्बर तौलिहवा रोड। अनुरोधक श्री सामुदायिक अपाङ्गता बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार कपिल वस्तु।
4: बड़ा निक लागे सखी अजोरिया में गाँव, बड़ा निक लागे।

0: बीबीसी नेपाली सेवाको साझा पखबाट शरद केसीको नमस्कार। आज कार्यक्रममा रसुवा बाढीका कारण जलविद्युत आयोजनाका सुरुङमा फँसेका सयौं मानिसको उद्धारमा विशेष टोली परिचालन गरिएको सेनाको भनाई।
1: अहिले सुरुङहरूमा फोकस भएको छ, त्यसमा स्पेशल टोली, स्पेशल इक्विपमेन्ट युज गर्ने टोली छ।
0: ज्यान गुमाएकाहरूको शव विभिन्न जिल्लामा किन पठाइँदैछ?
2: व्यवस्थापन गर्नुमा अलिकति चुनौतीपूर्ण संख्या छ, त्यसलाई हामीले थप आकस्मिक रूपमा अरू वैकल्पिक उपाय गरेर नजिकमा पनि व्यवस्थापन गरेर काम गर्दैछौ।
0: बाढीबाट तीन जिल्लाका झण्डै 2 दर्जन विद्यालयका 7,000 विद्यार्थीहरू प्रभावित भएको अधिकारीहरूको भनाई। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। नेपालका अधिकारीहरूले बुधबारको विनाशकारी बाढ़ीमा परि ज्यान गुमाउने मानिसहरूको संख्या शुक्रबार साँझसम्म 579 पुगेको बताएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उपलब्ध गराएको पछिल्लो विवरण अनुसार बेपत्ता हुने व्यक्तिहरूको संख्या पनि ह्वात्तै बढ़ेको छ। हालसम्म बेपत्ता हुनेहरूको संख्या 1924 पुगेको प्राधिकरणले जनाएको छ। शव भेट्ने क्रम बढ़िरहँदा व्यवस्थापनमा चुनौती देखिएको अधिकारीहरूले बताएका छन्। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीर कुमार अधिकारीले बीबीसीसँग भने,
2: आफन्त आउँदैसम्म पहिचान गर्न, थप पहिचानका लागि परीक्षण गर्न, विदेशी नागरिकहरूको हकमा अझ विदेशबाट उहाँहरूको आफन्त आएर सबै कुरा यकिन गरेर पठाउन र अङ्ग भनेर धेरै भएका शवहरू भएको हिसाबले अलिकति समय भण्डारण गर्नुपर्ने जस्तो अवस्था भएपछि भण्डारण गर्नका लागि जहाँ उपयुक्त ठाउँ छ जति सकिन्छ नजिकसम्मका ठाउँहरूमा व्यवस्थापन गर्ने भन्दै जाँदा हामीसँग भएको क्षमताले जति परसम्म जान सकिन्छ त्यति परसम्मका ठाउँहरूमा चाहिँ राखेर व्यवस्थापन गर्दै गइएको छ।
3: मन्त्रालयका सहप्रवक्ता रेड क्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघ आईएफआरसी प्रतिनिधि मण्डलका प्रमुख डेभिड फिसरले यो विपदका कारण झण्डै 93,000 मानिस प्रभावित भएको हुन सक्ने बताएका छन्। सुडान सरकारले खार्तुममा 2 वर्षदेखि लगाउँदै आएको कर्फ्यू र संकटकाल हटाएको छ। युद्ध प्रभावित राजधानीमा जनजीवन सामान्य बनाउने प्रयासमा सरकारले यो कदम चालेको हो। राजधानीवासीहरूले अब 24 घण्टा काम गर्न पाउनेछन्। यद्यपि सुरक्षा गस्ती र सुरक्षा जाँच स्थल कायमै रहनेछन्। भिसा अथवा बसोबास अनुमति नलिएका विदेशीहरू राजधानीमा प्रवेश पाउने छैनन्। नर्वेका राजा हराल्ड V को निधनपछि उनका छोरा हाकोनले नयाँ राजाका रूपमा राजगद्दी सम्हालेका छन्। ओस्लो स्थित राजदरबारमा नयाँ राजा हाकोन VIII को आगमन हेर्न थुप्रै मानिसहरू जमा भएका थिए, जहाँ उनले सरकारका मन्त्रीहरूसँग बैठक गरेका छन्। हराल्ड V को 89 वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको थियो। 3 दशक भन्दा बढ़ी समय राजगद्दी सम्हालेका उनलाई नर्वेको राजतन्त्रको आधुनिकीकरण गरेको श्रेय जान्छ। सर्बियाका न्याय मन्त्रीले दिवंगत भएका भूतपूर्व बोस्नियाली सर्वसैनिक नेता र युद्ध अपराधका दोषी रातको मलाडिचले पाउनुपर्ने सबै सैनिक एवं राजकीय सम्मान पाउने बताएका छन्। बुचर अफ बोस्निया भनेर पनि चिनिएका मलाडिचले दहेगमा जन्मकैदको सजाय काटिरहेका बेला बिहिबार उनको निधन भएको थियो। मलाडिचको कार्यकालमा हजारौं बोस्नियाली मुस्लिम पुरूष तथा बालकहरूको हत्या गरिएको थियो, तर धेरै राष्ट्रवादी सर्बहरूका लागि उनी एक युद्धनायक थिए। र श्रीलंका सरकारले यो वर्षको 8 महिनामा 200 भन्दा बढ़ी जंगली हात्तीहरू मरेको जनाएको छ। वन्यजन्तु संरक्षण विभागले ती हात्तीमध्ये झण्डै 90% किसानहरूले आफ्ना बाली नाली जोगाउन खोज्दा मारिएका बताएको छ। विवरणहरूमा जनाइए अनुसार ती हात्तीहरूलाई या त गोलीहानी मारिएको थियो या विद्युतीय तारबारमा करेन्ट लागेर मारिएका हुन्। 26 हात्तीहरू चाहिँ बम चपाउँदा मरेका बताइएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईलाई स्वागत छ। झण्डै 580 जनाको ज्यान गएको पुष्टि भइसकेको रसुवा बाढ़ीले क्षतिग्रस्त बनाएका जलविद्युत आयोजनाका सुरुङहरूमा फँसेका मानिसहरूको उद्धारलाई प्राथमिकतामा राखेको अधिकारीहरूले जनाएका छन्। त्यसको निम्ति प्रशिक्षित विशेष टीम परिचालन गरिएको नेपाली सेनाको भनाई छ। त्यस्ता परियोजनामा करिब 1,000 मानिसहरू फँसिरहेको अधिकारीहरूले बताएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार करिब 580 जनाको शव आजसम्म फेला परेको छ र सम्पर्क विहीनहरूको संख्या करिब 2,000 पुगेको छ। तीमध्ये सबैभन्दा धेरै जलविद्युत आयोजनाका छन्। आयोजनाहरूको सुरुङमा फँसेकाहरू उद्धारको पर्खाईमा रहेको भन्दै तिनका आफन्तहरूले गुनासो गरिरहेका थिए। त्यसबारे नेपाली सेनाका प्रवक्ता सहकृती राजाराम बस्नेतले भने,
1: कति ठाउँमा पुरै लेदो जमेको छ, त्यो सँगसँगै सुरुङको कहाँनिर एक्जेक्ट पोजिसन छ भनेर चाहिँ पत्ता लाउन नि गाह्रो भएको छ। त्यो भएको भएर सम्बन्धित विद्युतको व्यक्तिहरू नै जसले चाहिँ यो डिजाइन नक्सा बनाउनमा संलग्न हुनुहुन्थ्यो उहाँहरूलाई लिएर गएपछि यिनीहरूले एउटा सुरुङ चाहिँ ब्रेक थ्रू गरे। ठाउँ पत्ता लगाएर यो दिनभरि चाहिँ लगभग 40-50 जनाको टिम त्यसमा मात्रै इन्गेज भयो। आज पनि बिहानैदेखि गएर एकछिन अगाडिसम्म उही फिल्डमै थियो होइन।
4: भनेको अब अहिले उद्धारको फोकस चाहिँ त्यही सुरुङहरूमै हो कि?
1: सुरुङहरूमा अहिले सुरुङहरूमा फोकस भएको छ। त्यसमा स्पेसल टोली, स्पेसल इक्विपमेन्ट युज गर्ने टोली छ। हिजो दिनभरि भएको आज पनि तर दिउँसो एकछिन डिस्टर्ब पनि भयो, त्यसपछि फेरि अनि कन्टिन्यू गरे।
0: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी धर्मराज उप्रेतीले उद्धारमा आज सफलता प्राप्त पनि भएको बताए।
5: मिटिङ गर्दा गर्दै पनि स्याप्रु बेसीबाट 14 जनाको रेस्क्यू भएको छ। मलाई इन्फर्मेसन आए अनुसार अर्को टनेलमा अपर त्रिशुली 360 मेगावाटको बाट पनि 104 जनाको उद्धार भएको छ आज दिउँसो मात्रै होइन।
4: त्यहाँ धेरै गुनासो आइरहेको थियो,
5: त्यसको पनि गुनासो आइरहेको थियो हो। त्यसमा चाहिँ अब यहाँबाट पनि रेस्क्यू भयो भनेर चाहिँ अहिले आएको छ, सुरक्षित ठाउँमा उहाँलाई चाहिँ पुर्याइएको अवस्था छ।
0: उनका अनुसार अन्य आयोजनाका सुरुङबाट पनि उद्धार भइरहेको छ। रसुवा बाढ़ीमा ज्यान गुमाएकाहरूको शव चितवन र नवलपरासी पूर्व तथा पश्चिममा समेत ठूलो संख्यामा भेटिएका छन्। शव राख्ने क्षमता नभएकाले पोखरा र पाल्पासम्म पठाइएका विवरणहरू प्राप्त भएका छन्। कारणबारे स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारी भन्छन्,
2: यातायातको पनि सहजता छैन, बाटो पनि सहज नभएको र भण्डारण गरेर राख्नुपर्ने किनभने आफन्त आउँदैसम्म पहिचान गर्न, थप पहिचानका लागि परीक्षण गर्न, विदेशी नागरिकहरूको हकमा अझ विदेशबाट उहाँहरूको आफन्त आएर सबै कुरा यकिन गरेर पठाउन र अङ्गभङ्ग धेरै भएका शवहरू भएको हिसाबले अलिकति समय भण्डारण गर्नुपर्ने जस्तो अवस्था भएपछि भण्डारण गर्नका लागि जहाँ उपयुक्त ठाउँ छ जति सकिन्छ नजिकसम्मका ठाउँहरूमा व्यवस्थापन गर्ने भन्दै जाँदा हामीसँग भएको क्षमताले जति परसम्म जान सकिन्छ त्यति परसम्मका ठाउँहरूमा चाहिँ राखेर व्यवस्थापन गर्दै गइएको छ। हामीसँग शव भण्डारण गर्ने राख्ने फ्रिजहरूको चाहिँ यति ठुलो हाताहाती हुँदाखेरि व्यवस्थापन गर्ने संख्याहरूमा अलिकति चुनौतीपूर्ण संख्या छ। त्यसलाई हामीले थप आकस्मिक रूपमा अरू वैकल्पिक उपाय गरेर नजिकमा पनि स्थापन गरेर काम गर्दैछौ, गर्नुपर्ने छ।
4: कसैले पहिचान गर्नु पर्यो, हेर्नु पर्यो कुनै आफन्त भनेपछि त्यसले के गर्नु पर्यो? अब पोखरासँग पुग्नु पर्यो, पाल्पा पुग्नु पर्यो?
2: परेन, त्यस्तो परेन। किनभने हामीले यो अहिलेको घटना नै अलिक फरक किसिमको घटना, सिमुरे नेपालको जहाँ घटना भयो सबभन्दा उत्तरतिर हो र सबभन्दा तल हेर्यो भने गण्डक बाँधसम्मको कुरा भयो। घटनाको प्रकृतिकै कारणले गर्दा अरू बेला भने जस्तो एक ठाउँ सब भेटेर यसमा व्यवस्थापन भएर सबैलाई पहिचान गर्न सकिने अवस्था त्यसै पनि रहने कुरा भएन। यस्तोमा हामीले वेबसाइटहरूमा विवरणहरू राख्ने सरकारले विभिन्न पोर्टलहरू बनाएको छ, त्यही पोर्टल अनुसार चाहिँ कसैले आफ्नो विवरणहरू खोज्नु पर्यो भने त्यसमा नाम नामसहित फोटो सहित राखिदिन सक्नुहुन्छ। त्यसरी पहिचान भएको हकमा पनि सम्बन्धित आफन्तहरूलाई फोन गर्ने अनि त्यसपछि त्यस अनुसार म्याच गर्ने अनि उहाँहरूलाई सहजीकरण गर्ने गरी प्रबन्ध भइरहेको अवस्था छ। कसैलाई त्यस्तो परेको केही छ भने विपद जोखिम न्यूनीकरण प्राधिकरणबाट विभिन्न नम्बरहरू सार्वजनिक भएको छ, त्यस अनुसार सहजीकरण गर्न सकिन्छ अथवा स्थानीय प्रशासनहरूसँग सहजीकरण गरेर पनि त्यसलाई चाहिँ आफन्तहरूले सहज हुने उपायहरू गर्नुपर्ने हुन्छ।
0: उनी थिए स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारी। रसुवा बाढ़ीका कारण 3 जिल्लाका झण्डै 2 दर्जन विद्यालयहरूका विद्यार्थीहरू प्रभावित भएको अधिकारीहरूले जनाएका छन्। उनीहरूका अनुसार पहिलेकै विद्यालयहरूमा पुनः पठन पाठन शुरू गर्न सक्ने सम्भावना देखिएको छैन। साथी गनी अन्सारीले शिक्षा तथा खेलकुद मन्त्रालयका सहायक प्रवक्ता वीरबहादुर धामीलाई प्रभावित विद्यार्थी र विद्यालयको अवस्थाबारे सोधेका थिए।
6: 8 धादिङको, 6 रसुवाको, 7 चाहिँ गुरुवाको, 21 विद्यालयकोमा झन्डै 7,200 विद्यार्थीहरू प्रभावित भएको भनेर हामी टेन्टेटिभ डाटा पाछौँ र त्यसमध्ये जुन 6 विद्यालयहरू छ त्यसमा व्यापक क्षति भएको छ रसुवाको र नुवाकोटको चाहिँ त्रिभुवन त्रिशुली मावि भन्ने चाहिँ व्यापक क्षति भएको भन्ने हामीले अहिलेसम्म जानकारी पाएको छ हजुर। र त्यसकै कतिपय प्रधानाध्यापकहरू, शिक्षकहरू, कतिपय समितिका अध्यक्ष सदस्यहरू पनि, वडा सदस्यहरू पनि त्यहाँ विद्यालयतिर भएकाहरू र सम्पर्कमा नरहेको केही विद्यार्थीहरू पनि सम्पर्कमा नरहेको भनेर अहिलेसम्म जानकारी पाइहाल्छ।
4: यो चाहिँ रसुवाको हकमा,
6: रसुवाको हकमा कुनै विद्यालयमा 15 जति विद्यार्थी सम्पर्क बाहिर रहेको भनेर पनि आइरहेको छ।
4: पठन पठन फेरि शुरू गर्नु पर्यो भने कसरी अगाडि बढ्ने हो?
6: हामीले पनि अब त्यहाँको शिक्षा विकास तथा समन्वय इकाइ लगायत साथीहरूसित सम्पर्क भएको छ। नुवाकोटमा चाहिँ झन्डै 7 विद्यालयमा क्षति भएको प्रारम्भिक विवरण प्राप्त भयो। त्यसमध्ये बढी क्षति भएको भनेको चारवटा छ र तीनवटा चाहिँ निकै लेदोहरू पुरिएको भन्ने छ। यो सम्बन्धमा अब सिकाइको सन्दर्भमा हामीले तीनवटा चरणमा यो सोच बनाएका छौँ। पहिलो शुरूआती यो दिन भनेको त हामी सिकाइको बारेमा सोच्न पनि नसक्ने अवस्थामा छौँ। समग्र रूपमा पहिले त शोध खोज उद्धार त्यसपछि उपचार अनि त्यसपछि लिएर बल्ल चाहिँ भेटिएका अवस्थामा नागरिकहरू त नबगेको विद्यालयका अभिभावकहरू पनि गाउँका अभिभावकहरू पनि पुरै त्रसित। त्यसले गर्दाखेरि यो राज्यको जुन एउटा अहिलेको चाहिँ मुभमेन्ट छ यसैमा सबै लाग त्यसपछि हामी चाहिँ अस्थायी मनोसामाजिक परामर्श र थोरै भए पनि मानसिक हिसाबले उनीहरूलाई शान्त बनाउने कक्षा भेटघाट पुनर्जीवन होइन आशा जगाउने यो एक्टिभिटीबाट चाहिँ शुरू गर्ने भन्ने सोच बनाएको छौँ।
0: उनी चाहिँ शिक्षा मन्त्रालयका सहायक प्रवक्ता वीरबहादुर धामी गनी अन्सारीसँग कुरा गर्दै बाढ़ीका कारण रसुवाको सीमावर्ती चीनतर्फ पनि क्षति भएको र त्यसमा नेपालीहरू समेत परेको बताइएको छ। त्यसबारे पछिल्लो जानकारी दिँदै तिब्बतको लासा स्थित महावाणिज्य दूत लक्ष्मी निरौला,
7: अस्तिको दिनको जुन विनाशकारी बाढ़ी छ त्यो बाढ़ी पछिको अवस्थालाई व्यवस्थापन गर्ने सन्दर्भमा चाहिँ हामीले यहाँ चीन सरकार र यो सिचाङ स्वायत्त क्षेत्रको सरकारसँग समन्वय गरेर खास गरी विभिन्न नेपाल लगायत विभिन्न राष्ट्रबाट आउनुभएका कैलाश तीर्थयात्रीहरू केरुङबाटै फर्किने गरेको जुन इन्ट्री पर्मिटहरू थियो उहाँहरूलाई अब तातो पानी नाका लासाबाट काठमाडौँ फ्लाइट हुने गरीको चाहिँ व्यवस्थापन गरिएको छ र त्यही अनुसार आज केही ग्रुप त्यो दुइटै रुट हुँदै नेपाल गइसक्नु भएको छ भने यतापट्टि नेपाल र चीन दुवैतर्फ जुन बाढ़ीमा फँसिरहेकाहरूको उद्धार गर्ने काम सुरक्षित स्थानमा लाने काम र अब चिनियाँ पनि चिनियाँ नागरिकहरू पनि ठूलो संख्यामा त्यो दिन अस्तिको दिन 93 जना चाहिँ विभिन्न यात्रीहरू भनौँ न बोर्डर क्रस गर्ने मानिसहरू 93 जनाले नेपालतिरको इमिग्रेसन गर्नुभएको देखिन्छ। त्यसैले त्यो संख्या चाहिँ जस्तो यतापट्टि काम गर्ने र नेपाली र अन्य विदेशी चाहिँ यात्रीहरू जो कैलाश मानसरोवर दर्शन गरेर फर्किनु भएको थियो उहाँहरू पनि मिसिङ हुनुहुन्छ कि भन्ने छ। त्यसैले हाम्रो अनुमान चाहिँ 100 जति नेपालीहरू मिसिङ हुनुहुन्छ कि भन्ने अनुमान छ।
0: चीनसँगको मुख्य नाका ध्वस्त भएपछि व्यापार पुनः सञ्चालनको चिन्ता बढ़ेको पाइन्छ। त्यसबारे नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्की भन्छन्,
8: केरुङमा 170 गाडी चाहिँ लोड भएर बसिहाल्छ। त्यहाँ त्यो चालकहरूदेखि लिएर अब यो अहिले सबैको रुवावासी छ, घरमा मान्छे कहाँ छन् के छन् भन्ने छ। त्यो हिसाबले चालक सहित गाडी चाहिँ कोरोला नाकाबाट चाहिँ यता ल्याउनु पायो भने सहजीकरण गरिदियो भने हुन्छ भन्ने चाहिँ छ। बरु नेपाली भन्सारले चाहिँ सिल लगाइदिने, चौबार आएर सिल खोल्ने अनि चौबार आएर गाडी चेक गर्ने भन्सार गर्ने गरिदियो भने यो चाहिँ समयमा सामान पनि आइपुग्छ, सहज पनि हुन्छ।
0: त्यो त अब सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्की भन्छन्,
8: केरुङमा 170 गाडी चाहिँ लोड भएर बसिहाल्छ। त्यहाँ त्यो चालकहरूदेखि लिएर अब यो अहिले सबैको रुवावासी छ, घरमा मान्छे कहाँ छन् के छन् भन्ने छ। त्यो हिसाबले चालक सहित गाडी चाहिँ कोरोला नाकाबाट चाहिँ यता ल्याउनु पायो भने सहजीकरण गरिदियो भने हुन्छ।

0: त्यो गाडी ल्याउने पहल त नेपाल सरकारले गरिदिनु पर्यो नि त।
1: केरुङमा भएको झन् अब त्यो घुमाउनलाई 550 किलोमिटर त्यहाँ जाने व्यवस्था चाहिँ नेपाल सरकारले चाहिँ चीन सरकारलाई अनुरोध गरेर त्यो गाडी चाहिँ उता पठाउने व्यवस्था गरियो भने चाहिँ छिटो चाहिँ हुन्छ। अब त्यो अब बाटोमा पनि चाइनाबाट हिँडेका अब हजारौं ट्रकहरू चाहिँ बाटो बाटोमा छन्, अब त्यो बाटोको गाडीहरू पनि चाहिँ कोरोलाबाट ल्याउन सकियो भने अलिकति सहज हुन्छ, सामान अभाव नहुने। अब चाडपर्व नजिक नजिक आइसकेका छ, त्यसले गर्दाखेरि अब 22 हालेर आउने अब नयाँ माल आउन सम्भव हुँदैन। त्यो भएर अहिले बैकाटी चाहिँ यो नाकाबाट आएर चाहिँ चौबारमा चाहिँ भन्सार गर्ने सिस्टम भयो भने अलिक व्यापारमा सहजता आउँछ भन्ने नै।
2: बीबीसीसँग कुरा गर्दै भन्सार विभागका सूचना अधिकारी किशोर बर्तौलाले पनि मुस्ताङको कोरोला नाकाको विकल्प नभएको बताए र त्यसबारे सरकारले आवश्यक कदम चाल्ने जानकारी दिए। हवस् त यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। अब भने हामी सोमबार बेलुकी 9:15 आउनेछौ, त्यस बेलासम्मको निम्ति हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: तपाईको गाउँ शहरमा हुन गइरहेका तीजसँग सम्बन्धित प्रतियोगिता तथा कार्यक्रमहरू टेलिभिजन तथा सामाजिक सञ्जालबाट विश्वभर प्रसारण गर्न सामुदायिक टेलिभिजन बुद्ध आवाजलाई सम्झनुहोस्।
1: सम्पर्कका लागि सामुदायिक टेलिभिजन बुद्ध आवाज, बागडुङ्गा नगरपालिका 4 गजहेडा कपिल वस्तु, फोन नम्बर 98570-51181, 98570-50757, 98470-12919।
2: ओहो, तोहर राजा जी के दिलुवा टूट जाई, तोहर राजा जी के दिलुवा टूट जाई। बल्ल घरको पर्खाल लिपपोत गरेर सकिन लाग्यो।
3: मुस्कान छोरी, ए मुस्कान छोरी, घरको पर्खाल लिपपोत गरेर सकिन भने खेतमा काम गर्ने खेतलाहरूलाई खाजा लगिदिन पर्ने थियो।
2: सकिनै लाग्यो आमा लिपपोत गरेर।
3: ए ल ल, म खाजा तयार गरेर राखिदिन्छु, लगिदिनु है त।
2: हुन्छ आमा। ओहो, हेर यहाँ पर्खालमा त दुलो पो रहेछ, माटो चाहिँ पुरिदिनु पर्यो कि क्या हो? पुरिदिनु पर्यो।
4: ओया आमा, लौ न मलाई सर्पले पो टोक्यो।
3: लौ न, खै खै कहाँ टोक्यो छोरी?
4: दाहिने हातमा टोक्यो आमा।
3: लौ न, को हुनुहुन्छ? मेरो छोरी मुस्कानलाई सर्पले टोक्यो। लौ न लौ।
5: के भयो काकी?
3: हेर न राकेश, मुस्कानलाई सर्पले टोक्यो भने
5: नातिनु काकी। अनि मुस्कान नातिको नै शान्त भएर बस है बरु काकी, मुस्कानलाई सिधा सुताउनु त नहल्लाइकन।
3: हुन्छ बाबु, मुस्कान सिधा भएर सुत त।
5: अनि काकी, मुस्कानले लगाएको लुगा गरगहना खुलो पारिदिनु त नपसिने गरी, अनि हातको चुरा पनि खोलिदिनु त उसको टोकेको हात धेरै नचलाइकन।
3: हुन्छ बाबु। अनि सर्पले टोकेको भागमा परपर काटेर सुईले तानेर वा मुखले चुसेर भिष पनि निकाल्ने हो कि?
5: हुनुहुन्न काकी, सर्पले टोकेको घाउ वरपर काट्ने, पोल्ने, चुस्ने काम गर्नुहुन्न। अनि केही खुवाउनु।

0: पनि हुँदैन, पानी पनि, बुझ्नु भयो?
1: त्यसो भए झारमाउरा लिएर आएर झारमाउरालाई निचारेर त्यसको रस सर्पले टोकेको ठाउँमा लगाइदिउँ त बाबु?
0: त्यो पनि हुन्न काकी, घरेलु उपचार जस्तै कि झारमौरो, जङ्गली झारपात र जडीबुटी पनि प्रयोग गर्नुहुन्न, बुझ्नु भयो?
1: बुझे बाबु।
0: बरु काकी, रामेशलाई मोटरसाइकल लिएर आउनु भन्नु त, छिटो भन्दा छिटो साधन खोजेर एन्टी भेनम भएको स्वास्थ्य उपचार केन्द्रमा लग्न सक्यो भने मुस्कानलाई छिटो निको पार्न सकिन्छ। गइहाल्नुहोस् त तपाईँ, बरु त्यतिन्जेलसम्म हाम्रो गाउँबाट कुन एन्टी भेनम केन्द्र नजिक पर्छ भनेर snakebitenepal.org को वेबसाइटमा खोज्दै गर्छु।
1: हुन्छ हुन्छ बाबु।
0: डाटा अन गरेर हेर्नु पर्यो। ल, snakebitenepal.org ल वेबसाइट पनि खुल्यो। हाम्रो गाउँबाट चाहिँ मिर्चैयाको स्वास्थ्य संस्थामा पो सर्वतंशको उपचार गरिदो रहेछ। हो, त्यही लगाउनु पर्यो मुस्कानले।
1: राकेश बाबु, राकेश बाबु, मोटरसाइकल लिएर रामेश आइसक्यो।
0: ल ल ल काकी, मुस्कानलाई नहल्लाइकन मोटरसाइकलको सिटको बिचमा राख्नु त, चाँडो भन्दा चाँडो सर्वदंश उपचार केन्द्रमा पुर्याउन सक्यो भने मुस्कानलाई बचाउन सकिन्छ।
1: ए हस् हस् बाबु।
2: याद राख्नुहोस्, सर्पले डस्ता मोटरसाइकल स्वयंसेवी बोलाऊ, सर्पदंश उपचार केन्द्र गई ज्यान बचाऊ, वा कुनै सवारी साधन उपलब्ध नभएको अवस्थामा वेबसाइटबाट स्वास्थ्य कर्मीको फोन नम्बर पत्ता लगाई फोनबाट सुझाव लिऊ।
3: त्यसै गरी मरिसकेको सर्पदेखि पनि सावधान रहनु पर्दछ। मरेको सर्पलाई हत्तपत्त छुने र चलाउने गर्नु हुँदैन। कहिलेकाहीँ मरेको भनी ठानिएको सर्पले पनि टोक्न सक्छ। सम्भव भएसम्म टोक्ने सर्पको फोटो खिचेर डाक्टर अथवा स्वास्थ्य कर्मीलाई देखाउन सके उनले सर्प विषालु भए नभएको पहिचान गरी सही उपचार गर्नमा सहयोग पुग्दछ।
2: यदि समयमै उपचार गर्न सकेमा सर्पले डसेको व्यक्तिलाई बचाउन सकिन्छ र यसबाट हुने मृत्यु दर पनि कम गर्न सकिन्छ। सर्पले डसेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा लगिहाल्नुहोस्। यसले उक्त व्यक्तिको जीवन बचाउन ठूलो मदत गर्छ। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भनी पत्ता लगाउनका लागि आधिकारिक वेब पेज www.snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ। नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
4: जापान जाने सोचमा छु, राम्रो जापानिज इन्स्टिच्युट कुन होला? बजारमा छ्याप छ्यापी इन्स्टिच्युट खुलेका छन्, कहाँ जाने होला?
5: कोरियन भाषा पढेर कोरिया जाने भनेको, कहाँ जाने होला खै? मेसै पाइएन।
6: मलाई त विदेश जाने होइन, कम्प्युटर र आइटी स्किल सिकेर राम्रो जब गर्न मन छ, कहाँ जाने होला, कहाँ सिक्ने होला?
7: अरे चिन्ता लिनु पर्दैन, तपाईँको सबै खोजको एउटै गन्तव्य डिजिटल इन्टरनेशनल एकाडेमी गोरुसिङे कपिलवस्तु। यहाँ त स्टुडेन्ट तथा वर्किङ भिजा जापान जान चाहनेहरूका लागि तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। अनि विगत लामो समयदेखि दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा जापानिज, कोरियन, आइल्स र पीटी अध्ययन गराई युके, क्यानाडा, जापान र कोरिया जस्ता देशहरूमा सयौं विद्यार्थीलाई पठाउन सफल भएको छ नि। साथै बेसिकदेखि एडभान्स लेभलसम्मका कम्प्युटर तथा आइटी कोर्सहरू पनि सञ्चालन हुँदैछन्।
6: प्र्याक्टिकल प्रोजेक्ट ट्रेनिङ, इन्टर्नसिप र जब प्लेसमेन्टको सुविधा सहित गुणस्तरीय तालिम पनि उपलब्ध छ।
7: विदेश जाने सपना होस् या आईटी क्षेत्रमा सफल करियर बनाउने लक्ष्य, आजै डिजिटल इन्टरनेशनल एकाडेमी गोरुसिङेमा भर्ना हुनुहोस्।
4: हाम्रो शाखा कार्यालय तौलिहावा जिल्ला प्रशासन कार्यालय अगाडि रहेको छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् 0765901989 र 97627386341।
6: डिजिटल इन्टरनेशनल एकाडेमी, आजको भाषा, भोलिको उज्जवल भविष्य।

उजाड़ डाली में पनि बालुआ।

0: हरेक गहनामा लुकेको हुन्छ एउटा सुन्दर सम्झना, विवाहको खुशी, तीजको उल्लास अनि मायाको चिनो।
1: ती अविस्मरणीय क्षणलाई अझ विशेष बनाउन आउनुहोस् जय सुप्पा देउराली सुनचाली पसल, बारगंगा दुई पिपरा कपिलवस्तु।
2: उचित मूल्य र आत्मीय सेवा, पुराना गहना साटेर नयाँ बनाउने सुविधा, कम्प्युटराइज बिल र भरपर्दो ग्यारेन्टी।
1: जय सुप्पा देउराली सुनचाली पसल, विश्वासले रोज्ने नाम, सौन्दर्यले चिन्ने पहिचान, बारगंगा दुई पिपरा कपिलवस्तु। सम्पर्क नम्बर 98575256 र 98075 18300।

0: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला म त लाउँदिन है।
1: अब के गर्नु त, राम्रै त छ नि, कहाँ राम्रो डिजाइन छ, कुन सुनसाती पसल राम्रो हो, जानेको मान्छेले भने पो थाहा हुन्छ नि।
0: ल तपाईँ पनि बिहान भरि सम्झाए, न्यू अर्घाची ज्वेलर्स बारदुङ नगरपालिका चार जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र स्वाहा।
1: लौ लौ त्यसो भने जान्त नि न्यू अर्घाची ज्वेलर्स तिर, त्यही फेरि यी गहना कता कुचु कपारेर तिम्रा डिजाइनका गहना ल्याउन भयो त।
2: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाँची ज्वेलर्स, 4 नम्बर जितपुर दौलीहवा रोड, कृषि विकास बैङ्कको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
0: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
3: थप जानकारीका लागि न्यू अर्घाखाँची ज्वेलर्स, 4 नम्बर जितपुर दौलीहवा रोड, कृषि विकास बैङ्कको अगाडि।
4: न्यू अर्घाखाँची ज्वेलर्स, प्रोप्राइटर गोकुल खनाल, मोबाइल 98079 85 26 र 98470 82 790।

0: प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर साह्रो छ र बिरामी भएर बस्न खाना छैन हस्पिटल भेटिने होइन।
2: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको? यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल चार नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्। त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
3: हजुर, विशेषज्ञ डाक्टरबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र अस्पताल युनाइटेड हस्पिटल बारगुङका चार ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्नी सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू, एपेन्डिसाइटिस, पाचेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
2: 24 घण्टा सेवा उपलब्ध छ।
3: नभुल्नु होला 100 रुपियाँ विशेषज्ञ टिकट।
2: विस्तृत जानकारीको लागि युनाइटेड हस्पिटल फोन 076-550-200।

0: खुसीको खबर विगत चार दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिल वस्तुको चार नम्बर जितपुरमा यही श्रावण चार गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
1: शुभारम्भको अवसरमा विशेष छुट। थप जानकारीका लागि आले डेन्टल बाढगंगा एक जितपुर कपिल वस्तु एभरेस्ट बैंक नजिकै।
0: बाढगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुको प्रस्तावना आह्वान सम्बन्धी सूचना। यस बाढगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम मध्ये प्रथम चौमासिकमा निम्न कार्यक्रमहरू सञ्चालनका लागि सूचना प्रकाशित गरी प्रस्तावना छनौट गर्नुपर्ने भएकाले इच्छुक कृषक समूह, कृषि सहकारी संस्था तथा कृषि फर्महरूले यो सूचना पहिलो पटक प्रकाशित भएको मितिले 30 दिन भित्र अर्थात 2083/5/31 भित्र बाढगंगा नगरपालिका कृषि विकास शाखामा निर्धारित ढाँचा अनुसारको प्रस्ताव पेश गर्नु हुन यसै सूचनाद्वारा जानकारी गराइन्छ।
2: 50% अनुदानमा बिउ उत्पादन कार्यक्रम गहुँ न्यूनतम मापदण्ड कम्तीमा 30 कट्ठाको एउटै पलट हुनुपर्ने, बिउको रूपमा प्रयोग तथा बिक्री वितरणको प्रतिबद्धता गर्नुपर्ने, सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने, 85% अनुदानमा साना सिंचाई मर्मत सम्भार तथा निर्माण न्यूनतम मापदण्ड कम्तीमा 3 बिघा सिंचाई हुनुपर्ने, 50% अनुदानमा साना मेसिन औजार वितरण पावर टिलर मिनी टिलर रिपर कन्सेलर कम्बाइन्ड मिल र ज्याप प्लान्टर, न्यूनतम मापदण्ड कृषि प्रयोजनमा मात्र प्रयोग गर्नुपर्ने पावर टिलर मिनी टिलर रिपर कन्सेलर कम्बाइन्ड मिल र ज्याप प्लान्टर मात्र माग गर्न सकिने, 50% अनुदानमा मागमा आधारित व्यावसायिक कृषि विकास कार्यक्रम न्यूनतम मापदण्ड एकै ठाउँमा व्यावसायिक रूपमा कम्तीमा तरकारी 5 कट्ठा फलफूल 5 कट्ठा च्याउ 500 बल्ब बिउ उत्पादन 30 कट्ठा पुष्प 2 कट्ठा नर्सरी 1 कट्ठा हुनुपर्ने, 50% अनुदानमा उन्नत बिउ वितरण गहुँ खाद्यान्न बालीको उन्नत बिउ उपयोगमा अनुदान गहुँ न्यूनतम मापदण्ड आफ्नो जग्गा वा भाडाको जग्गा हुनुपर्ने, सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने,
3: संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू कृषक समूह, कृषि सहकारी, कृषि फर्म, जल उपभोक्ता समिति 2083/31 भित्र दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि, नियमानुसार नवीकरण सूचीकृत भएको कृषक समूह, कृषि सहकारी, जल उपभोक्ता समितिको कार्यक्रम मागको निर्णयको प्रतिलिपि, वडा कार्यालयको सिफारिस पत्र, कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, छुट्टा छुट्टै कार्यक्रमको लागि छुट्टा छुट्टै निवेदन, कृषक समूह, कृषि सहकारी, कृषि फर्म, जल उपभोक्ता समितिको कार्यालय भवनमा राखिएको साइन बोर्डको फोटो, कृषि विकास तथा कृषि प्रचार कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 अनुसूचित 2 अनुसारको ढाँचामा प्रस्ताव तयार गरी पेश गर्नुपर्ने, लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात, सिरियल नम्बर 5 र 6 लागि व्यक्तिगतको हकमा नागरिकताको प्रतिलिपि, लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात र अनुसूची 2 अनुसारको फर्मेट सहित बिउ माग सम्बन्धी निवेदन मात्र।
2: नोट, कृषि विकास तथा कृषि प्रसार कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 यस नगरपालिकाको वेबसाइट www.bardangamun.gov.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ। पुनश आवेदनमा माग भए बमोजिमका सम्पूर्ण कागजात नपुग भएमा नगरपालिका कृषि समूह, कृषि सहकारी, कृषि फर्मको प्रस्ताव स्वीकृत गर्नका लागि बाध्य हुने छैन।
0: विस्तृत जानकारीका लागि बाढगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98413-52747 र 98576-29379।
4: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम, किचन, टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। उफ, साह्रै तनावको काम रहेछ।
5: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स सबैको रोजाइमा रहेको पञ्चकन्याका सीपीबीसी पाइप फिटिंग का सामान धारा का आइटम अंतरराष्ट्रीय ब्रांड का छत सीमेंट पानी टैंकी कम्बट सीट मार्बल सोमानी कंपनी का ट्रायल होलसेल तथा फुटकर मूल्य में बिक्री गरिन्छ।
4: हजुरलाई समय पनि कम लाग्ने हरेक सामानहरु फिट गर्न सजिलो हुने पाइपहरुमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
6: सुन्नुहोस् त, हामी कहाँ टाइल ग्रेनाइट बेन काडो बाथ फिटिङ सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
5: सम्पर्क कृष्णा सप्लाई बारगंगा बैरिया कपिल वस्तु फोन 076-550-317 मोबाइल 98-571-713 संचालक विराट कडे।
7: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा सुरु भएको अनुरोध।
8: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको स्पोर्ट्स इन्जुरीज साथै हाड जोड्नी नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्नी भाँचिएको लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
7: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू।
8: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
7: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
8: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
7: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
8: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
7: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
8: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
7: फिजियोथेरापी विशेषज्ञ सेवा,
8: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
7: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ। साबिक लुम्बिनी नर्सिङ होम प्राली फोन 071-531-641 र 535-641।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था रिलायबल लाइफ सदैव भरी लाए
1: यो बाइक बिग्रेर हैरान नै पार्यो। जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
2: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
1: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
2: पैसा नपुगेर के भयो त? बाणगंगा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
1: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
2: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
3: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाणगंगा अटो ट्रेडर्स, बाणगंगा एक बैरिया कपिल वस्तु।
4: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा। बाणगंगा अटो ट्रेडर्स, पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
3: सम्पर्क नम्बर 076550111, 98570131363 र 98019443064।

0: सुन चाँदी का आकर्षक डिजाइन का गरगहना किन्ने सोचमा हुनुहुन्छ? अब तपाईको रोजाईको पहिलो गन्तव्य बनेको छ लुम्बिनी खाती सुन चाँदी पसल।
1: पुराना सुन चाँदी साट्न, नयाँ गरगहना बनाउन तथा आफूले चाहेको डिजाइन अनुसार अर्डर गर्न अवश्य सम्झनुहोस्
2: लुम्बिनी खाती सुन चाँदी पसल, भाडङ्गा 4 जितपुर कपिलवस्तु।
1: प्रोपराइटर दिन बहादुर खाती, सम्पर्क नम्बर 98570131569। अर्जुन खाती, सम्पर्क नम्बर 98570178403।

0: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
1: युनाइटेड अस्पताल बाढगंगा चार ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि सब नयाँ सुविधाहरू।
2: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
1: हाड जोड्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
3: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठागुठी, फोका, घाउ, पायस तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
4: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठ्यक्रम सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा वन्ध्याकरण सेवा, महिनावारी गडबडी, सदो पेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाजोपन, पाठेघरको क्यान्सरको जाँच तथा परामर्श।
5: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
3: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
2: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिलवस्तु। सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
1: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
6: वार्षिक साधारण सभा सम्बन्धी सूचना। एसएसरी सामुदायिक अपाङ्गता बचत तथा ऋण सहकारी संस्था लिमिटेड बाढगंगा नगरपालिका जितपुर कपिल वस्तुको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 25 वार्षिक साधारण सभा निम्न मिति, समय र स्थानमा आयोजना हुन गइरहेको बेहोरा सम्पूर्ण आदरणीय शेयर सदस्य ज्यूहरूमा जानकारी गराइन्छ। अत सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई पत्र पठाइएको जानकारी गराउँदछौ। कारणवश पत्र प्राप्त नभए यसै सूचनालाई आधार माने निर्धारित मिति, समय र स्थानमा अनिवार्य रूपमा उपस्थिति भई साधारण सभालाई सफल बनाउन सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। सभा हुने विवरण। मिति 2083 भदौ 14 गते आइतबार, समय बिहान ठिक 11 बजे, स्थान पंजाबी तड्का एन्ड पार्टी प्यालेस बाढगंगा नगरपालिका 4 ठाकुरापुर कपिल वस्तु। संस्थाको कार्यालयदेखि करिब 50 मिटर उत्तरतर्फ 4 नम्बर तौलिहवा रोड। अनुरोधक श्री सामुदायिक अपाङ्गता बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार कपिल वस्तु।

0: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
1: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
0: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि। त्यहाँ त जेनुइन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन। नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
2: जेनुइन नै ठिक छ, जेनुइन नै ठिक छ।
3: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
0: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
2: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
0: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्राली, भारगंगा एक बैरिया, कपिलवस्तु।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 98570-50243, 98026-25243 र 98013-51417।
4: यतिन्जेलसम्म तपाईँ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz ताजा सूचना, मनोरञ्जन, ज्ञान, खबर लगायतका विभिन्न मनोरञ्जनात्मक चेतनामूलक कार्यक्रम सँगै रहनुभयो। पीर व्यथा, हाँसो खुसी, आँसु रोधन, सुख दुःख, माया ममता, सद्भाव, सहानुभूति र भाइचाराको सम्मिश्रण सँगैको हाम्रो आवाज, रोग शोक र भोग सँगैको यो जनजीवनसँग हिमाल, पहाड़, तराई, गाउँ बस्ती, पाखा पखेरा, शहर कुना कन्दरा, आम नेपाली दाजुभाइ दिदी बहिनीहरूको त्यो बस्तीमा आवाज मार्फत हामी डुलिरह्यौं। रात बिस्तारै छिप्पिँदैछ, मौसमको विशेष ख्याल गर्नुहोला। घरको ढोकाको चुकुल राम्रोसँग त लगाउनु भयो होला नि, झ्याल खुल्लै हुन सक्छ। बस्तीका बत्तीहरू बिस्तारै निभ्दैछन्। बाहिर राखेको केही सामान भित्र राख्न भुल्नुभयो कि? प्यास लाग्न सक्छ, पानी नजिकै राख्नुहोला। भोलि दिनभरको योजना बनाउँदै, मनभरिका पीड़ा हटाउँदै, सूर्यको त्यो उदाउँदो रातो किरणसँगै भोलि बिहान हामी अवश्य आउनेछौ। जाँदा जाँदै सुनौलो भविष्यमाथि तुसरापात नहुन्, चाहना इच्छा रुचि पूरा हौन। यतिन्जेलसम्मको सहयात्राको लागि तपाईलाई विशेष धन्यवाद। भोलि बिहान तपाईँको नयाँ जोश, जागर, उत्साह र उमान भित्र राख्न भुल्नुभयो कि? प्यास लाग्न सक्छ, पानी नजिकै राख्नुहोला। भोलि दिनभरको योजना बनाउँदै, मनभरिका पीड़ा हटाउँदै, सूर्यको त्यो उदाउँदो रातो किरणसँगै भोलि बिहान हामी अवश्य आउनेछौ। जाँदा जाँदै सुनौलो भविष्यमाथि तुसरापात नहुन्।

समादरणीय श्रोता कार्यक्रम अध्यात्म दर्शन में यहाँहरुलाई स्वागत छ। कार्यक्रम अध्यात्म दर्शन संगे उपस्थित भएको छु म तपाईहरुकै प्रिय व्यक्ति आचार्य कमल। कार्यक्रम अध्यात्म दर्शन सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz को आकाशीय ध्वनि तरंग में प्रत्येक दिन बिहान 5 बजे देखि करीब करीब 5:30 बजेसम्म तपाईहरुले सुन्दै आइराख्नु भएको छ। कार्यक्रम अध्यात्म दर्शन में हामी विशुद्ध रूप में आत्मिक छलफल आत्मिक सत्संग गर्ने गर्दछौ जसले जीवन रूपांतरण को लागि ठूलो भूमिका खेलोस् र प्रत्येक जीव मात्र को कल्याण होस्, प्रत्येक व्यक्ति व्यक्ति को चेतना जागृत होस्, सबैको उन्नति होस्, सबैको प्रगति होस् र सबैले परम तत्वलाई आनंद को रूप में बोध गर्न पाउन भन्ने उद्देश्य साथ यो कार्यक्रम संचालित छ। यसै उद्देश्य को साथ में आज भी हामी फरक प्रसंग लिएर तपाईहरुमा आज उपस्थित भइसकेका छौ। प्रसंग प्रारम्भ गर्नुभन्दा पूर्व सुन्छौ एउटा सुमधुर भक्ति संगीत।

अब यहाँ बाह्रौं मन्त्रमा सांसारिक वासना र ईश्वर प्रतिको आस्था बारे तात्विक कुरा बताइएको छ। के भन्छ भने मन्त्रले अन्धम तमा प्रविश्यन्ति एषम भूतिम वासते ततो भूय इवेते तमो य ऊ सम्भूत्याम्रता। ती मानिसहरू गाढा अन्धकारमा पर्दछन् जो विनाशशील सांसारिक पदार्थलाई नै सर्वस्व सम्झेर तिनको उपासना गर्दछन् अनि ती मानिस चाहिँ अरू गाढा अन्धकारभित्र पस्न पुग्दछन्। जो अविनाशी परमात्माको उपासनाको बहाना गरेर पनि सन्तुलित बन्न जान्दैनन् र प्रकान्तारले कामनाकै जालमा जेलिरहन हुन्छ। तात्पर्य के भने यो मन्त्रमा आएको सम्भूति र असम्भूति शब्द अत्यन्त मार्मिक छन्। सम्यक अस्तित्व भएको शाश्वत सनातन वस्तुलाई यहाँ सम्भूति शब्दले सम्झाएको छ। जो नाशवान छ, क्षणभङ्गुर छ, नश्वर छ, त्यसलाई चाहिँ असम्भूति शब्दले बताइएको छ। सम्भूति र असम्भूति शब्दले संसारको उत्पत्ति सम्बन्धी धारणालाई बताइएको हो भने मान्यहरू पनि छन्। त्यस अनुसार परमात्माबाटै जगतको उत्पत्ति भएको हो भन्ने मान्य धारणा सम्भूति हो र संसार आफैमा प्रकृतिबाट पैदा भएको हो भन्ने धारणाको नाम असम्भूति हो। यीमध्ये जुन अर्थ गरे पनि परमात्मालाई मान्ने र जगतलाई मान्ने अर्थ आउँछ। जो परमात्माको अस्तित्वप्रति विश्वास नै राख्न भ्याउँदैनन् जे छ यही जगत छ, शरीर छ खाने पिउने कुरा छन्, भौतिक सुख छ त्यति नै सबै थोक हो भन्ने सम्झन्छन्। तिनीहरू आफ्नो धारणा अनुसार नै आध्यात्मिक समुन्नतिबाट वञ्चित हुन पुग्छन्। सुख सुविधाहरूमै अल्मलिएको जडतापूर्ण जीवन त्यहाँ हुन्छ। म खाऊ मैलाऊ सुख सहेल मोज मगरू अरू सब मरून दुर्बलहरूको जो भावनाले त्यहाँ प्रभाव जमाएको हुन्छ। न परोपकार छ, न सेवा छ, न अरूको सुख दुःखमा कुनै ताल्लुक छ, न त्यसको निराकरणका निम्ति कुनै चासो छ। सधैँ स्वार्थको कालो जालोले चारैतिरबाट झेलिएको पनि छ। अरूलाई छलेर पनि ढाँटेर पनि आफूलाई राम्रो हुन्छ भने त्यो पुरुषार्थ भयो। यस्ता मानिसहरू ज्ञान साधकको उपहास गर्दछन्, तिनीहरूलाई अभुज लाटा भनी ठान्दछन्। परमात्मासितको सम्बन्ध नै नभएको असम्भूतिको उपासना गर्ने जीवनको दशा यस्तै हुन्छ। जसले निरन्तर विनाशशीलको क्षणिकको नश्वरको ससीमको आराधनामा समय बिताउँछ उसको मनस्थिति त्यस्तै रङ्गमा रङ्गिराखेको हुन्छ। जो देखिन्छ सुनिन्छ त्यही नै सबै थोक हो, त्यहाँभन्दा पर केही छैन भन्ने जुन कुण्ठित धारणा यस्ताको बन्न पुग्छ। ससीमकै बारेमा सधैँ चिन्तनशील रहने हुनाले असीमलाई अनन्तलाई सम्झिनै नसक्ने एकाङ्की दृष्टि उनीहरूको बन्न पुग्छ। त्यसैले सत्य कुरातिर शाश्वत वस्तुतिर उनीहरूको ध्यानै पुग्दैन। यसैलाई अन्धम तमः प्रविशन्ति एषम भूतिम उपासते भनिएको। अब तिनीहरूतिर दृष्टि दिउँ जो सम्भूतितिर प्रभु श्री हरिको उपासनातिर, अविनाशीको आराधनातिर, शाश्वतको साधनातिर सधैँ संलग्न हुन्छन् तर नित्य र अनित्य बीच समन्वय राख्न सन्तुलन मिलाउन जान्दैनन्। नित्यको सनातनको आराधना गर्दछु भनेर सम्पूर्ण रूपमा अनित्य वस्तुको सम्बन्ध विच्छेद गर्न लाग्यो भने मानिस घोर अनर्थमा पर्न पुग्दछ। उदाहरणका लागि नित्य वस्तु आत्मा हो, अनित्य वस्तु शरीर हो। बाहिरका लागि चाहिने आहार आदि सबै कुरा अनित्य हुन्, यी सबै अनित्य हुन् भनेर यिनलाई सम्पूर्ण रूपमा जोड्न लाग्यो, अपेक्षित गर्न लाग्यो भने शरीर यात्रा नै चल्दैन अनि मनमा असन्तुष्टि हुन्छ, शरीर रोगी हुन्छ, झन्झन चिन्ता बढ्दछ। आहार विहार अनित्य वस्तुभित्र पनि यिनको सन्तुलन नितान्त आवश्यक हुन्छ। भौतिक साधन सबै अनित्य हुन् तर तिनको आवश्यकता पर्दछ, नत्र शरीर स्वस्थ र शक्तिशाली हुँदैन। शरीरको दुर्बलताले मनमा पनि प्रभाव पार्दछ, मानिस असन्तुलित बन्न पुग्दछ र अशान्तिको शिकार हुन्छ। त्यसैले भनिएको पनि छ ततो भूय इवते तमो ऊ सम्भूत्याम रता। यहाँ प्रयोग भएको रता शब्दले एकोरिएर असन्तुलित रूपले लाग्नेहरूलाई लक्ष्य गरेको छ। अर्को कुरा, एक थरी अविनाशी ईश्वरको उपासनामा लागिरहेर पनि
अप्रत्यक्ष रूपले संसारकै उपासना गरिरहेका हुन्छन्। जो निष्कामतातिर अघि बढ्न नसकी सकाम भावनाले गर्दा ईश्वरको सामु पनि यो देऊ त्यो देऊ भनेर मागिरहन्छन्। तिनले सही अर्थमा ईश्वरको होइन भौतिक पदार्थहरूको आराधना गरिरहेका हुन्छन्, किनभने त्यहाँ ईश्वर साध्य वा लक्ष्य होइन साधन बनिरहेका हुन्छन्। उनीहरूसँग संसारका साधन माग्नु प्रकारान्तरले संसारकै आराधना गर्नु हो। त्यसैले ज्ञानको भक्तिको आध्यात्मिक समुन्नतिको लक्ष्यले ईश्वर उपासना गर्नेहरूभन्दा भिन्नै क्षणभङ्गुर वस्तुहरूको प्राप्तिको लक्ष्य राखेर ईश्वरको उपासना गर्नेहरूलाई यहाँ ततो भूय इवते तमह प्रविशन्ति भनेर नश्वरका लागि ईश्वर सम्झिनेहरूले गर्नुपर्ने कुरा यहाँ बताइएको छ। स्वामी विवेकानन्दले एउटा प्रवचनमा भन्नुभएको थियो, बेइमान आस्तिक भन्दा बरु इमानदार नास्तिक असल हुन्छ। यथार्थ कुरा बुझ्नेहरू यस्तै भन्छन्, ईश्वरको उपासना यथार्थ रूपमा गर्ने हो भने मानिस सधैँ अरूप्रति हितैषी हुन्छ, उसमा सहज रूपले सेवामुखी प्रवृत्ति हुन्छ, आफूले गरेको कर्मबाट आफूलाई केही मिलोस् नमिलोस् ईश्वरको साँचो भक्तले प्रवाह गर्दैन, उसलाई त कल्याणकारी शुभ कर्मसँग मतलब हुन्छ, त्यो त ऊ अविराम रूपले गरिरहन्छ, कर्म उसको ध्येय हुन्छ, फलप्राप्तिसित ऊ बाँधिँदैन। साँचो ईश्वर भक्तका लागि भौतिक पक्ष पनि साधनको दृष्टिले उपयोगी नै हुन्छ, ऊ घृणा गर्दैन, बरु जे प्राप्त हुन्छ त्यसको सदुपयोग गर्दछ, असन्तुलित हुँदैन। यस्तो साँचो ईश्वर उपासना प्रति यहाँ भनिएको होइन बाहिरबाट भौतिकता प्रति घृणा राखेको जस्तो गरेर पनि आन्तरिक रूपबाट भौतिक वस्तुकै प्राप्तिमा सांसारिक पदार्थकै उपलब्धिमा केन्द्रित रहेर ईश्वरको कृत्रिम उपासना गर्नेहरूलाई यहाँ झन गाढा अन्धकार प्राप्त हुने कुरा बताइएको छ। सारांशमा परमात्मालाई सम्झँदै नसम्झी केवल जड जगतको उपासना गर्नु जडताको बाटो हो, चेतन मानवको स्वाभाविक समुन्नतिको बाटो त्यो हुँदै होइन। असन्तुलित र अति कामनाले ईश्वरको उपासना गर्नु पनि हितकर नहुने हुनाले स्वस्थ र सन्तुलित दृष्टि राखेर जीवनलाई सफल बनाउने प्रेरणा यो 12 मन्त्रले दिएको छ।

त्यो मुर्दा भएको शरीर र त्यो निस्केर गएको आत्मालाई मेसेज दिइरहेको छ, सन्देश प्रवाह गर्दैछ। तिमीले यो शरीरलाई छोड्यौ, अब तिमी एउटा अनन्तको यात्रामा लागेको छौ। तर हे आदिमा, तिमीले यो मनुष्यको शरीरमा बस्दाखेरि म मनुष्य हुँ भन्ने हिसाबले कर्म गर्यो कि गरेनौ? प्रत्येक जीवप्रति दया गर्यो कि गरेनौ? परमात्माको शिष्यलाई समृद्ध सुन्दर बनाउने कोसिस गर्यो कि गरेनौ? यदि गरेका छैनौ भने हे आदिमा, मेरो धर्म हो यो आगोमा जसले पनि जे वस्तु ल्याएर हालिदिन्छ त्यसलाई जलाएर राख बनाउनु मेरो पिताको धर्म हो भन्छ त्यो आगोले। भने के आस्था, तिमीले मनुष्य जस्तो यदि कर्म गरेका छैनौ भने अब आउने जन्ममा तिमीले मैले जस्तै कर्म गर।

पृथ्वीमा सबैभन्दा सर्वश्रेष्ठ मनुष्य हो, तर मनुष्य जस्तो बदर झिण्डा को होला? विश्वास नगर्दा पनि घात, विश्वास गरे झन् ठुलो घात। एउटा नेपालीमा भनाइ छ नि, अम्लो त्यो भने गुणो निर्णय सोच्छ अरे कि। त्यो मान्छेको स्वभावलाई आफ्नो आवाजले देखाउने

त्यही भएर हामी मनुष्यको जीवन कति दयनीय छ, कति कारुणिक छ हेर्नु त। त्यो चिताले हाम्रो जीवनलाई हेरेर पुकार गर्छ के, हिजो हे बाबु यो गल्ती हो, यसो नगर, त्यो गलत ठाउँमा नजाउन, गलत भाषा प्रयोग नगर, नखाने कुरो नखाउन, गुरुले भनेको मान न, आमाले भनेको मान न, पिताले बुबाले भनेको मान न भन्दाखेरि म जति जान्ने म जति बलियो कोही छैन भन्ने काम थियो नि। अब चिता उठेर चाहिँ देखा हे लास मैले जनाइरहेको छ, अब उठ्न, त्यो घमण्ड कहाँ गयो अहिले देखा त भन्छ चिताले कठै भयो।

मनुष्यको जीवनलाई एउटा भमरासँग उपमा दिनुभएको छ पुरुषोत्तम सापकोटा दिदीले। एउटा कमलको फूलभित्र हमरा गुल्यो रसको लोभले गुल्यो रस पुस्तको लागि भनेर ऊ फुल र उडेर जान्छ अनि त्यो कमलको फूलभित्र प्रवेश गर्छ। त्यसपछि त्यो कमलको गुल्यो रस पाएपछि त्यो भ्रमर यसरी फुल्छ कि साँझ परेको थाहा पाउँदैन। अनि भगवान सूर्यनारायण अस्ताचल हुनुहुन्छ अनि जब भगवान सूर्य अस्ताचल भइसकेपछि त्यो कमलको फुल झाप्पै बन्द हुन्छ। हजुरले ध्यानसँग सुन्नुहोला, शब्दलाई विशेष ध्यान दिनुहोला। त्यो कमलको फुल छाप्प बन्द हुन्छ। त्यो कमलको फुलभित्र गरेर बसेको हमरा छाप्पै बन्द हुन्छ। उसले हजारौं प्रयत्न गर्छ त्यहाँबाट बाहिर निस्किनको लागि, र त्यो कमलका फुलका केस्राहरूले उसलाई यसरी बाँधेर राखिदिन्छ त्यो हमरको कुनै तागतले त्यो सम्भव हुन सक्दैन। अनि केही समय बित्दा नबित्दै एउटा भोकाएको प्यासा हात्ती त्यो सरोवरको तलावमा आइपुग्छ पानी पिउनको लागि भनेर। अनि त्यो कमलको फुल पत्ता शुद्ध त्यो कमलको फुललाई स्वर पटर पारेर हात्तीले खाइदिन्छ। त्यो भ्रमरले आफ्नो परिवार मेरा बच्चाहरू भनेर फर्केर जान सकेन। जसरी त्यो भ्रमरा गुल्य रसमा भुलिएर आफूलाई कमलको फुलभित्र बन्द बनाएको छ, त्यसै गरी हामी मनुष्यले त्यो संसारमा आएपछि बालक थियौँ, जवान भयौँ, मेरो सुन्दर श्रीमती, मेरो सुन्दर श्रीमान, मेरो वैभव, मेरो विद्या, मेरो सुन्दरता, मेरो सम्पत्ति, यस्ता अहंकार त्यो कमलको फुल रूपी त्यो रस गुल्यो भई त्यो माया मोहले हामीलाई यसरी बाँधेको छ कि थाहै नपाइकन जसरी भ्रमको जिन्दगी समाप्त भयो त्यसै गरी हामी मनुष्यको जिन्दगी कुन समय कतिखेर सधैँको लागि हाम्रो जीवन सताउने हो।

विश्व का हिंदू सम्राट राजा वीरेंद्र का परिवार जेठ 19 गते पूरा परिवार समाप्त भयो, सारा विश्व रह्यो, हामी रह्यो बनारसमा पढ्दै थियौ, गंगाजी मगर हामीले जडाञ्जलि तिलाञ्जलि दियौं, राजाको परिवारको आत्माले बेचुले भनेर संसार रह्यो। त्यस्ता शक्ति सम्पन्न हजारौं सैनिकको घेरा भित्र बसेका राजाले त आफूलाई बचाउन सकेन भने हाम्रो जीवन पनि कहिले हुन्छ? कतिखेर सधैँको लागि हाम्रो जीवन समाप्त भयो? हामी कसरी यो सन्देश भन्दै गरेको चिताले

0: आज विक्रम सम्वत 2083 साल भदौ 16 गते मंगलबार भदौ कृष्ण पक्ष चौथी 1 सेप्टेम्बर सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: जल विद्युत आयोजनाका 900 जना 5 दिनदेखि सम्पर्कविहीन। बाढ़ीबाट 17,000 बालबालिका प्रभावित। राहत तथा उद्धारमा सरकार व्यस्त देखिए पनि पीड़ितसम्म देखिएन सरकार। पोहोरको प्रतिवेदन थन्किँदा ठूलो क्षति। लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले अन्नपूर्ण दैनिकमा छापिएको सीमा सुरक्षा र सूचना आदान प्रदानमा सहकार्य बढ़ाउने सहमति शीर्षकको शुभ समाचार।
0: भारत नेपालबीच सीमा सुरक्षा सुरक्षा निकायको समन्वय सूचना आदान प्रदान अपराध तथा तस्करी नियन्त्रण र विपद व्यवस्थापनमा सहकार्य थप मजबूत बनाउने सहमति भएको छ। भारतको पिथौरागढ़ स्थित जिल्ला कार्यालय सभागारमा सोमबार सम्पन्न भारत नेपाल समन्वय बैठकमा सीमावर्ती क्षेत्रको सुरक्षा तथा दुई देशबीचको आपसी समन्वय प्रभावकारी बनाउने विषयमा छलफल भएको हो। बैठकमा भारतका तर्फबाट पिथौरागढ़ जिल्ला प्रशासन तथा नेपालका सीमावर्ती जिल्ला बैतडी र दार्चुलाका प्रशासनिक अधिकारी सहभागी थिए। बैठकमा भारतका तर्फबाट पिथौरागढ़का जिल्लाधिकारी आशिष भट्टगाईले सीमा सुरक्षा तथा आपसी समन्वयसँग सम्बन्धित विषय प्रस्तुत गरेका थिए। नेपालका तर्फबाट बैतडीकी प्रमुख जिल्ला अधिकारी मीना अर्याल र दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज पौडेलले सीमावर्ती क्षेत्रमा देखिएका समस्या चुनौती तथा सहकार्यका विषयमा धारणा राखेका थिए। बैठकमा सीमा क्षेत्रमा खटिएका सुरक्षा निकाय स्थानीय प्रहरी भारतीय सशस्त्र सीमा बल एसएसबी भन्सार तथा अन्य सम्बन्धित निकायबीच प्रभावकारी समन्वय कायम गर्ने सहमति भएको हो।
3: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाल बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा खुत्रिके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज त एकाएक शाकाहारी भइस रे कमजोर होला है कमजोर।
6: ल काका भेजिटेरियन हुँदै म कमजोर भइन्छ र बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि
5: जे पाए त्यही खालास अनि रोगले समात्ला।
6: कहाँ काका पनि अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा राजा च्याउ आएको

0: न रोगको डर न त पैसा नै धेरै लाग्ने।
1: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
2: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ एनसीए ग्रुटेकको उत्पादन।
3: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। जल विद्युत आयोजनाका 900 छ दिनदेखि सम्पर्क विहीन। आयोजनाको भूमिगत विद्युत गृहभित्र उद्धार टोली पुग्न सकिन, बाहिर परिवार छटपटाउँदै शीर्षकमा कान्तिपुर दैनिकमा खबर छ। मोबाइलको स्क्रीनमा आँखा गाडेर बसेकी मिठु खड्काले कतिपटक फोन डायल गरिन्, उसलाई नै सम्झना छैन। निर्माणाधीन 216 मेगावाट क्षमताको माथिल्लो त्रिशुली एक जल विद्युत आयोजनामा 2 वर्षदेखि काम गर्ने उनका श्रीमान कमल खड्कासँग बाढ़ी आउनु अघि बिहान 8:30 अन्तिम पटक भिडियो कल भएको थियो। भोटेपछि बाढ़ीले मचाएको बिटण्डाबारे उनले 10:30 मात्र थाहा पाइन्। लगत्तै कमललाई फोन गर्दा स्विच अफ थियो र शुरू भयो एउटा अन्तहीन प्रतीक्षा। मोबाइल हेर्दा हेर्दै आँखा टट्टाइसकेको छ। गौरीशंकर 2 जुगु दोलखाका खड्का भन्छन्, हराएकाको सूचीमा नाम आउँदैन, भेटेकाको सूचीमा पर्दैन, मेरो संसार नै हराए जस्तो भएको छ। भोटेकोशी बाढ़ीले सुरूङ भूमिगत विद्युत गृहभित्र र आयोजना क्षेत्रमा कार्यरत सयौं श्रमिक तथा प्राविधिक सम्पर्क विहीन भएपछि उनीहरूका परिवार यति बेला एउटा खबरको खोजीमा छन्। जीवित छन् कि छैनन् थाहा छैन, उनले बताएकी छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाली पानका अनुसार 11 जल विद्युत आयोजनामा 894 जना अझै सम्पर्क विहीन छन्। ती आयोजनामा कार्यरत कर्मचारी तथा श्रमिकहरू सुरूङभित्र फँसेका छन् कि बाढ़ीले बगाएर बेपत्ता बनाएको छ भने यकिन विवरण कसैसँग छैन। सम्पर्क विहीन भएका परिवारजनले अन्तिम आशाका रूपमा सुरूङभित्र खोजी गर्नुपर्ने दवाब बढ़ाइरहेका छन्। आयोजनाको भूमिगत विद्युत गृहभित्र उद्धार टोली पुग्न सकेको छैन, बाहिर भने परिवारहरू छटपटाइरहेका छन्। जल विद्युत आयोजनामा 900 जना 6 दिनदेखि सम्पर्क विहीन रहेका छन्।
5: भोटेकोशी महाविपत्ति 939 शव भेटियो, 3925 अझै बेपत्ता शीर्षकमा हिमालय टाइम्स खबर लेख्छ। रसुवाको भोटेकोशी नदीमा विनाशकारी बाढ़ीको 6 दिनसम्म आइपुग्दा मृत्यु हुनेको संख्या 939 पुगेको छ। रसुवा स्थित चितवन, धादिङ, तनहु, गोर्खा, नुवाकोट र नवलपरासी पूर्वका विभिन्न स्थानमा लगातार शवहरू भेटिने क्रम जारी छ। अचानक आएको यस अप्रत्याशित बाढ़ीको मुख्य कारण पत्ता लगाउन जलवायु विज्ञ, हिमाल तथा हिमनदी विशेषज्ञहरूको टोली अध्ययनमा जुटेको छ। विपत्तिमा परि अझै 3925 जना नागरिक सम्पर्क विहीन रहेका छन् भने उनीहरूको खोजी तथा उद्धारका लागि 21,008 जना सुरक्षाकर्मी परिचालन गरिएको छ। बाढ़ी प्रभावित क्षेत्रबाट हालसम्म 11,379 जना नागरिकको सकुशल उद्धार गरिएको छ। उद्धार गरिएका मध्ये गम्भीर अवस्थाका 279 जना घाइतेको, विभिन्न अस्पतालमा उपचार भइरहेकोमा 168 जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। उद्धारका लागि नेपाली सेनाका हेलिकप्टरहरू मुख्य गरी रसुवा, टिमुरे, त्रिशुली र धुन्चे क्षेत्रमा निरन्तर केन्द्रित भइरहेका छन्। विपद व्यवस्थापनमा संघीय सरकारलाई प्रदेश र स्थानीय सरकारका साथै स्वदेशी तथा विदेशी स्वयंसेवी संघ संस्थाहरूले महत्वपूर्ण साथ दिइरहेका छन्। सुरूङभित्र खोजी अभियान जारी। बाढ़ीका कारण रसुवा र नुवाकोट क्षेत्रमा संचालित तथा निर्माणाधीन धेरै जलविद्युत आयोजनाहरूमा ठूलो क्षति पुगेको छ। नेपाली सेनाले जलविद्युत परियोजनाबाट मात्रै हालसम्म 279 जना श्रमिक तथा प्राविधिकहरूको सकुशल उद्धार गरिसकेको छ। आयोजनाका सुरूङभित्र मानिसहरू थुनिएको हुन सक्ने आशंकामा सुरक्षा निकाय र अन्तर्राष्ट्रिय उद्धार टोलीहरूले सुरूङभित्र प्रवेश गरी खोजी कार्यलाई तीव्रता दिएका छन्। माथिल्लो त्रिशुली 1 जलविद्युत आयोजनाबाट 254 जनाको उद्धार गरिएको छ भने यसको सुरूङभित्र खोजीका लागि नेपाली सेनासँगै कोरियन र चिनिया टोली खटिएका छन्। राहत वितरणमा एकद्वार नीति। सरकारले प्रभावित क्षेत्रमा राहत संकलन र वितरणलाई व्यवस्थित बनाउन एकद्वार नीति अपनाएको छ। काठमाडौँ लगायत देशका विभिन्न भागबाट प्राप्त राहत सामग्री रसुवा, नुवाकोट र धादिङका 4 मुख्य संकलन केन्द्र मार्फत 27 स्थानीय वितरण केन्द्रबाट हालसम्म 3696 प्रभावित नागरिकसम्म पुर्याइएको छ। राहत वितरण कार्य पारदर्शी र प्रभावकारी भए नभएको अनुगमन गर्न प्रधानमन्त्रीको सचिवालयका सदस्यहरू र मन्त्रालयका उच्च कर्मचारी स्वयं मैदानमा खटिएका छन्।
1: बाढ़ीबाट 17,000 बालबालिका प्रभावित, कयौंका अभिभावक नहुँदा भविष्य अन्योल शीर्षकमा खबर छ। रसुवा खाल्टेका 16 वर्षीय समीर तामाङ भोटेको सीमा बाढ़ी आउँदा विद्यालय पुगिसकेका थिए। घरमा बहिनीहरू 13 वर्षीय प्रिया र 7 वर्षीय पार्वती थिए। बाढ़ी आएको थाहा पाएपछि नीलकण्ठ माध्यमिक विद्यालय कक्षा 8 पढ़ने समीरले भागेर ज्यान बचाए, तर घरमा भएका बहिनीहरू 6 दिनदेखि सम्पर्कविहीन छन्। सानी बहिनीको हातमा घाउ भएको थियो। उनी स्कूल जान नसकेकोले ठूली बहिनी पनि उनलाई हेर्न घरमै बसेकी थिइन्। शिवालय आधारभूत विद्यालयको होल्डिङ सेन्टरमा आश्रय लिएर बसिरहेका उनले भने, खै अब के गर्ने हो थाहा छैन। साथी जस्ता बहिनीहरू छिनबरमै बाढ़ीमा परेर कहाँ हराए हराए, घर पनि बाढ़ीले बगाएको र बुवा सूर्याले भने भागेर ज्यान जोगाएको समीरले बताएका छन्। आमा छेसाङ रोजगारीको सिलसिलामा कुवेतमा छिन्। रसुवाको बेत्रावती गाउँपालिका 5 लहरे पौवामा रहेको शिवालय आधारभूत विद्यालयको होल्डिङ सेन्टरमा 10 पदौको बारीबाट ज्यान जोगाएकालाई ल्याएर राखिएको छ। सुत्केरी महिला बालबालिका ज्येष्ठ नागरिकहरूलाई विभिन्न ब्लकमा राखिएको छ। सबैजसोको मुहार निन्याउरो छ। बालबालिकाको आँखामा टिलपिल आँसु र आफन्तको पर्खाई देखिन्छ। कसैको आमा बुवा, कसैको दाजुभाइ, कसैको दिदीबहिनी बाढ़ीमा बगेका छन्। तिनीहरूको अहिलेसम्म अत्तोपत्तो छैन। अधिकांश बालबालिका अभिभावक विहीन बनेका छन्। घर पनि बाँकी छैन। तिनी मध्येकी अर्की हुन् रन्जु तामाङ। रसुवाको कालिका गाउँपालिकामा रहेको कालिका हिमालय माध्यमिक विद्यालय कक्षा 7 अध्ययनरत रन्जुले बाढ़ीमा आमा दाई र भिनाजु गुमाइन्। 12 वर्ष उनी कालिका स्थानमा बसेर पढ्छिन्। यी त एक प्रतिनिधि पात्र मात्रै हुन्। रसुवाको शिवालय आधारभूत विद्यालयको होल्डिङ सेन्टरमा रहेका बालबालिका सबै जसोले अभिभावक, परिवारका अन्य सदस्य र घर गुमाएका छन्। यसरी बाढ़ीबाट 17,000 बालबालिका प्रभावित भएका छन् भने कयौंका अभिभावक नहुँदा उनीहरूको भविष्य समेत अन्योल बनेको छ।
5: भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीपछि प्रभावित क्षेत्रमा स्वास्थ्य संकट निम्तने खतरा बढ़ेको छ। बाढ़ीमा परेर ज्यान गुमाएका नागरिक र पशु चौपायाको सव्यवस्थापन हुन नसक्दा प्रभावित क्षेत्रमा महामारी फैलिने जोखिम बढ़ेको हो। बाढ़ी प्रभावित रसुवा, नुवाकोट, धादिङ लगायत प्रभावित क्षेत्रमा समयमै सबै सव्यवस्थापन हुन नसक्दा संक्रामक रोगको अर्को संकट आउने देखिएको हो। बाढ़ीले घर, बस्ती, सड़क र पूर्वाधारमा क्षति पुर्याउनुका साथै खाने पानीका स्रोतमा फोहोर तथा दूषित पदार्थ मिसिएपछि रोग फैलिने चिन्ता बढ़ेको छ। सबबाटै संक्रमण फैलिने भन्दा पनि अरू चीजबाट बढ़ी जोखिम हुन्छ। डाक्टर पुन उपशीर्षकमा खबर छ। संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले बाढ़ीमा परि मृत्यु भएका मानिस तथा पशु चौपायाका शवबाट प्रत्यक्ष रूपमा महामारी फैलिने भन्दा पनि शवमा आकर्षित हुने मुसा, किरा, फट्याङ्ग्रा तथा अन्य जनावरका कारण अप्रत्यक्ष रूपमा संक्रमण फैलिने जोखिम बढ़ी हुने बताउनु भएको छ। बाढ़ी प्रभावित क्षेत्रमा संक्रामक रोगको अर्को जोखिम शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
1: विनाशकारी बाढ़ीका कारण सड़क सञ्जाल छिन्न भिन्न भए। उद्धार राहत पहुँच बाहिर जाँदा नुवाकोट र रसुवाका बाढ़ी पीड़ित आफन्तको लास वा सास कुरेर विक्षिप्त अवस्थामा बसिरहेका छन्। एकातिर सरकार उद्धारमा व्यस्त रहेको दावी गरिरहेछ भने अर्कोतिर 6 दिनदेखि बाटोघाटो ठप्प हुँदा पहिरो र बाढ़ी क्षेत्रमा पुग्न नसकेर पीड़ित परिवार ब्यारेक र होल्डिङ सेन्टरका ढोकामा निराश र रोदनबीच बौतारिन बाध्य रहेका छन्। सरकार व्यस्त, पीड़ित विक्षिप्त शीर्षकमा अन्नपूर्ण पोस्टमा यो खबर छ।
5: यता गोर्खा पत्रले प्रभावित नागरिकको पुनर्स्थापना चाँडै प्रधानमन्त्री शीर्षकमा खबर छापेको छ। स्थानीय सरकारसँगको समन्वयमा प्रभावित नागरिकको संख्या तथा भौतिक क्षतिको विवरण संकलन शुरू। सरकार खोज, उद्धार, उपचार, राहत र नागरिकको सुरक्षित व्यवस्थापनमा दृढ़ता र सक्रियता साथ क्रियाशील। अन्तर्राष्ट्रिय समुदाय समक्ष जलवायु परिवर्तनका कारण भोग्नु परेको विपदका विषयबारे बलियो गरी उठान गर्नुपर्ने समय आयो। प्रधानमन्त्री राहत कोषमा सोमबार मध्यान्नसम्म 5,87,92,23,842 जम्मा। बाढ़ी प्रभावित क्षेत्रका अधिकांश स्थानमा संचार र विद्युत सेवा पुनर्स्थापना। सोमबार सरकारको क्रियाशीलता यस्तो थियो। प्रधानमन्त्री बालेन्द्र शाह र सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बीच बाढ़ी प्रभावित क्षेत्रमा सरकारद्वारा भइरहेको खोज, उद्धार तथा राहत वितरण तथा नागरिक व्यवस्थापनका प्रयासबारे विस्तृत छलफल। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा प्रधान सेनापति

0: मदतको कुरा सिग्देलसँग बाढ़ी प्रभावित क्षेत्रमा नेपाली सेनाले संचालन गरिरहेको उद्धार तथा राहत अभियान बेपत्ताको खोजी र घाइतेको उपचार लगायत विषयमा जानकारी हासिल अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेद्वारा विपद व्यवस्थापनका लागि प्राप्त जनसहयोगलाई बिना ढिलाई प्रभावित क्षेत्रमा पठाउने तयारी प्रभावित नागरिकको पुनर्स्थापना चाँडै प्रधानमन्त्री शीर्षकमा गोर्खापत्रमा यो खबर छापिएको हो।
1: भदौ 10 गते रसुवाको भोटेकोशीमा आएको बाढ़ीका कारण ठूलो मात्रामा मानवीय र भौतिक नोक्सानी भएको छ। मानवीय र भौतिक क्षति यति नै भयो भनेर अझै आकलन हुन बाँकी छ। एक वर्ष अघि 2082 असार 24 गते त्यही क्षेत्रमा आएको बाढ़ीपछि रसुवाका तत्कालीन प्रमुख जिल्ला अधिकारीको समीर चकतोमा गठित समितिले गरेको अध्ययनको प्रतिवेदनमा त्यस क्षेत्रमा अर्को ठूलो विपत्ति औंल्याइएको थियो। लेहेन्दे खोला हुँदै भोटेकोशी सहितको तटीय क्षेत्रको जोखिम कायम रहेको जनाउँदै अध्ययन प्रतिवेदनले तटीय क्षेत्रका बस्तीहरू स्थानान्तरण गर्न सुझाएको थियो। 55 पेज लामो प्रतिवेदनमा स्थानीय प्रशासनले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण हुँदै सरकारका विभिन्न निकायलाई बुझाइएको थियो। 13 सदस्यीय अध्ययन समितिले तयार गरेको प्रतिवेदनमा रसुवागढ़ीदेखि बेत्रावतीसम्मका नदी किनारमा रहेका टिमुरे, स्याफ्रुबेसी, मैलुङ, पैरेबेसी, शान्ति बजार, खाल्टे लगायत बस्तीहरूमा बाढ़ीको उच्च जोखिम रहेको जनाएको थियो। त्यहाँ रहेका बस्तीहरूको वैज्ञानिक अध्ययन गरेर सम्भावित जोखिमको मूल्यांकन सहित सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने सुझाव प्रतिवेदनमा दिइएको छ। बाढ़ीले गत वर्ष जुन तहको क्षति पुर्याएको थियो र उद्धारमा कठिनाई भयो त्यसले सुरक्षा निकाय, स्थानीय प्रशासन र विषयगत कार्यालयहरूको क्षमता बढ़ाउनु पर्ने सुझाइएको थियो। तर समितिले बुझाएको प्रतिवेदन सिंहदरबारमा थन्क्यो। सरकारले त्यसलाई अध्ययन गर्ने र कार्यान्वयन गर्नमा कुनै चासो र तत्परता नदेखाएको एक अधिकारीले गुनासो गरेका छन्। समुदाय स्तरको सूचना प्रणाली स्थापना गर्न नदी किनारको बस्ती तथा संरचनामा साइरन र मोबाइल सन्देशको सूचना प्रणाली विकास गर्न सुझाइएको थियो। साथै त्यस क्षेत्रमा विकास निर्माण सहितका भौतिक संरचना निर्माणमा ध्यान दिन र निर्माण नै गर्नुपरे विपद जोखिमको मापदण्डलाई अनिवार्य पालना गर्न पनि प्रतिवेदनमा औल्याइएको थियो। त्यस्तै अन्तर्देशीय पूर्व सूचना प्रणाली स्थापना, हिमालहरूको जोखिम मूल्यांकन तथा न्यूनीकरण, नदी तटीय संरचना र बस्तीहरूमा जलवायु जोखिम मूल्यांकन अनिवार्य, नदी किनारका बस्तीहरू जोखिममा रहेकाले सुरक्षित स्थानान्तरण, समुदायमा आधारित बाढ़ी पूर्व सूचना प्रणाली निर्माण, स्थानीय तह र सुरक्षा निकायको क्षमता वृद्धि लगायतका सुझावहरू प्रतिवेदनमा औल्याइएको थियो। पोहोरको प्रतिवेदन थन्किदा ठूलो क्षति विपदमा संसदको ढोका बन्द शीर्षकमा नागरिक दैनिकमा यो खबर छ।
0: नेपालका मुद्दा अन्तर्राष्ट्रियकरण हुनुपर्छ अन्नपूर्ण पोस्टमा छापिएको छ। विश्वका ठूला औद्योगिक मुलुकहरूले उत्सर्जन गरेको धेरै कार्बनको प्रत्यक्ष र भयानक सजाय नेपालले आफ्ना हिमाल र नागरिकको ज्यान गुमाएर भोगिरहेको छ। विश्वव्यापी तापमान वृद्धिमा नेपालको योगदान 0.1% भन्दा पनि कम छ, तर सोलुखुम्बुको थामेदेखि रसुवाको भोटेकोशीसम्म मानव सिर्जित त्रासदी लगातार दोहोरिरहेको छ। विपद आउँदा तुरन्त काम लाग्ने आफ्नै सेटेलाइट नहुनु र उपलब्ध प्रविधिलाई सही समयमा निर्णय लिन प्रयोग गर्न नसक्नु हाम्रो मुख्य कमजोरी हो। बहुसंकट जोखिम मूल्यांकन विज्ञ डाक्टर वसन्तराज अधिकारी भन्छन्, समस्या प्रविधि नपाउनुमा मात्र होइन छिमेकी देशहरूसँग विपदबारे तुरन्त सूचना साटासाट गर्ने साझा संयन्त्र नहुनुमा पनि छ। प्रविधिमाथिको यो परनिर्भरता र अरूले गरेको प्रदूषणको मूल्य ज्यान र पूर्वाधार गुमाएर चुकाउनुपर्ने यो दुष्चक्र रोक्न नेपालले आफूलाई जलवायु विपदको पीड़ितका रूपमा विश्व सामु प्रस्तुत गर्दै जलवायु न्यायको मुद्दा तत्काल अन्तर्राष्ट्रियकरण गर्नुपर्ने विज्ञहरूको भनाई छ।
1: विनाशकारी बाढ़ीको छैठौं दिनसम्म पनि रसुवागढ़ीको जनजीवन सामान्य हुन सकेको छैन। बाढ़ीले सीमावर्ती क्षेत्रको ठूलो भूभाग तहस नहस बनाएपछि रसुवागढ़ी, टिमुरे र स्याप्रुवेसी क्षेत्र अहिले लगभग मानिसविहीन अवस्थामा पुगेको छ। सोमबार हेलिकप्टरबाट सो क्षेत्रको स्थलगत अवलोकन गरेर फर्किँदा देखिएको दृश्यले बाढ़ीको क्षति जमीनबाट अनुमान गरिए भन्दा निकै ठूलो रहेको देखाएको छ। नदी किनारका बस्ती, सड़क, पुल, व्यापारिक संरचना र अन्य भौतिक पूर्वाधारमा बाढ़ीले पुर्याएको क्षतिको वास्तविक विवरण अझै आउन सकेको छैन। आकाशबाट हेर्दा कतिपय स्थानमा बस्तीको ठाउँमा बगर देखिन्छ, सड़क भएको ठाउँमा हिलो र ढुंगाको थुप्रो छ, पुल रहेका स्थानमा नदीको धार मात्र देखिन्छ, कतिपय घर उभिएका छन् तर मानिस छैनन्, ढोकामा भोटे तालचा झुण्डिएका छन्। बाढ़ीबाट जीवित उद्धार गरिएको